रिलिज गराइरहनेछ। आज दिन विशेष रहेको छ, आज पूर्णिमा व्रत रहेको छ। हाम्रा प्रिय श्रोताहरूले पूर्णिमाको दिन चोखो निदो खानुहुन्छ, शुद्ध भोजन गर्नुहुन्छ, अथवा पूर्णिमाको व्रत लिने गर्नुभएको छ, साँझमा चन्द्रमाको पूजा गर्ने गर्नुभएको छ भने आज गर्नुहोला। आज चाहिँ नि पूर्णिमाको व्रतको दिन रहेको छ, आज विशेष दिन पनि रहेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी गराउँछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा जानकारी गराउनेछु। त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय, आजको अशुभ समय, आजको काल समय के कतिखेर रहन्छ त भन्ने विषयमा जानकारी पनि गराउनेछु। आजको काल समय दुई दिन यानि कि दुई पटक रहेको छ, एउटा बिहान रहेको छ भने एउटा साँझमा रहेको छ। बिहानको कालबेलाको समय भने सकिसकेका छ, यानि कि बिहानको 5:08:52 बिहानको 6:52 चाहिँ नै कालबेला रहेको थियो भने अहिले यतिखेर शुभ बेला रहेको छ। बिहानको 6:52 सुरु भएको शुभ बेला 8:35:08 शुभ बेला रहनेछ। यस्तै गरेर लाभ बेला रहनेछ, दिउँसोको 1:44:33 दिउँसोको 3:27:41 लाभ बेला रहनेछ। यस्तै गरेर कालबेला, विशेष गरी कालबेला साँझमा रहेको छ। आज कालबेलाको समय रहेको छ साँझको 5:10:49 साँझको 6:53:58 पनि कालबेला रहनेछ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी गराउँछु म तपाईँहरूलाई। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा चर्चा भन्ने गर्नेछौँ। सूर्य वृष राशिमा, चन्द्रमा वृश्चिक राशिमा, मङ्गल मेष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति मिथुन राशिमा, शुक्र मिथुन राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि चाहिँ नै वृश्चिक राशि आउँछ। विशाखा नक्षत्रको चौथो चरण, नाम आउँछ तोय नारायण नाम आउँछ अथवा तोय कुमारी नाम आउँछ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। अन्तिनडी राक्षस गण परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ। मेष आदि 12 राशिफल

0: मेष राशि उनीहरुको लागि आजको दिन शरीरमा कमजोरी भएको अनुभूति हुनेछ। लगनशील बन्दा बन्दै पनि काममा पछि परिन्छ। स्वास्थ्यको लागि आहार विहारमा सजग रहनु पर्ला। पहिलेका समस्या दोहोर्नाले पनि अलमल बढ्न सक्छ। समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ। जोखिमपूर्ण वा विवादास्पद काम जिम्मेवारी वहन गर्नु पर्ला। प्रत्याशित नतिजा कमजोर देखिनाले काम देखाउनु पर्ने पनि हुन सक्ने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। व्यवसायले मनका आमदामी दिलाउनेछन्। विभिन्न सहयोग र उपहार हात लागि हुनेछ। परिवारजनसँग साथले नयाँ आशा जगाउनेछ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। अतिथिको रूपमा मान सम्मान प्राप्त होला। टाढिएका साथीभाइहरूसँग भेटघाट हुने समय रहेको छ। यात्रा मनोरञ्जन र किनमेलमा खर्च बढ्न सक्ने योग राशि वृषलाई आजको दिन विशेष देखिएको छ।
1: मिथुन राशि
0: उनीहरूका लागि आजको दिन हिम्मतले काम लिँदा मनका लाभ हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौडमा सफलता दिलाउनेछ। भौतिक साधन जुट्दै जाँदैछन्। बल जबरजस्ती गरेरै भए पनि चिताको काम बनाउन सकिन्छ। शत्रु परास्त हुँदै जाँदैछन् भने रोगबाट पनि छुटकारा मिल्नेछ। आवेशमा समयमित हुनुहोला। मुद्दा मामिलामा विजयी भइनेछ। व्यवसायमा मनका फाइदा हुनेछ। शत्रु तथा प्रतिस्पर्धीहरूसँग सम्झौता पनि हुन सक्ने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ।
1: कर्कट राशि
0: उनीहरूका लागि आजको दिन बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ।

0: र फाइदाको साथ पहिचान गर्न सकिन्छ, अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ, बौद्धिक प्रतिस्पर्धा विजयी भइनेछ, प्रतिष्ठित काम सम्पादन गर्ने मौका मिल्नेछ, सेवामूलक काम सम्पादन गर्न सकिन्छ, प्रतीक्षा गरेको नतिजा सबल रहनेछ, गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायक बन्दै जानेछन्, पछि लाभ हुने काम पनि प्रारम्भ हुने खालको यो राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनु पर्ला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। अरूको व्यवहारले शङ्का उब्जाए पनि म्यानेजरको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। मेहनत गर्दा जटिल काम समेत सम्पादन हुँदै जानेछन्। आफन्तले उत्साह जगाउँदैछन्। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। टाढेका साथीभाइहरू नजिकिने खालको यो भूमि राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। दाजुभाइमा आत्मीयता बढ्नेछन् भने प्रेम र मित्रको बन्धन पनि कसिलो भएर जानेछ। पहिले लगानी गरेको व्यवसायमा मनको धनलाभ हुनेछ। मिहिनेतले दिगो फाइदा निम्ति आउन सक्छ। कामको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोग हात फैलाउनेछन्। चिताको काममा सोच जस्तै सफलता हात लागि हुने खालको यो भूमि राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिन्छ। बोली व्यवहार व्यवहारमा अलि सजग रहनु पर्ला। नहुने काममा बल जबरजस्ती प्रयत्न गर्दा नयाँ खाले समस्या आउन सक्छ। अरूको भर पर्दा काम रोकिन र फजुल खर्च बढ्ने समय रहेको छ। विशेष योजना सार्वजनिक नगर्दा राम्रो हुनेछ। बुद्धिको उपयोगले तथा सावधानीले मात्र समस्याबाट बच्न सकिन्छ। नीति नियमलाई समयमै ध्यान पुर्याउँदाखेरि राशि तुलालाई आजको दिन विशेष शुभ रहनेछ।
4: वृश्चिक
0: राशि उनीहरूका लागि आजको दिन कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारमा अवलम्बन पर्ला। खानपानको शोकले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। नतिजामा सुधार ल्याउन काम देखाउनु पर्ला। अरूको भरले मात्र सफलता प्राप्त नहुन सक्छ। केही सहयोगीहरू पनि भेटिँदै जानेछन्, तर धेरै फल प्राप्त गर्ने आकाङ्क्षाले समस्या निम्त्याउन सक्छ। मेहनत गर्दा अध्ययनमा प्रगति हुने खालको योग हुने राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ।
4: धनुराशि
0: उनीहरूका लागि आजको दिन खर्च लागे पनि लगानी बढाउने अवसर प्राप्त हुनेछ। दिगो योजनाका लागि ऋण लिने समय रहेको छ। अवसरको खोजीमा केही दौडधुप गर्नु पर्ला। तैपनि उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। टाढाका साथीभाइहरूसँग आत्मीयता बढ्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय रहेको छ। फाइदाका लागि पछि लाग्दा धनमाल गुम्न सक्छ। काम रोकिनाले दोहोऱ्याएर प्रयत्न गर्नुपर्ने खालको यो भूमि राशि धनुलाई आजको दिन विशेष देखिएको छ।
4: मकर राशि
0: उनीहरूका लागि आजको दिन प्रत्याशित नतिजाले उत्साह जगाउँदैछन्। आमदामीका नयाँ स्रोत फेला पर्दै जाँदैछन्। पहिले गरेको कामबाट प्रशस्त लाभ हुनेछ। आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हात लागि हुने समय रहेको छ। कृषि पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल अचल धनको उपयोगबाट मण्डकै फाइदा उठाउन सकिन्छ। पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर समेत प्राप्त हुने खालको योग भूमि राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन पुरुषार्थी काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा विशेष स्थान प्राप्त हुन सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। मिहिनेतले नामदाम इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ। नोकरी तथा व्यापार व्यवसायमा लाग्नेहरूलाई फाइदा होला। पेसा व्यवसायमा लगानी बढाउने काम गर्ने खालका समय भने राशि कुम्भलाई आजको दिनमा विशेष देखिएको छ।
2: मीन राशि
0: उनीहरूका लागि आजको दिन फाइदा सामान्य भए पनि तार्किक काम थालनी हुनेछ। धर्म कर्म तथा परोपकारमा प्रवृत्त भइल बुद्धिको उपयोगले प्रशंसकहरू बढाउन सकिन्छ। मेहनतले सम्मानित स्थान दिलाउनेछन्। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। दिगो कामको चक बसाउन सकिन्छ। आजको समबाट पछिलाई फाइदा हुनेछ। अध्ययनमा प्रगति हुनेछ र ज्ञानलाई निखार्ने समय राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा, भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: पछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौँ। आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफलका विषयमा जानकारी हामीले तपाईँलाई गराइसकेका छौँ। र अब भने पाला रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यहरूको विषयमा विशेष रूपमा चर्चा र परिचर्चा भन्ने हामी तपाईँसँग गर्नेछौँ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। फोन गर्दा साल महिना गते र समयको विषयमा जानकारी गराउनुहोस्, म तपाईँको भूत वर्तमान र भविष्यको विषयमा जानकारी पनि गराउनेछु। र कार्यक्रम ज्योतिष वास्तु हरेक दिन बिहान ठिक 7 बजेदेखि लगभग म तपाईँहरूसँग 8 बजेसम्म रहने गरेको छु। कार्यक्रम ज्योतिष वास्तुमा आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी मेष आदि बाह्र राशिफलका विषयमा हामीले तपाईँलाई जानकारी पनि गराउने गरेका छौँ। अहिलेको लागि चाहिँ तपाईँले फोन गर्न सक्नुहुन्छ। कोही मित्र आइसक्नु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: हजुर नमस्ते।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ? शर्मिला मिश्र आबु खैरेनीबाट बोल्दै हुनुहुन्छ। कसको विषयमा हेर्न चाहनुहुन्छ? छोराको विषयमा हेर्न चाहनुहुन्छ। जन्ममिति भन्नुहोस् त, छोराको कति हो?
1: 2076 साल जेठ महिनाको 27 गते सोमबार।
0: जेठ महिनाको 27 गते सोमबार। जन्मेको समय भन्नु?
1: दिउँसो 12:48।
0: दिउँसोको 12:00 चाहिँ 48 मिनटमा हो?
1: हजुर।
0: जन्म दिउँसोको 12:48। जन्म कुन जिल्लामा भएको हो बाबुको?
1: भरतपुर
0: चितवनमा भएको हो। ल, 2076 साल जेठ शुक्ल पक्षको सोमबारको दिन जन्म, अष्टमी तिथिमा, राशि चाहिने सिंह राशि पर्छ, पूर्व फाल्गुनीको चौथो चरण, नाम आउँछ बाबुको टुक बहादुर अथवा टुकाराम, यस्तो नाम आउँछ। मध्यनाडी नरगण परेको छ बाबुको, घातकमा परेको छ। तिथिहरू चाहिने तृतीया, अष्टमी र त्रयोदशी, शनिबार पनि घातक हुन्छ। नम्बरमा 10 नम्बर, राशिमा कन्या राशि घातक हुन्छ बाबुको लागि चाहिँ, कन्या राशि घातक छ। कुण्डली राम्रो छ, ग्रह राम्रो छ, त्यस्तो चिन्ताजनक ग्रहहरू छैन बाबुको। सरकारी क्षेत्र पछि राम्रो हुन्छ, पढाइको क्षेत्रमा त्यति नराम्रो देखिँदैन। अलि मेहनत चाहिँ अलिकति गर्नुपर्छ बाबुले पढाइको लागि चाहिँ। अहिले ग्रह बाबुको चलेको छ सिद्धा र अर्को शुक्र। स्वास्थ्यमा समस्या, चोटपटक लाग्ने ग्रहहरू चाहिँ परेको छ, अलिकति सावधान रहनुहोला। दशाको शान्ति गर्ने बेला भएको छ। अहिले दशाको शान्ति गराइदिनु भयो भने 14 वर्षमा फेरि गराउनुहोस्। उमेर 14 वर्ष हुँदाखेरि फेरि शान्ति गराउनुहोस्, बाबुको लागि राम्रो हुन्छ, समस्या आउँदैन। ठिक छ, ग्रह त्यस्तो नराम्रो छैन, अलिक एकरो जिद्दी जिद्दी स्वभावको हुन्छ, पछि पनि त्यस्तै स्वभावको हुन्छ। एकरो जिद्दी स्वभावको हुने ग्रहहरू पछि पनि परेको छ बाबुको लागि, त्यस्तो नराम्रो छ। ठिकै छ, एकरो स्वभाव जिद्दी स्वभाव सधैँ यस्तै हो। ग्रह चाहिँ अहिले चाहिँ एकदमै ग्रह खराब छ बाबुको, अहिले चाहिँ एकदमै ग्रह खराब छ। अरू के सोध्नु मन लागेको छ भन्नुहोस् त? अरू के कुरा सोध्न मन लागेको छ भनेर सोधेको तपाईँलाई? यी कुरा त मैले तपाईँलाई भनिसकेको छु है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोला। उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी आबु खैरेनीबाट फोन गर्नुभएको थियो आफ्नो छोराको विषयमा हेर्नको लागि। मैले जानकारी गराइसकेँ उहाँलाई चाहिँ, तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ। 9845175223 र 9806575223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा जानकारी भने म तपाईँलाई गराउनेछु। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? सीतादेवी काप्री माधवपुरबाट बोल्दै हुनुहुन्छ। कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: नातिनीको
0: जन्ममिति भन्नुहोस् त, कति हो?
2: 2064 साल साउनको 24 गते बिहार
0: 2064 साल साउन महिनाको 24 गते बिहिबार जन्म समय भन्नुहोस् त 5 बजेर 5 मिनटमा बेलुकाको हो कि बिहानको हो बेलुकाको 5 बजेर 5 मिनटमा जन्म जिल्ला कुन जिल्ला पर्छ
1: भरतपुर
0: चितवन पर्यो श्री गणेश आयनमा श्रीमती रामानुजाय नमः 2064 साल श्रावण कृष्ण पक्षको बिहिबार द्वादशी तिथिमा जन्म मिथुन राशि आद्राको प्रथम चरण नाम आउँछ कुललक्ष्मी भन्ने नाम आउँछ नानीको आदिनारी नरगण परेको छ घातकमा तिथि नानीको द्वितीय सप्तमी द्वादशी सोमबार घातक नम्बरमा 4 नम्बर राशिमा धनु राशि घातक छ नक्षत्रको लागि चाहिँ स्वाति नक्षत्र घातक छ घातक भनेको नराम्रो नफाप्ने नानीको ग्रह दशा भाग्य राम्रा छन् त्यति खासै नराम्रो छैन पेटमा अलिकति समस्या आउन सक्छ नानीको लागि चाहिँ अरू जस्तो नराम्रो ग्रहहरू छैन ठिकै राम्रै देखाउँछ नानीको ठिक छ विदेशमा त्यस्तो नराम्रो छैन नानीको ठिक छ भिसा लाग्न सक्ने सम्भावनाहरू देखिन्छ पैसा चाहिँ त्यति धेरै नबुझाउनु होला पैसा फस्ने पैसा डुब्ने ग्रहहरू पनि नानीको लागि परेको देखाउँछ विदेश जाने ग्रह राम्रो छ त्यस्तो नराम्रो छैन ठिकै छ अलिकति नाग दोष परेको छ नागले गर्दाखेरि भिसामा समस्या आयो भने कुरा अलग हो नभए नागको पूजा गरिदिनु भएको छ नानीको नामबाट योभन्दा पहिला भने नानीलाई राम्रो हुन्छ समस्या आउँदैन है ग्रह दशा त छ नि उल्का भन्ने ग्रह छ नानीको लागि चाहिँ अब उल्का भन्ने ग्रह भए तापनि विदेशको लागि चाहिँ त्यति असर गर्दैन है नानीको लागि चाहिँ अब नागले गर्दाखेरि रोक्यो भन्ने कुरा अलग कुराहरू भए नानीले नागको चाहिँ रत्न कवच पाउँछ हामीसँग यो नागको रत्न कवच लगाइन् भने राम्रो हुन्छ भिसा लागेर विदेश जाने बेला भए पनि लगाएर चाहिँ जानु पठाइदिनुहोस् उहाँ गएपछि राम्रो हुन्छ समस्याहरू आउँदैन है त्यस्तो दीर्घ रोगी भन्ने हुँदैन पेटमा समस्या चिसोबाट हुने समस्याहरू हुनसक्छ अलिकति सावधान रहनुपर्छ त्यस्तो विधि नराम्रो कुण्डली भन्ने देखिँदैन यहाँबाट नानीको लागि ठिकै छ विवाहमा अलिकति विशेष ध्यान दिनुपर्छ विवाहमा नानीको लागि एउटा शिला विवाह अथवा एउटा कुम्भ विवाह यस्तो गराइदिनु भयो भने राम्रो हुन्छ नानीको लागि चाहिँ अरू त्यस्तो नराम्रो छैन अरू ठिकै छ है हुन्छ उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी आफ्नो नातिनीको विषयमा हेर्नको लागि सीतादेवी काप्रेजीले माधवपुरबाट फोन गरिराख्नुहुन्छ बेला बेलामा तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9805725223 नम्बरमा सम्पर्क हुने तपाईँले गर्न सक्नुहुन्छ कोही मित्र आउनु भएको छ कार्यक्रममा स्वागत गरौँ कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर नमस्ते
2: हजुर नमस्ते म मिलन शाह
0: हजुर मिलन शाह धादिङबाट बोल्नु भएको
2: हजुर हजुर नीलकण्ठबाट
0: नीलकण्ठबाट कसको विषयमा हेर्न चाहनुहुन्छ मिलनजीले
2: म मेरो छोराको बारेमा हेराउन चाहेको गुरु
0: छोराको जन्ममिति भन्नुहोस् त कति हो
2: 2051 असोज 15 गते
0: 2051 साल असोज महिनाको 15 गते समय भन्नु त
2: 3 बजेर 45 मिनट बिहानको
0: 3 बजेर 45 मिनटमा जन्म शनिबारको बिहान शुक्रबारको राति उजालो भएको शनिबार हो जन्म जिल्ला कुन जिल्ला पर्छ बाबुको
2: धादिङ
0: जिल्ला पर्छ ल सुन्नुहोस् है त श्री गणेश आय नमः श्रीमती रामानुजाय नमः बाबुको 2051 साल असोज कृष्ण पक्षको 11 तिथिमा जन्म बाबुको शुक्रबारको राति उजाला भएको शनिबार राशि चाहिँ कर्कट राशि पर्छ अश्लेषा परेका छन् बाबुको नक्षत्र अश्लेषाको प्रथम चरण नाम आउँछ डीबाट दिल्ली राज दिल्ली कुमार दिल्ली बहादुर नाम आउँछ

0: बाह्रौ मांगलिक यसले विवाह दाम्पत्यमा बाधा आउँछ, रोकआउटहरू हुन सक्छ है बाबुको लागि चाहिँ। यो माङ्गलिकको रत्न कवच पाउँछ हामीसँग, माङ्गलिकको रत्न कवच बाबुलाई धारण गराइदिने भयो भने विवाह बारी दाम्पत्यमा राम्रो हुन्छ बाबुको लागि चाहिँ। वैदेशिक क्षेत्र असाध्यै राम्रो, धन पैसा कमाउन पनि राम्रै गराउँछ, त्यति नराम्रो छैन बाबुको। अहिले ग्रह चलिराखेको छ बाबुको लागि चाहिने, विशेष गरी पिङ्गला भन्ने ग्रह चलेको छ अलि मनमा, हजुर पिङ्गला मनमा पीर चिन्ताहरू लाग्ने दशाहरू छ अहिलेको लागि चाहिँ। पिङ्गला र अर्को सूर्य चलेको छ, ग्रह त्यति राम्रो ग्रह होइन बाबुको। यो रत्न कवच लगाइदिनुपर्छ, हामीसँग पाउँछ, सम्पर्क गर्नु दिउँसो 10 बजेपछि है। यति गर्नुभयो भने बाबु राम्रो हुन्छ, समस्या आउँदैन। बाबुको राक्षस गण परेको छ लग्नमा, सिंह लग्न भएकाले अलि एकरो अलि जिद्दी स्वभावका हुनेछन् बाबुलाई, अलि त्यस्तो गराउँछ। अरू त्यस्तो नराम्रो छैन, ठिक छ, राम्रै छ।
1: यो मैले बाबुको चाहिँ विवाह गराउँ भनेको, यो विवाहको लग्नै जुरेको छैन, के कारण होला?
0: यो ग्रहले माङ्गलिकको कारणले गर्दाखेरि समस्या बाधा आएको हो बाबुलाई। अनि त्यसपछि गुरु चाण्डाल योग पनि परेको छ, सप्तम शनि पनि छ होइन, हो त्यो भएर समस्या भएको। रत्न कवच लगाउनु पर्छ मङ्गलबारको दिन र एकादशीको दिन अथवा बिहिबारको दिन चुखो नृत्य गर्यो बाबुले भने रत्न कवच लगाएर, त्यसपछि भाग्य खुल्छ, राम्रो हुन्छ, समस्या आउँदैन।
1: हजुर, अनि गुरु उसको राशि चाहिँ के भन्नुभएको थियो मैले भुलेँ?
0: राशि कर्कट राशि,
1: कर्कट राशि है,
0: हजुर
1: कर्कट राशि। हस् गुरु, यो के अरे यो रत्न कवच भनेको चाहिँ हामी वहीँ आएर बनाउनु पर्ने के कसो होला गुरु है?
0: तपाईँ दिउँसो अहिले 10 बजेपछि फोन गर्नुहोस्, तपाईँले त्यहाँबाट अर्डर गर्नुभयो भने बनाएर म पठाइदिन्छु है तपाईँलाई।
1: ए हुन्छ हुन्छ गुरु, तर यो मेरो बाबु अहिले यता छैन गुरु होइन,
0: हजुर
1: त्यो चाहिँ रत्न कवच चाहिँ फेरि उतै पठाउनु पर्ने हुन्छ है, कसरी सम्भव होला फेरि है?
0: कहाँ हुनुहुन्छ बाबु अहिले?
1: बाबु चाहिँ जापानमा छ, 5-6 वर्षदेखिको उतातिर छ होइन, त्यो फेरि हाम्रो त्यो रत्न कवच बनाउनेको तुरुन्तै लगाउनु पर्ने होला कि कसो होला है?
0: तुरुन्तै लगाउनु पर्दैन, कपडामा राखिदिनुहोस्, कोही जाने मान्छे भयो भने उहाँहरूसँग पठाउन मिल्छ, अथवा कुरियरबाट पनि, कुरियर गरेर पनि पठाउन मिल्छ सामानहरू, त्यस्तो चिन्ता गर्नु पर्दैन, कुरियरबाट पनि सामानहरू त गइहाल्छ नि।
1: हजुर, यो विवाह गर्न चाहिँ के भयो? ए माङ्गलिकको कारणले रोकआउट भएको,
0: माङ्गलिकको कारणले पनि हो, सप्तम शनिको कारणले गर्दा पनि भएको हो होइन बाबुको। विदेश राम्रो छ, धन सम्पत्ति कमाउने ग्रह राम्रो छ, मैले अघि पनि भनेको थिएँ तपाईँलाई होइन,
1: हजुर हजुर,
0: सबै थोक राम्रो छ, छोराको नराम्रो छैन होइन। अब रत्न कवच लाउनु पर्छ, रत्न कवच लगाए
1: आज र भोलि मेरो फुर्सद छैन होइन गुरु, म पर्सितिर चाहिँ म हजुरलाई कल गर्छु 10 बजेपछि, अनि त्यसपछि म हजुरसँग अर्डर गर्छु। म यहाँबाट चाहिँ अर्डर गऱ्यो भने हजुरले वहाँबाट पठाउन नि मिल्यो होइन, यहाँसम्म दार्जिलिङसम्म
0: मिल्छ
1: हजुर, ठिक छ। अनि त्यो कुन दिशाको केटी चाहिँ विवाह गर्नु,
0: जतापट्टिको विवाह गरे पनि हुन्छ, माङ्गलिक केटी चाहियो,
1: केटी चाहिँ माङ्गलिकै चाहियो,
0: हजुर माङ्गलिक नै चाहियो।
1: हस् थ्याङ्क यू गुरु, थ्याङ्क यू ल, म हजुरलाई म पर्सितिर कल गर्छु 10 बजेपछि
0: हुन्छ,
1: अनि त्यसको लागि
0: है। उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी धादिङ जिल्लाबाट फोन गर्नुभएको थियो छोराको बारेमा हेर्नको लागि चाहिँ। तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला 9845275223 र 9806575223 नम्बरमा सम्पर्क भने गर्नुहोला। तपाईँको पनि बाबु नानीहरूको विवाहमा बाधा रोकआउटहरू भइराखेका छन् भने सम्पर्क तपाईँले पनि गर्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ, अनि कुराकानी पनि गर्न सक्नुहुन्छ। ग्रहले के भन्छ, भाग्यले के भन्छ भन्ने विषयमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते,
2: नमस्कार,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ? तुलसीपुरबाट बोल्दै हुनुहुन्छ, दाङ जिल्ला, हजुरको शुभ नाम भन्नुहोस् त।
2: विचार

0: के भन्नुभयो?
1: दीक्षा देवकोटा।
0: ए, दीक्षा देवकोटा भन्नुभएको? हजुर। कसको विषयमा हेर्न चाहनुहुन्छ दीक्षाजीले? तपाईँको जन्ममिति भन्नुहोस् त, कति हो? 2067 साल 12 को महिना भनेको चैत महिना कति गते? 6 गते हो। 6 गते के बार पर्छ? बिहिबार त पर्दैन त। कति साल भन्नुभएको? कति साल भन्नुभएको तपाईँले?
1: 2067
0: उज्यालो भएको 30 गते हो, 29 गतेको राति उज्यालो भएको 30 गते होइन? जन्म कति बजी जन्मिनु भएको समय भन्नुहोस् त। 2 बजेर 38 मिनटमा रातिको होइन? 2 बजेर 38 मिनटमा रातिको जन्म। बुधबारको उज्यालो भएको बुधबार है। अब हेरौँ तपाईँको ग्रह कस्तो रहेछ। कुन जिल्लामा जन्मिनु भएको? धादिङ उही हो, दाङ जिल्लामा जन्म भएको तपाईँको। मङ्गलबारको राति उज्यालो भएको बुधबार अप्रिल 13 तारिक हो। ल, तपाईँको 2067 साल चैत्रको शुक्ल पक्षको 10 तिथिमा जन्म भएको रहेछ। रामनवमीको दिन रहेछ, तर तपाईँ जन्मिनु भएको भोलिपल्ट है। राशि चाहिँ तपाईँको कर्कट राशि, अश्लेषाको प्रथम चरण, नाम आउँछ तपाईँको डिल कुमारी, नाम आउँदो रहेछ डिल्ली कुमारी, डिल कुमारी नाम आउँदो रहेछ। हजुर, डिला पनि हुन्छ, डिल कुमारी पनि हुन्छ, डिला पनि हुन्छ। अगाडिको अक्षय डी आउनु पर्यो होइन नि। तपाईँको अश्लेषाको प्रथम चरण भेट्छ, अन्त्यनाडी राक्षस गुण परेको छ, अलिक छिटो रिसाउनु हुँदो रहेछ। तपाईँ रिसाउनु हुँदैन, कम रिसाउने गर्नुहोस् है। बुधबार तपाईँलाई नराम्रो बार बुधबार हो, तपाईँको जन्मबार पनि बुधबार, तर तपाईँलाई घातक बार नै बुधबार हुन्छ। राशिमा तपाईँको वृष राशि घातक, नम्बरमा 7 घातक हुन्छ, तिथिमा द्वितीय, सप्तमी र द्वादशी भन्ने तिथि तपाईँलाई घातक हुन्छ। यहाँबाट त देखाउँछ ग्रहबाट हेर्दाखेरि ग्रह राम्रो छ तपाईँको, ठिक छ। पढाइमा अल्छी गर्नुहुन्छ, पढाइ असाध्यै राम्रो छ, फर्स्ट हुनुपर्ने, हुनुभएन फर्स्ट हुनुभएको छ। फर्स्ट हुने
1: मान्छे
0: विदेश जाने बेलै भएको छैन, नागरिकता त पाउनु भएको छैन होला
1: होइन?
0: अनि अहिलेदेखि विदेश जाने कि सरकारी जाई खाने? विदेश जाने, सरकारी जाई खाए पनि राम्रो छ तपाईँको लागि। विदेश पनि राम्रो छ, विदेश त्यस्तो नराम्रो छैन, ठिक छ। विदेश लाइफ, विदेश फापेको छ तपाईँको लागि चाहिँ है। यहाँबाट हेर्दा विदेश फापेको देखिन्छ। कुण्डली राम्रो छ, नानीको नराम्रो छैन। ग्रहहरू अहिले केतु चलेको छ, मन असाध्यै चञ्चल भइराखेको छ। के गरौँ कसो गरौँ, के गरौँ कसो गरौँ, कता घुम्न जाउँ, कोसँग कुरा गरौँ भन्ने मन चञ्चल हुन्छ। किताब समायो भने पनि मन कता कता मन दौडिरहन्छ तपाईँको। यो अहिले मन दौडाउनु भयो भने तपाईँ विदेश जान पाउनुहुन्न फेरि। पढाइ राम्रो भएन भने विदेश जान पाइँदैन नि त फेरि, हो कि होइन? त्यो भएर पढाइमा एकदम ख्याल गर्नुहोस्, तपाईँको लागि राम्रो हुन्छ। समस्याहरू कम हुन्छ, बाधाहरू कम हुन्छ, रोकावटहरू कम हुन्छ, चिन्ता गर्नु पर्दैन। अहिलेलाई ग्रह शान्ति गर्नुपर्छ भन्नुभएको छ गुरुले, भन्नुहोस् मम्मी बाबालाई है। प्रेम विवाह गर्नु हुँदैन, प्रेम विवाह गर्नुभयो भने पछि धोका हुन्छ अनि असफल हुन्छ, जीवनभरि रोएर बस्नुपर्छ। प्रेम विवाह गर्नु हुँदैन तपाईँले। विवाह गर्दाखेरि 22 वर्षभन्दा अगाडि विवाह गर्नु हुँदैन, 22 वर्षपछि मात्र विवाह गर्नुपर्छ तपाईँले है। 22 वर्षभन्दा अगाडि पनि प्रेम गर्नुभयो भने त्यो प्रेम पनि असफल हुन्छ, 22 वर्षपछि मात्रै तपाईँको लागि राम्रो उपयुक्त हुन्छ। अलि रिसाउने बानी छ तपाईँको, रिसलाई अलिक कम गर्नुहोस्, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ है। दस क्लास पछि तपाईँको लागि सबैभन्दा राम्रो कुन विषय पढ्न मन लाग्छ भन्नुहोस् त, हुन्छ हुँदैन भनिदिन्छु म।
1: नर्सिङ
0: ठिक छ, राम्रो छ त, तपाईँले पढ्नुहोस्। तपाईँले मिहिनेत गरेर पढ्नुभयो भने तपाईँ एकदम सफल हुनुहुन्छ है बहिनी, बुझ्नुभयो नानी? पढाइमा एकदम फोकस गर्नुहोस्। अहिले जुन पढाइ बिग्रिनु लाग्छ, मेरो मन चञ्चल भएको छ तपाईँको, हो कि होइन? के गरौँ के गरौँ के गरौँ के गरौँ हुन्छ कि हुँदैन? हो, त्यो के गरौँ भएको बेलामा पढिहाल्ने, लेखिहाल्ने, पढ्न मन लाग्यो बेला पढ्ने, पढ्न मन लागेन भने लेख्ने, त्यही क्वेसन एन्सर लेख्नु पर्यो है। यति सबैजनासँग सम्बन्ध तपाईँको एकदम राम्रो छ, तपाईँको कुण्डली एकदमै धेरैभन्दा धेरै राम्रो कुण्डली छ। भाग्य नबिगार्नु होला है, एकदम बर्बाद हुन्छ। अहिले ग्रह शान्ति गर्नुपर्ने बेला भएको छ। मम्मी बाबाले सुनिराख्नु भएको छ म बोलेको? ल, मम्मी बाबालाई पनि भन्नु, ग्रह शान्ति गर्नुपर्छ भन्नुभएको छ, भन्नुभएको गुरुबाले। अनि त्यसपछि ग्रह शान्ति मेरो गराइदिनु, रुद्री पूजा, सत्यनारायणको पूजा लाउने घरमा है। यति गरिदिनु भयो भने एकदमै राम्रो हुन्छ, तपाईँलाई चिन्ता लिनै पर्दैन, ठिक छ ग्रहहरू है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो दाङ जिल्लाबाट आफ्नो बारेमा हेराउनको लागि, नानीले फोन गर्नुभएको थियो। तपाईँ पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: हजुर नमस्ते।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ? पालुङटार छबाट बोल्नु भएको? पालुङटार भनेको कहाँ कहाँ पालुङटार हुनुभएको?
2: गोर्खा
0: पालुङटार।
2: हजुर,
0: कार्यक्रम कतिको सुन्नुहुन्छ गोर्खातिर?
2: हजुर, सुनिराखेको
0: हुन्छ, फुर्सद भएसम्म सुन्नु भएको हुन्छ। अनि कसको विषयमा हेर्न चाहनुहुन्छ त?
2: मेरो आफ्नै हो।
0: तपाईँको जन्ममिति भन्नुहोस् त, कति हो?
2: 2054 माघ महिनाको
0: 19 गते,
2: हजुर, 3 बजी
0: दिउँसोको 3 बजी हो।
2: हजुर,
0: दिउँसोको 3 बजे। तपाईँको घर पालुङटार हो, माइत कहाँ हो तपाईँको?
2: मेरो माइत पालुङटार हो, घर चाहिँ
0: तनहुँ हो। तनहुँ कुन ठाउँ हो?
2: आबुखैरेनी।
0: अहिले तपाईँ कहाँ हुनुहुन्छ, आबुखैरेनीमा हुनुहुन्छ कि
2: पालुङटारमा?
0: ए, माइत जानुभएको छ।
2: हजुर हजुर।
0: ल, सुन्नुहोस् है, ध्यान दिएर। श्री गणेश आय नमः, श्रीमती रामानुज आय नमः। 2054 साल माघ शुक्ल पक्षको आइतबार पञ्चमी तिथिमा जन्म तपाईँको, राशि चाहिने मीन राशि, उत्तर भाद्रको तेस्रो चरण, नाम आउँछ तपाईँको झरना भन्ने नाम आउँछ है। मध्यनडी नरगण परेको छ तपाईँको लागि, चाहिँ घातकमा तिथिहरू परेको छ। पञ्चमी दशमी पूर्णिमा शुक्रबार घातक, नम्बरमा 5 नम्बर राशिमा मीन राशि घातक है। तपाईँको पनि आफ्नो राशि पनि मीन हो र तपाईँलाई मीन राशि नै घातक हुन्छ भनेर लेखिएको छ है। ग्रह दशा भाग्य राम्रो छ, गुरु चाण्डाल योग परेको छ, पढाइ बिचमा रोकिन्छ, पढाइ राम्रै थियो पहिला, पढाइ बिचमा अलिकति हजुर पढाइ बिचमा रोकिन्छ, अलिकति अलपत्र पर्छ क्या तपाईँको पढाइमा चाहिँ। ग्रह दशा राम्रो छन्, चन्द्रमा र विष योग परेको छ, सबैजनासँग शङ्का मात्रै लाग्छ तपाईँले, विश्वासै गर्न सक्नुहुन्न हो कि होइन? शङ्का गर्नुभयो, विश्वास गर्न सक्नु पर्यो, तपाईँले विश्वास गर्नुहोस्। आफ्नो को पढाइको चिन्न सक्नुपर्छ, चिन्ने गर्नुहोस्। तपाईँलाई माइती भने त्यति फापेको देखिँदैन यहाँबाट हेर्दा है। अकाल मृत्यु भएर पितृदोष परेको छ तपाईँलाई, त्यो पितृदोष हजुर हजुर पितृदोष परेको छ। पितृदोष परेपछि के हुन्छ भन्दा ठगिन्छ, विवाहमा पनि ठगिने, श्रीमान श्रीमतीको सम्बन्ध त्यति राम्रो नहुने, मनमुटाव भइराख्ने ग्रहहरू है।
2: हजुर हजुर,
0: हो यस्तो हुन्छ। तपाईँ त्यस्तो भएको छ कि छैन?
2: हजुर,
0: तपाईँको श्रीमानसँग सम्बन्ध कस्तो छ? तपाईँको त बहुविवाहको योग परेको छ, श्रीमानसँग सम्बन्ध त्यति राम्रो देखाउँदैन भनेको क्या मैले तपाईँलाई, बुझ्नुभयो?
2: हजुर
0: हो यो भएर अलिकति विशेष ख्याल गर्नु, अलिक जिद्दी जिद्दी खालको हुनुहुन्छ त्यसलाई पनि कम गर्नुहोस् तपाईँले है।
2: हजुर
0: राम्रो हुन्छ। समस्या के छ, जिज्ञासा, तपाईँलाई सोध्न मन लागेको कुरा के छ भन्नुहोस् त। श्रीमानसँग राम्रो बनाउनलाई तपाईँ रिसाउनु भएन नि त। तपाईँ रिसाउनु भएन, रिसाउनु भएन कसरी हुन्छ त। विवाह गर्दाखेरि नजुराई, विवाह गर्दा नजुराई नहेराइकन विवाह गर्नुभयो, गल्ती गर्नुभयो त्यो बेला पनि। श्रीमानको जन्ममिति र जन्म समय थाहा छ। श्रीमानको जन्ममिति भन्नुहोस् त एकचोटि कस्तो रहेछ हेर्नु। तपाईँ दुईजनाको 2047 भदौको 14 समय भन्नु
2: के अरे बिहान 8 बजे
0: बिहानको 8 बजे हो। तपाईँको भन्नुहोस् त एकचोटि
2: 2054 माघ महिनाको 19
0: गते दिउँसोको 3 बजे होइन।
2: हजुर
0: हजुर। तपाईँको दुईजनाको म हेरिदिन्छु कस्तो रहेछ, कसको गल्ती रहेछ, को घमण्डी रहेछ भन्ने हेरिदिन्छु है। तपाईँको श्रीमानको बिहिबारको जन्म राशि धनु राशि है। नाम आउँदो रहेछ, नाम आउँदो रहेछ एबाट, नाम आउँदो रहेछ बुढो एको एबाट नाम आउँदो रहेछ हो कि होइन। ल अब 25 गुण आएको छ, कति राम्रो गुण आएको है, 25 गुण आएको छ, असाध्यै राम्रो छ गुण चाहिँ। अब श्रीमानको चाहिँ सरकारी जागिर, विदेश यात्रा असाध्यै राम्रो हुने ग्रह छ। तर श्रीमानको पनि 20 योग परेको छ। तपाईँ दुईजनामा, तपाईँ दुवैजना उस्तै हो, एउटाले अर्कोलाई विश्वास नगर्ने, अर्कोले अर्कोलाई विश्वास नगर्ने भएर नै यो समस्या भएको छ। बुझ्नुभयो, तपाईँको श्रीमानले तपाईँलाई विश्वास गर्नुहुन्न, तपाईँले तपाईँको श्रीमानलाई विश्वास गर्नुहुन्न। तपाईँ दुवैजना भ्रममा हुनुहुन्छ, यो भ्रमको कारणले गर्दाखेरि तपाईँको मनमुटाव भइराखेको छ। भनिन्छ नि शङ्काले लङ्का जलाउँछ भन्छ कि भन्दैन,
2: हो
0: त्यही भइरहेको छ। तपाईँको श्रीमानले ओ मेरो बुढी कोहीसँग बोल्छ कि भन्ने लाग्छ, तपाईँलाई मेरो बुढो कोहीसँग बोल्छ कि जस्तो लाग्छ क्या। कारण नै यही हो, तपाईँ दुवैजना उस्तै खालको उस्तै हुनुहुन्छ, कसैलाई पनि यसको लागि विश्वास गर्नु पर्यो। तपाईँले तपाईँको श्रीमानलाई विश्वास गर्नुहोस्, श्रीमानलाई विश्वास दिलाउनुहोस् होइन।
2: यही
0: नै हो, अब श्रीमान श्रीमतीको कुरा बाहिर अरूलाई भनेर फाइदा छैन होइन। तपाईँ दुईजनाको कुरा तेस्रोले सुन्ने बित्तिकै उसले फाइदा उठाउन कोसिस गरे हुन्छ हो कि होइन। त्यही भएर कसैलाई नभन्नुहोस्, चुप्प लागेर बस्ने, श्रीमानसँग राम्रो तरिकाले बोल्नुहोस्। तपाईँले पनि आफ्नो म यस्तो छैन, म अरूसँग बोल्दिनँ, अथवा म त्यस्तो छैन, तपाईँले मात्रै माया गर्छु भन्ने उहाँ रिसाउनु भयो भने तपाईँ नरिसाइदिने होइन। अब एउटा आगो भयो भन्दैमा अर्को पनि आगो हुनु त भएन नि त, हो कि होइन। त्यो भएर यसमा तपाईँले विशेष ख्याल गर्नु, अब अलिकति कन्ट्रोल गर्नुहोस् रिसलाई। त्यति गर्दा पनि भएन भने श्रीमान श्रीमती दुवैजनाले रत्न कवच लाउनुपर्छ। रत्न कवच लाउनु भयो भने मिठो सम्बन्ध हुन्छ, चिन्ता गर्नु। मगाउन मिल्छ, त्यसलाई दिउँसो 10 दुवैजनाले लाउनु पर्छ, किनकि दुवैजनाको मनमा 20 घोलिएको छ क्या। त्यही भएर यो समस्या
2: भएको।
0: त्यही त, तपाईँले उहाँलाई दोष दिनुहुन्छ, उहाँले तपाईँलाई दोष दिनुहुन्छ, अनि कसरी हुन्छ त कुरा हो कि। राम्रो छ, तपाईँको सरकारी जागिरतिर एप्लाई गर्नुहोस्, राम्रै हुन्छ। प्राइभेट जागिरतिर पनि राम्रै हुन्छ, गुरु च्यानल यो राम्रो छ, ठिक छ। बिजनेस व्यवसाय पनि तपाईँको लागि ठिकै छ, के गर्नुहुन्छ भन्ने कुरामा भर पर्छ क्या। जस्तै तपाईँले कस्मेटिकतिर राम्रो हुन्छ, कस्मेटिक पसलतिर राम्रो हुन्छ
2: तपाईँ,
0: अरू त्यस्तो नराम्रो छैन नि, ठिकै छ, ग्रह राम्रै छ है त। मैले भनेको कुरा एकदम सुन्नुहोस् तपाईँले, ध्यान दिएर तपाईँले एकदम मनन गर्नु है। रत्न कवच तपाईँ दुवैजनाले लाउनुपर्छ, त्यसपछि पूर्ण विश्वास हुन्छ, मन बिग्रिँदैन क्या तपाईँको। एकछिन त तपाईँले पनि विश्वास गर्नुहुन्छ, हो त्यही भएर भनेको मैले है। हस् हस्, फोन गर्नुभयो, धेरै धन्यवाद। उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी धादिङ पालुङ, गोर्खा पालुङटारबाट फोन गर्नुभएको थियो उहाँले। तपाईँ पनि आफ्नो आफन्तको विषयमा ग्रहदशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर तपाईँले भेटघाट गर्न सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि चाहिँ सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्मलाई प्राविधिक मित्रको साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: समुदाय को लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बांगिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुघाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोर्नी, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

0: बिहान 8 बजेको थाहा अपडेटमा धर्मराजको नमस्कार। अछाममा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ, 3 जना घाइते भएका छन्। दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको सल्लोक आश्रम जनकपुरको बाप्र 01-0-27-22-77 नम्बरको जीप हिजो साँझ मध्यपाडी लोकमार्ग अन्तर्गत पञ्चदेवल विनायक नगरपालिका 4 मा दुर्घटनामा परेको हो। मकवानपुरको हेटौडा उपमहानगरपालिकाका 41 वर्षीय नवीन तुलाधर र बर्दियाको बाँसगढी नगरपालिका 5 का 45 वर्षीय रामप्रकाश थारूको मृत्यु भएको हो। घाइते भएका उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत ल्याइएकामा आज बिहान मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। चालक बाँकेको नेपालगंज उपमहानगरपालिका 5 का 28 वर्षीय भीमराज चट्टान गुप्ता र सिराको कल्याणपुर नगरपालिका 10 का 27 वर्षीय सन्त कुमार शाह र स्याङ्जाको फेदीखोला नगरपालिका 4 का अर्जुन कुमार पौडेल घाइते भएका छन्। उनीहरूको सुर्खेतमै उपचार भइरहेको छ। यस्तै डडेलधुरामा करेन्ट लागेर 1 किशोरको मृत्यु भएको छ। आलिताल गाउँपालिका 1 बन्तालका 16 वर्षीय अनिल विकको हिजो बेलुकी आफ्नै घरको सुत्ने कोठामा चार्जमा लगाई मोबाइल चलाउने क्रममा करेन्ट लागेको थियो। गम्भीर घाइते उनलाई डडेलधुरा अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ। नेकपा एमाले स्थानीय तह चुनाव केन्द्रित कार्ययोजना जारी गरेको छ। स्थानीय र प्रदेश निर्वाचनलाई लक्षित गर्दै पार्टी जागरण अभियान शुरू गरेको हो। हिजो अन्तरपार्टी निर्देशन जारी गर्दै केन्द्रीय सदस्यहरूलाई स्थानीय तहमा खटाउने गरी नेताहरूको कार्य विभाजन गरिएको छ। यस अभियान अन्तर्गत पार्टी केन्द्रीय सदस्यहरूलाई प्रदेश जिल्ला तहका कमिटी र पार्टी सम्बद्ध जनसङ्गठनमा इन्चार्जको जिम्मेवारी दिएको छ। विभागीय कामको सन्दर्भमा विभाग विगतको जस्तो संयोजन र विभागीय प्रमुखको व्यवस्था गरिएको एमाले बताएको छ। केन्द्रीय पदाधिकारी बाहेकका सबैलाई स्थानीय तह चुनाव लक्षित पालिका केन्द्रित कार्य विभाजन गरिएको छ। अध्यक्ष केपी शर्मा ओलीलाई समग्र पार्टी कामको नेतृत्व गर्ने कार्य विभाजन तोकिएको छ। उपाध्यक्ष रामबहादुर थापा बादलले सुशासन र सेवा प्रवाह सम्बद्ध विभागहरूको संयोजन गर्नुहुनेछ। उपाध्यक्ष विष्णु पौडेललाई पार्टी सम्बद्ध विभागहरूको संयोजन, पृथ्वी सुब्बा गुरुङलाई सामाजिक विकास सम्बद्ध विभागहरू, गोकर्ण विष्टले पूर्वाधार विकास सम्बद्ध विभाग, रघुजी पन्तले मानव स्रोत सम्बद्ध विकास विभाग, महासचिव शङ्कर पोखरेलले पार्टीको संगठनात्मक कामको संयोजन गर्ने र केन्द्रीय कार्यालयको प्रमुखको काम गर्ने जिम्मेवारी तोकिएको छ। उपमहासचिव लेखराज भट्टले समग्र प्रवास, योगेश भट्टराईले नीति तथा योजना सम्बद्ध विभागहरू र रघुवीर महासेठले कृषि तथा उद्यमशीलता सम्बद्ध विभागहरूको संयोजन गर्ने कार्य विभाजनमा उल्लेख छ। सचिवहरूलाई प्रदेशगत रूपमा इन्चार्जको जिम्मेवारी तोकिएको छ। अरू केन्द्रीय सदस्यहरूलाई पनि विभिन्न जिम्मेवारीसहित कार्य विभाजन गरिएको छ। लगातार 4 दिन बिदा हुँदा बागलुङको ढोरपाटन उपत्यकामा पर्यटक बढेका छन्। एकै दिन 100 को संख्यामा आन्तरिक पर्यटक पुगेपछि होटल भरिभराउ भएका छन्। कतिपय पर्यटकहरू होटलमा कोठा नपाएर फर्कनु समेत परेको छ। बिहिबारदेखि बिदा भए पनि बुधबारदेखि नै ढोरपाटनका होटल भरिएका थिए। एकै दिन 100 को संख्यामा पर्यटक आउँदा होटलमा व्यवस्थापनमा समस्या भएको ढोरपाटन उपत्यका होटल व्यवसाय संघका अध्यक्ष जीवन पुनले बताउनुभयो। ढोरपाटनमा 27 वटा होटल र 12 वटा घरवास होमस्टे छन्। पछिल्लो समय ढोरपाटनको प्रचार व्यापक हुँदा 1-2 दिनमा बिदा हुँदा 7 पर्यटक आउने गरेको अध्यक्ष पुनले बताउनुभयो। गत जेठ 12 गतेबाटै सम्पर्क गरेर आएका पाहुनालाई होटल व्यवसायले राखे पनि अरूले बास पाउन नसकेको उहाँको भनाइ छ। ढोरपाटनमा 1 रातमा 700 जना पाहुना राख्न सक्ने होटल तथा होमस्टेको क्षमता छ। तर त्योभन्दा झन्डै दोब्बर बढी पर्यटक आउँदा होटल व्यवस्थापन गर्न समस्या भएको होटल व्यवसायी शिवराज कणेलले बताउनुभयो। अरू बेला पनि पर्यटक आइरहेको भन्दै अहिले बिदाले गर्दा एकै दिन 1000 बढी पर्यटक ढोरपाटन आएको बताउनुभयो। आफूले 80 जना पाहुना राखेको सुनाउँदै 200 जनालाई अन्य होटलमा पठाउनु परेको बताउनुभयो। त्यति बेला पर्यटकको भिडभाड हुँदा ढोरपाटनमा मेला लागे जस्तो हुने गरेको छ। आएका पाहुनालाई फर्काउने चाहँदा नहुँदा नहुँदै पनि फर्काउन बाध्य बन्नु परेको कण्डेलले बताउनुभयो। आज विभिन्न कार्यक्रम गरी 8 राष्ट्रिय महिला अधिकार दिवस मनाइँदैछ। यस वर्ष महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान भन्ने नारा तय गरिएको छ। महिला अधिकारका क्षेत्रमा भएका विभिन्न उपलब्धिको खुसीमा सरकारले 2076 सालदेखि यो दिवस मनाउँदै आएको छ। विक्रम सम्बत 2063 जेठ 16 गतेका दिन तत्कालीन प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको संकल्प प्रस्ताव मार्फत आमा र बाबुको नामबाट सन्तानले नागरिकता पाउने, समानुपातिक सहभागिताका लागि कम्तीमा 1/3 महिलालाई राज्यका सबै संरचनामा सहभागिताको सुनिश्चितता गराउने, विभेदकारी कानूनको खारेजी तथा महिलामाथि हुने हिंसाको अन्त्य गराउने विधेयक पारित भएको दिनको स्मरण गर्दै राष्ट्रिय महिला अधिकार दिवस मनाउन थालिएको हो। गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। गैराती सम्पन्न दोस्रो क्वालिफायर खेलमा कप्तान शुभमन गिलको विस्फोटक शतकीय इनिङ्समा राजस्थानलाई 7 विकेटले हराउँदै गुजरात फाइनलमा पुगेको हो। राजस्थानले दिएको 215 रनको लक्ष्य गुजरातले 18 ओभर 3 बलमा 3 विकेट गुमाएर पूरा गर्यो। गुजरातका शुभमनले सर्वाधिक 104 रनको शतकीय इनिङ खेले। यस्तै साई सुदर्शनले 58, राहुल तोबाटियाले 17 र वासिङटन सुन्दरले 16 रन बनाए। राजस्थानका नान्द्रे बर्जर, ब्रिजेश शर्मा र जोफ्रा आरसारले एक एक विकेट लिए। त्यसअघि टस हारेर रूपैले ब्याटिङको निम्ति पाएको राजस्थानले निर्धारित 20 ओभरमा 6 विकेटको क्षतिमा 214 रन बनाएको थियो। यो जितसँगै गुजरातले अब भोलि उपाधिका लागि साबिक विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरूसँग प्रतिस्पर्धा गर्नेछ। अब मौसम। नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यूनचापीय रेखाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले कोशी मधेस बागमती गण्डकी प्रदेशमा पूर्णतया बादल तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ। बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी बागमती लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत कोशी बागमती गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थान तथा मधेस प्रदेश लगायत कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशका तराई तथा पहाड़ी भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ। राति सुदूरपश्चिम कर्णाली र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै स्थानमा तथा कोशी बागमती र लुम्बिनी प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। बिहान 8 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार।
1: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
2: सुनसहरी गाउँपालिका 5 नारबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका 7 जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका 6 ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी 4 किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी सङ्कलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री सङ्कलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै, अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कारवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ रोल्पा।
3: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ? अनि अरु के गर्नु पर्छ?
4: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
3: अब के गर्ने रे? सिधा सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
5: हजुर, हाम्रा सेवाहरू
6: दाँत बाँध्ने,
5: दाँत सफा गर्ने,
6: दाँतमा सिमेन्ट भर्ने,
5: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
6: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
5: फिक्स दाँत लगाउने।
7: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
8: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
9: सम्पर्क नम्बर 98-67-0-67-467।
10: एक पटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुनिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
7: साथै तार मान्ने बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
11: निःशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
12: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
11: भाषातर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू।
12: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
11: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स।
12: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रासव शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू।
11: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट।
12: र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
11: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
12: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98490 2754 र 98479 93412।
11: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
13: दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
14: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
13: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
14: ए के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
13: ए हो र बाबु, यो कहाँनिर छ र बाबु? यसका सेवा सुविधाहरू के छन्?
14: हजुर, हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर, सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
13: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड निमा हल कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 98578343122 र 98578343123।
14: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ।
15: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्त छ जरुरी सूचना। जुङ बेला खेमरिदे गरम ओभोतिरी ज्याउ बेला सुनो, भुरी बतास ओचुदिरी ज्याउ आउ बेला क वन जङ्गल ल मे लागिने मस्त ज सम्भावना ताए। आउए गिमे प्राकृतिक सम्पदा र त खेप्त ज स खेम्नादे, वातावरण मिलेने ल घेप्पा असर केने, रि उमुल र थङ्ने भुछे ताने, वायुमण्डल ल कार्बन मस्त ज तानाले भने, जलवायु परिवर्तन ल असर सकिने सुनो, नाखार नामे ल मे लागिने सज, जिमे गिमे लापरवाही सुनो, चाउस खेलगेमा डुख जिमगे कोठे ल मे लागिनाटे, जन धन्य मे घेप्पा छेती ताउ दुबो फोकाई।
16: गेछो छानियाला बर्ल लेला किने पुरो रङदे नौ पुराले चौसो खेल गिरि
15: वन जंगल सज मिरा आइरुरी बानी एमएल एमए ओ छ छानियाला लि उसोतर पोतर राले पार जगे रहते
16: सलाई लाइटर सियाउला मे सचाउने चीज राले जा बांगजा र यामा देने पोल गेने या इतो चीज र रहते वन जंगल याले के बाबा या
15: पिकनिक वनभोज बाक मे सचाउसु छिन्ने मेले चाउसु सैदेकी खनाए वन जंगल ओ छ छामनी दैके बारीको चुरोद विधि ओरे बने अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटीमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखीमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98573443123, 98478607070।
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जङ्गल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।

0: डिभिजन वन कार्यालय रोल्पाको अपिल।
1: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाथ्रा, पोथ्रा काट्ने, हाँगा बिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ।
0: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
2: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौ। क्षेत्रबाट ढुङ्गा, किट्टी, बालुवा वा माटो ननिकालौ।
0: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
1: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
0: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
1: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: यही मिति 2083 साल जेठ 25 गते का दिन यस रोल्पा हस्पिटल प्रालीको आयोजना र देवदह मेडिकल कलेजको प्राविधिक सहयोगमा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकोले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: शिविरमा आउनु हुने विशेषज्ञ डाक्टरहरू, हात जोड्ने तथा नशा रोग विशेषज्ञ प्रोफेसर डाक्टर प्रकृति राज कडेल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर भानुभक्त नेउपाने, नाक कान घाटी रोग विशेषज्ञ डाक्टर सरोज काफले, इमर्जेन्सी मेडिसिन विशेषज्ञ डाक्टर मनोज गैरे, साथमा जनसम्पर्क अधिकारी मुक्ति काफले र फिल्ड अफिसर अमृत पाण्डे।
4: शिविर हुने स्थान रोल्पा हस्पिटल प्राली। समय बिहान 8 बजे देखि साँझ 5 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 086-440-037।
3: आयोजक रोल्पा हस्पिटल प्राली, टुडीखेल, लिबाङ रोल्पा।
4: प्रायोजक देवदह मेडिकल कलेज, रूपन्देही।

0: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राण वायु अर्थात् अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
1: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढिरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
2: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
1: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरुभूमिमा परिणत हुँदैछ।
0: पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
1: के यस विपत्तिको कुनै समाधान छैन त?
0: यसको एकमात्र समाधानको उपाय हो वन जङ्गलको संरक्षण र विकास।
1: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जङ्गलको संरक्षण गरौ।
2: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त गतिलो घर चाहियो नि।
4: उफ, मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
3: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
4: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
5: होइन, रात दिन खत खत के को झगडा हो यो?
4: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
5: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
3: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
4: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
5: ल सिधै फोन गर न, मोबाइल नम्बर 98479719 जग्गा धनी किरण अधिकारीलाई अहिल्यै फोन गर, नत्र फेरि छुट्ला।
6: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
7: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुनुमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम

0: भने यस क्षेत्रकै एकमात्र विशेषज्ञ सेवा सहितको पायल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
1: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
0: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
1: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
0: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
1: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
0: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
1: हामी कहाँ जाड, रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
0: र घोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराही दाङ।
1: सम्पर्क मोबाइल 98578211105,
0: 98479002802,
1: 98095826605
0: र 98103940।
2: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
3: कि त हाड जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
2: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
3: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
2: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
3: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार विमान हुनुहुन्छ।
4: डाक्टर जङ्ग शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डी फोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
2: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
3: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ,
4: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा, फोक्सो, दम, थायराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थायराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने,
2: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पत्ता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
3: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
2: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
3: जसका लागि मोबाइल नम्बर छ 98578443123, 98478407670 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
2: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।

0: 停了，反正别的人家拿来我的其他的人管了吧，我拿来别的吧。
1: 哎呀呀呀呀呀呀，जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने हैन
2: हैन के भाछ र तपाईलाई
1: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइलसले सारै दुःख दिया छ
2: हे काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या
3: अरे काका यसको लागि त घोराहे दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुस् न निको भइहाल्छ नि
4: हो यदि तपाईलाई पनि समस्या छ भने तपाईकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेसन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
1: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिराउने पिप बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनाश दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो गन्डीफोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
4: त्यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुति चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
1: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
4: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
5: खैया बद्दी मेरो त दाद्दु खिलो के गर्ने होला अब
6: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
7: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुकै गर्नुहोस् तपाईँले
6: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
7: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
6: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक 7 दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चारी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसिटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो तिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो धब्बाको उपचार गर्ने
7: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-879 6570 मा सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराही दाङद्वारा जारी सन्देश।
4: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गएर ल्याऊ? एकै ठाउँमा पाइनु पर्यो नि।
4: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: लौ उसो भए म सामान लिन गइहाले।
4: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाइका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 9858830504।
4: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।

0: समुदायको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz। झलझला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 9 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोर्नी, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: सुरुमा मुख्य समाचारका शीर्षकहरू।
1: अछाममा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु, 3 घाइते, डडेलधुरामा करेन्ट लागेर 1 किशोरको ज्यान गयो।
0: सरकारले 4 दिन बिदा दिएपछि ढोरपाटनमा पर्यटक खचाखच, कोठा नपाउँदा सयौं पर्यटक फर्किए।
1: स्थानीय तह चुनावको तयारीका लागि एमालेको अन्तर्पार्टी निर्देशन जारी, जागरण अभियान सुरु, नेताहरूको कार्य विभाजन तोकियो।
0: अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानी उत्तरबारे उच्चस्तरीय छलफल, अमेरिकाको हित अनुकूल हुने सम्झौता मात्रै स्वीकार गर्ने।
1: र राजस्थान रोयल्सलाई पराजित गर्दै गुजरात टाइटन्स आइपिएलको फाइनलमा उपाधिका लागि बेङ्गलुरूसँग भिड्ने।
2: जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। अछाममा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ, 3 जना घाइते भएका छन्। दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको सल्लोक आश्रम जनकपुरको बाप्र 01-027-2277 नम्बरको जीप हिजो साँझ मध्यपहाडी लोकमार्ग अन्तर्गत पञ्चदेवल विनायक नगरपालिका 4 दुर्घटना भएको हो। मकवानपुरको हेटौडा उपमहानगरपालिकाका 41 वर्षीय नवीन तुलाधर र बर्दियाको बाँसगढी नगरपालिका पाँचका 45 वर्षीय रामप्रकाश थारूको मृत्यु भएको हो। घाइते भएका उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेतमा ल्याइएकामा आज बिहान मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। चालक बाँकीको नेपालगञ्ज उपमहानगरपालिका 5 का 28 वर्षीय भीमराज चट्टान गुप्ता र सिराहाका कल्याणपुर नगरपालिका 10 का 27 वर्षीय सन्त कुमार शाह र स्याङ्जाको फेदीखोला नगरपालिका 4 का अर्जुन कुमार पौडेल घाइते भएका छन्। उनीहरूको सुर्खेतमै उपचार भइरहेको छ। यसैबीच डडेलधुरामा करेन्ट लागेर 1 किशोरको मृत्यु भएको छ। अलिताल गाउँपालिका 1 बन्तालका 16 वर्षीय अनिल विकको हिजो बेलुकी आफ्नै घरमा सुत्ने कोठामा चार्जमा लगाई मोबाइल चलाउने क्रममा करेन्ट लागेको थियो। गम्भीर घाइते उनलाई डडेलधुरा अस्पताल डडेलधुरा लगिएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
1: लगातार 4 दिन बिदा हुँदा बागलुङको ढोरपाटन उपत्यकामा पर्यटक बढेका छन्। एकै दिन सयौंको संख्यामा आन्तरिक पर्यटक पुगेपछि होटल भरिभराउ भएका छन्। कतिपय पर्यटकहरू कोठा नपाएर फर्कनु समेत परेको छ। बिहिबारदेखि बिदा भए पनि बुधबारबाटै ढोरपाटनका होटल भरिएका थिए। एकै दिन सयौंको संख्यामा पर्यटक आउँदा होटलको व्यवस्थापनमा समस्या भएको ढोरपाटन उपत्यका होटल व्यवसायी संघका अध्यक्ष जीवन पुनले बताउनुभयो। ढोरपाटनमा 27 होटल र 12 होमस्टे सञ्चालनमा छन्। एक रातमा 700 जना पाहुना राख्न सक्ने होटल तथा होमस्टेको क्षमता छ, तर त्योभन्दा झन्डै दुब्बर बढी पर्यटक आउँदा होटल व्यवस्थापन गर्न समस्या भएको होटल व्यवसायी शिवराज कणेलले बताउनुभयो। आफूले 80 जना पाहुना राखेको सुनाउँदै 200 जनालाई अन्य होटलमा पठाउनु परेको बताउनुभयो। पछिल्लो समय बुर्तिवाङ ढोरपाटन सडक व्यवस्थित बनेपछि त्यहाँ जाने पर्यटकको संख्या भत्तै बढेको छ।
0: नेकपा एमाले स्थानीय तह चुनाव केन्द्रित कार्ययोजना जारी गरेको छ। स्थानीय र प्रदेश निर्वाचनलाई लक्षित गर्दै एमाले पार्टी जागरण अभियान सुरु गरेको हो। हिजो अन्तर्पार्टी निर्देशन जारी गर्दै केन्द्रीय सदस्यहरूलाई स्थानीय तहमा खटाउने गरी नेताहरूको कार्य विभाजन गरिएको छ। यस अभियान अन्तर्गत पार्टी केन्द्रीय सदस्यहरूलाई प्रदेश जिल्ला तहका कमिटी र पार्टी सदस्य सम्बद्ध जनसङ्गठनमा इन्चार्जको जिम्मेवारी तोकिएको छ। विभागीय कामको सन्दर्भमा विगतकै जस्तो संयोजन र विभागीय प्रमुखको व्यवस्थापन गरिएको एमाले जनाएको छ। केन्द्रीय पदाधिकारी बाहेकका सबैलाई स्थानीय चुनाव लक्षित पालिका केन्द्रित कार्य विभाजन गरिएको छ। अध्यक्ष केपी शर्मा ओलीलाई समग्र पार्टी कामको नेतृत्व गर्ने कार्य विभाजन तोकिएको छ। उपाध्यक्ष रामबहादुर थापा बादलले सुशासन र सेवा प्रवाह सम्बद्ध विभागहरूको संयोजन गर्नुहुनेछ। उपाध्यक्ष विष्णु पौडेललाई पार्टी सम्बद्ध विभागहरूको संयोजन, पृथ्वी सुब्बा गुरुङले सामाजिक विकास सम्बद्ध विभागहरू, गोकर्ण विष्टले पूर्वाधार विकास सम्बद्ध विभाग, रघुजी पन्तले मानव स्रोत सम्बद्ध विभागहरू, महासचिव शंकर पोखरेलले पार्टीको संगठनात्मक कामको संयोजन गर्ने र केन्द्रीय कार्यालयको प्रमुख को काम गर्ने जिम्मेवारी तोकिएको छ। त्यस्तै उपमहासचिव लेखराज भट्टले समग्र प्रवास, योगेश भट्टराईले नीति तथा योजना सम्बद्ध विभागहरू र रघुवीर मासेटले कृषि तथा उद्यमशीलता सम्बद्ध विभागहरूको संयोजन गर्ने कार्य विभाजनमा उल्लेख छ। सचिवहरूलाई प्रदेशगत रूपमा इन्चार्जको जिम्मेवारी तोकिएको छ। अरू केन्द्रीय सदस्यहरूलाई पनि विभिन्न जिम्मेवारी सहित कार्य विभाजन गरिएको छ।
1: आज विभिन्न कार्यक्रम गरी 8 राष्ट्रिय महिला अधिकार दिवस मनाइँदैछ। यस वर्ष महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान भन्ने नारा तय गरिएको छ। महिला अधिकारका क्षेत्रमा भएका विभिन्न उपलब्धिको खुसीमा सरकारले 2076 सालदेखि यो दिवस मनाउँदै आएको छ। विक्रम सम्बत 2063 जेठ 16 गतेका दिन तत्कालीन प्रतिनिधि सभामा जरूरी सार्वजनिक महत्वको संकल्प प्रस्ताव मार्फत आमा र बाबुको नामबाट सन्तानले नागरिकता पाउने, समानुपातिक सहभागिताको लागि कम्तीमा 1/3 महिलालाई राज्यका सबै संरचनामा सहभागिताको सुनिश्चितता गराउने, विभेदकारी कानूनको खारेजी तथा महिलामाथि हुने हिंसाको अन्त्य गराउने विधेयक पारित भएको दिनको स्मरण गर्दै राष्ट्रिय महिला अधिकार दिवस मनाउन थालिएको हो। दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सृजनशीलता र नेतृत्वलाई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा स्थापित गरी मुलुकको समृद्धि तथा दिगो विकास हासिल गर्नु आजको आवश्यकता भएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा तथा असमानताको अन्त्य गर्दै सम्मानजनक र सुरक्षित समाज निर्माण गर्नु सबैको साझा दायित्व रहेको स्मरण गर्नुभएको छ। यस्तै प्रधानमन्त्री बालेन्द्र शाह महिला बालबालिका तथा लैङ्गिक यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले पनि शुभकामना सन्देश जारी गर्नुभएको छ।
0: थाहा सञ्चार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको परपर्द नाम मार्बल।
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका UPVC प्रोडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन।
2: यो हो थाहा सञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा सञ्चार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। थाहा खबर अनलाइनमा थाहा सञ्चार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। इलामको माङसेबुङ गाउँपालिकामा आज च्याम्रुङ महोत्सव केलाङ प्रदर्शन हुँदैछ। लिम्बू समुदायको मौलिक सांस्कृतिक सम्पदा च्याम्रुङ नाचको संरक्षण, प्रवर्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले माङसेबुङ गाउँपालिका समेतको सहयोगमा गजुरमुखी धाममा एक दिने महोत्सव आयोजना गर्न लागि हो। महोत्सवमा सांस्कृतिक झाँकी सहित आदिवासी लिम्बू समुदायको मौलिक नृत्य च्याम्रुङ नाच केलाङ प्रदर्शन गर्ने, धान नाच यालाङ पालाम हाकपारे लगायतको प्रस्तुति सहित र सांस्कृतिक पोसाकहरूको प्रदर्शनी रहने किराङ याकथुङ चुम्लुङ माङसुबुङ अध्यक्ष मनरस लिम्बुले जानकारी दिनुभयो। महोत्सवमा 500 बढी च्याम्रुङ एकसाथ प्रदर्शन गरिने उहाँले बताउनुभयो। धार्मिक स्थल गजुरमुखी धाम परिसरमा हुने महोत्सवमा इलामका 10 स्थानीय तहसहित झापा र पाँचथरका किराँत याकथुङ चुम्लुङको सहभागिता रहनेछ। नयाँ र पुराना पुस्ता मिलेर पुर्ख्यौली कला संस्कृति र परम्पराको जगेर्ना गर्दै पुस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको सचिव असीम योङहाङले बताउनुभयो।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धको विषयमा आफ्ना प्रमुख सल्लाहकारहरूसँग उच्चस्तरीय बैठक गर्नुभएको छ। तर बैठक सम्पन्न भएपछि पनि अमेरिकाको आगामी रणनीति स्पष्ट हुन सकेको छैन। शुक्रबार व्हाइट हाउस स्थित सिचुएसन रूममा उक्त बैठक आयोजना गरिएको थियो। यो कक्ष ठूला सङ्कट तथा राष्ट्रिय सुरक्षा सम्बन्धी विषयमा रणनीति निर्माण र छलफलका लागि प्रयोग गर्ने गरिन्छ। बैठकबारे जानकारी दिँदै व्हाइट हाउसका एक अधिकारीले बीबीसीलाई बैठक सम्पन्न भएको छ भन्ने बाहेक थप विवरण सार्वजनिक गरेनन्। यस्तै व्हाइट हाउसका अर्का एक अधिकारीले सीबीएस न्युजसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकाको हित अनुकूल हुने र आफ्ना शर्तहरू पूरा गर्ने खालको सम्झौता मात्रै स्वीकार गर्ने बताएका छन्। साथै इरानलाई कुनै पनि अवस्थामा परमाणु हतियार राख्न नदिइने उनको भनाइ छ। यसअघि बिहिबार अमेरिका र इरानबीच प्रारम्भिक सहमतिको रूपरेखा तयार गरिएको थियो। उक्त दस्तावेजलाई समझदारी पत्र मेमोरान्डम अफ अन्डरस्ट्यान्डिङ नाम दिइएको छ। तर यो सहमति कार्यान्वयनमा जानुअघि ट्रम्प शासन र इरानी सरकारले औपचारिक स्वीकृति दिनुपर्नेछ। सहमति कार्यान्वयन भएमा हाल कायम युद्धविरामलाई थप 60 दिनका लागि विस्तार गरिनेछ। साथै इरानको परमाणु कार्यक्रमको भविष्यबारे औपचारिक वार्ता सुरु गर्ने योजना पनि रहेको जनाइएको छ। यद्यपि यस विषयमा अहिलेसम्म अन्तिम स्वीकृति प्राप्त भइसकेको छैन।
1: अब खेल समाचार। गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। गैराति सम्पन्न दोस्रो क्वालिफायर खेलमा कप्तान शुभमन गिलको विस्फोटक शतकीय इनिङमा राजस्थानलाई 7 विकेटले हराउँदै गुजरात फाइनलमा पुगेको हो। राजस्थानले दिएको 215 रनको लक्ष्य गुजरातले 18 ओभर 3 बलमा 3 विकेट गुमाएर पूरा गर्यो। गुजरातका शुभमनले सर्वाधिक 104 रनको शतकीय इनिङ खेले। यस्तै साई सुदर्शनले 58, राहुल टोबाटियाले 17 र वासिङटन सुन्दरले 17 रन बनाए। राजस्थानका नान्द्रे बर्गर, बिज्रेश शर्मा र जोफ्रा आर्चरले 1-1 विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्ति पाएको राजस्थानले निर्धारित 20 ओभरमा 6 विकेटको क्षतिमा 214 रन बनाएको थियो। राजस्थानका वैभव सूर्यवंशीले 96 रनको अर्धशतकीय पारी खेले। यस्तै रविन्द्र जडेजाले 45, डोनोभान फरेराले 38 तथा रियान पारागले 11 रनको योगदान दिए। गुजरातका जोसन होल्डर र कासिगो रबाडाले 2-2 विकेट लिए। यो जितसँगै गुजरातले अब भोलि उपाधिका लागि साबिक विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरूसँग प्रतिस्पर्धा गर्नेछ।
0: अब मौसम। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिम न्यूनचापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यूनचापीय रेखाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पूर्णतया बादल तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ। बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थान तथा मधेस प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। देशका तराई र पहाड़ी भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ। राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: अछाममा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु, 3 घाइते। डडेलधुरामा करेन्ट लागेर 1 किशोरको ज्यान गयो।
0: सरकारले 4 दिन बिदा दिएपछि ढोरपाटनमा पर्यटक खचाखच, कोठा नपाउँदा सयौं पर्यटक फर्किए।
1: स्थानीय तह चुनावको तयारीका लागि एमालेको अन्तरपार्टी निर्देशन जारी, जागरण अभियान सुरु, नेताहरूको कार्य विभाजन तोकियो।
0: अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानी युद्धबारे उच्चस्तरीय छलफल, अमेरिकाको हित अनुकूल हुने सम्झौता मात्रै स्वीकार गर्ने।
1: र राजस्थान रोयल्सलाई पराजित गर्दै गुजरात टाइटन्स आइपिएलको फाइनलमा उपाधिका लागि बेङ्गलुरूसँग भिड्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौँ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
5: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वन मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका वस्तु।

0: समुदायको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 मेगाहर्ज।
1: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
2: सुनसहरी गाउँपालिका पाँच नारबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जैमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी सङ्कलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री सङ्कलन नगर्न, नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कारवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरू पुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
3: ल बाबु नानी हो सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरु के गर्नु पर्छ?
4: ओ अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खाछ।
3: अब के गर्ने रे? सिधा सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
5: हजुर, हाम्रा सेवाहरू
6: दाँत बाँध्ने,
5: दाँत सफा गर्ने,
6: दाँतमा सिमेन्ट भर्ने,
5: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
6: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
5: फिक्स दाँत लगाउने।
7: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
8: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 98-67-67-467। एक पटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुलिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
7: साथै तार मान्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
9: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
10: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
9: भाषातर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
10: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
9: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
10: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू,
9: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
10: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
9: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
10: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98-490-2754 र 98-479-93412।
9: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
11: आई आई आई मम्मी, दाद दुख्यो। यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भन्या। जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
12: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनुभएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
11: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
12: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
11: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
12: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
11: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर भुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9858043122 र 9858043123।
12: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
13: मेरो लागि उमायुका लागि त सुनसरी गाउँपालिका योमी मस्त छ जरुरी सूचना। जुङ बेला खेम्रिदे गरम ओबोदिरी ज्याउ बेला सुनो, भुरी बतास ओचुदिरी ज्याउ आउ बेला क वन जङ्गल ल मे लागिने मस्त ज सम्भावना ताए। आउए गिमे प्राकृतिक सम्पदा र त खेप्त ज सखेम्नादे, वातावरण मिलेने ल घेप्पा असर केने, रि उमुल र थङ्ने भुछे ताने, वायुमण्डल ल कार्बन मस्त ज तानाले भने, जलवायु परिवर्तन ल असर सकिने सुनो, नाखार नामे ल मे लागिने सज, जिमी गिमी लापरवाही सुनो, चाउस खेलगेमा दुख गिज जिमगे कोठे ल मेला किनाटी, जन धनी मे घेप्पा छिति ताउ होकाई अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।
14: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
15: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो। तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
16: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
17: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
18: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
19: नेपाल सरकार विज्ञापन बोर्ड।
20: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
21: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ, यो सबै त बाथरोगको लक्षणहरू हो नि।
20: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
21: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
20: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
21: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, हड्डी खिएमा, खोक्रो भई, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
20: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
22: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
23: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
24: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
25: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
0: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
23: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुँड, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
0: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
25: वन डढेलोबाट फैलिएको आगोले वन जङ्गल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
0: डडेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
25: वन डडेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
0: वन डडेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डडेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
23: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
0: डिभिजन वन कार्यालय रोल्पाको अपील।
25: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाथ्रा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ।
0: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
23: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा, किट्टी, बालुवा वा माटो ननिकालौ।
0: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
25: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
0: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
25: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्त गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।

0: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राण वायु अर्थात् अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
1: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढिरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
2: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
1: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरुभूमिमा परिणत हुँदैछ।
0: पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
3: के यस विपत्तिको कुनै समाधान छैन त?
0: यसको एकमात्र समाधानको उपाय हो वन जङ्गलको संरक्षण र विकास।
1: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जङ्गलको संरक्षण गरौ।
2: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
4: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त गतिलो घर चाहियो नि।
5: उफ, मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
4: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
5: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
6: होइन, रात दिन खोज के को झगडा हो यो?
5: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
6: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा

0: थनी नजिकै वडाकार्यालय खेल मैदान स्वास्थ्य संस्था र स्कुल पनि एक किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि
1: हो यस्तै घर हो हामीलाई चाहिएको
2: ओहो साँच्ची यस्तो घर पाइन्छ र भन्या सम्पर्क कसरी गर्ने कहाँ सम्पर्क गर्ने हो ल भन् त भन्
0: ल सिधै फोन गर न मोबाइल नम्बर 9847719719 मा जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर नत्र फेरि छुट्ला
3: जहाँ इच्छा त्यही घर मजगाउँमा तपाईँको सुन्दर सुरुवात मौका आउँछ पर्खदैन बगेको खोला फर्कदैन
4: फागुनदेखि वैशाखसम्म आग लागे बढी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
5: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ खाना पकाउने ग्यास सुरक्षित राखौँ
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ
5: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ पानीका स्रोतलाई व्यवस्थित गरौँ समुदायसँग सहकार्य गरौँ
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ
5: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ ठुटा जथाभावी नफालौ वन जङ्गल पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ
4: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: सङ्कलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर सङ्कलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ तथापि फोहोर सङ्कलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई सङ्कलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र सङ्कलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कारवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल सुनिल स्मृति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा
8: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्
9: हजुर हामी कहाँ पाइल्स फिसर फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेसन सफल उपचार गरिन्छ
8: दिशा गर्दा रगत आउने पिप बग्ने मलद्वार च्यातिएको दिशा गर्दा मासु बाहिर आउने मलद्वारमा मासु पलाएको मलद्वार दुख्ने पोल्ने सिलाउने आदिको उपचार तथा परामर्श
9: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर कब्जियत पेट दुख्ने अमिलो पानी आउने खान मन नलाग्ने र गानुगोलाको उपचार
8: बाथरोग युरिक एसिड हाड जोड्ने दुख्ने हात खुट्टा सुन्निने झमझमाउने कटकट खाने रोगको उपचार तथा परामर्श
9: अनुहारको चायापोतो डन्डी फोर दाग सेतो तथा कालो दुबीको उपचार
8: सेतो पानी बग्ने यौनी चिलाउने गन्हाउने पानी बग्ने निसन्तान मानसिक भय दिमागको बोधोपन निराशा खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ
9: हामी कहाँ जाड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर जेसी चोकदेखि 100 मिटर पश्चिमतर्फ न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ
8: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराई दाङ
9: सम्पर्क मोबाइल 9578821105
8: 9479802
9: 9095826005
8: र 9103949440
10: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
11: कि त हाड जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
10: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
11: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
10: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
11: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार रिमाल हुनुहुन्छ।
12: डाक्टर कमल शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
10: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
11: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
12: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा फोक्सो, दम, थायराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थायराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने,
10: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिभी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पत्ता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिभी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
11: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
10: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
11: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
10: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
13: लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
14: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
15: हो र?
14: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
15: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
14: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
15: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
14: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
16: होइन, के भएको छ र तपाईँलाई?
2: के भन्नु र नानी, भन्नै लाज लाग्ने, मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
16: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्यो? अरे काका, यसको लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि। ओ ए
17: यदि तपाईलाई पनि समस्या छ भने तपाईकै शहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेसन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
18: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिर आउने, पिप बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
17: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
18: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
17: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ शहीद गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
19: हैया बद्दी मेरो त दादु खिलो के गर्ने होला अब।
20: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन, अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
21: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन, मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुस् भनेर मान्ने होइन, जे सुकै गर्नुस् तपाईले।
20: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त, यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
21: पहिला लानुस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
20: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक 7 दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चारी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसिटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो तिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो धब्बाको उपचार गर्ने,
21: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ, मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ। थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
17: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो, होइन यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
18: होइन यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ? एकै ठाउँमा पाइनु पर्यो नि।
16: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
18: ल उसो भए म सामान लिन गइहाले।
16: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
18: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
16: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
18: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
0: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगर पालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरुन्तै गाडीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने वडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउँ। रोल्पा नगरपालिकाको कार्यालय।

0: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 10 बजे हो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोर्नी, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
4: सुनसहरी गाउँपालिका 5 नारबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जैमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका 7 जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका 6 ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी 4 किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी सङ्कलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री सङ्कलन नगर्न, नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कारवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
3: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ रोल्पा।
5: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरु के गर्नु पर्छ?
6: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
5: अब के गर्ने रे? सिधा सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
7: हजुर, हाम्रा सेवाहरू
8: दाँत बाँध्ने,
7: दाँत सफा गर्ने,
8: दाँतमा सिमेन्ट भर्ने,
7: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
8: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
7: फिक्स दाँत लगाउने।
9: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
10: जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
3: सम्पर्क नम्बर 98-67-067-467। एक पटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुनिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
9: साथै तार मान्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
11: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
12: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
11: भाषातर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
12: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
11: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
12: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङ का सम्पूर्ण कोर्सहरू,
11: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत ग्याडेट,
12: असल र सफल जीवन का लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निंग तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
11: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
12: विस्तृत जानकारी का लागि फेसबुक पेज आनन्द अकाडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204 र 9849393412।
11: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी घोराही दाङ।
13: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
14: यही मिति 2083 साल जेठ 25 गते का दिन यस रोल्पा हस्पिटल प्रालीको आयोजना र देवदह मेडिकल कलेजको प्राविधिक सहयोगमा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकोले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
13: शिविरमा आउनुहुने विशेषज्ञ डाक्टरहरू, हात जोड्ने तथा नशा रोग विशेषज्ञ प्रोफेसर डाक्टर प्रकृति राज कडेल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर भानुभक्त न्यूपाने, नाक कान घाटी रोग विशेषज्ञ डाक्टर सरोज काफले, इमर्जेन्सी मेडिसियन विशेषज्ञ डाक्टर मनोज गैरे, साथमा जनसम्पर्क अधिकारी मुक्ति काफले र फिल्ड अफिसर अमृत पाण्डे।
14: शिविर हुने स्थान रोल्पा हस्पिटल प्राली, समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म, सम्पर्क मोबाइल नम्बर 086-440-037।
13: आयोजक रोल्पा हस्पिटल प्राली, टुडीखेल, लिबाङ रोल्पा,
14: प्रायोजक देवदह मेडिकल कलेज रूपन्देही।

0: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9858343122 र 9858343123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका यो मस्त छ जरुरी सूचना। झुङ्गो पेला खेम्रिदे गरम ओभोतिरी ज्याउ पेला सुनो फुरी पतास ओचुदुरी ज्याउ आउ पेला क वन जङ्गल ल मे लागिने मस्त ज सम्भावना ताए आउ ए गिमी प्राकृतिक सम्पदा र त खेप्त ज सखेम्ना दे वातावरण मिलेने ल घेप्पा असर केने रि उमुल र थङ्ने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो माखार नामे ल मे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा डुक
3: सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयले खबर गिरिए
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजेमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु किट पतङ्ग चराचुरुङ्गी र तिनका गुँड घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जङ्गल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
4: डिभिजन वन कार्यालय रोल्पाको अपील।
6: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाथ्रा पोथ्रा काट्ने हाँगा बिंगा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
3: जंगली जीव जन्तु र पशु पक्षीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौं।
4: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वन भित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
6: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
4: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
6: वन जंगल संरक्षण गरी असल नागरिक बनौं। वन अपराधलाई दुरुत्साहन गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राण वायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
4: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढिरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
3: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
4: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरुभूमिमा परिणत हुँदैछ।
6: पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
4: के यस विपत्तिको कुनै समाधान छैन त?
6: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
4: खाली जमिनमा बिरुवा रोपौं, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौं।
3: आफू बाँचौं र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
7: दिन दिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
8: उफ, मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
7: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
8: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
9: होइन, रात दिन खोज खोज के को झगडा हो यो?
8: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
9: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
7: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
8: ओहो, साँच्चै यस्तो घर पाइन्छ र? भन्या सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
9: ल सिधै फोन गर न, मोबाइल नम्बर 9847719719 जग्गा धनी किरण अधिकारीलाई अहिले फोन गर, नत्र फेरि छुट्ला।
10: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
11: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार मंगलवार र शुक्रवार नकुहिने र बुधवार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कारवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलीचौर रोल्पा।
12: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एकमात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
13: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
12: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
13: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
12: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
13: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
12: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
13: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिमतर्फ न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
12: र घोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
13: सम्पर्क मोबाइल 98578211105,
12: 98479802802,
13: 98095082605
12: र 98103940।
14: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
15: कि त हाड जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
14: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
15: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही टाङमा।
14: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
15: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
16: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डी फोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
14: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
15: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हार्जोनी तथा नसा रोग विशेषज्ञ,
16: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा फोक्सो, दम, थायराइड, प्रेसर, पेट, कलेजो, बाद मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थायराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने,
14: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पत्ता, भुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छाती को समस्या, दम, टीबी, जन्डिस, पेट को समस्या, बाल बालिका में होने संपूर्ण रोग को उपचार।
15: यदि ये सब उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
14: ये सब समस्या को उपचार का लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
15: जसका लागि मोबाइल नंबर 98578443123, 98478443177 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
14: डाङ बाथरूम एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
8: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने हैन?
17: हैन, के भाछ र तपाईलाई
8: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले सारै दुःख दिया छ।
17: हा काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या? अरे काका, यसको लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुस् न, निको भइहाल्छ नि।
18: हो, यदि तपाईलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेसन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
8: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिर आउने, पिप बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डीफोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
18: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
8: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
18: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
19: हैया बद्दी, मेरो त दाद्दु खिलो, के गर्ने होला अब?
20: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
21: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुकै गर्नुहोस् तपाईँले।
20: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
21: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
22: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक 7 दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चारी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसिटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत, फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो तिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेट जातिको उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
21: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, गोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908709 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ। प्रत्येक छ महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराही दाङद्वारा जारी सन्देश।
0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: लौ उसो भा, म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाइका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 9858830504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
2: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
23: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
24: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
23: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
2: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानुनी दायरामा रहेर काम गर्नुहोस्।
23: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानुनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
24: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
23: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरे जरिवाना समेत हुन सक्दछ।
2: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
23: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
24: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होम स्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होम स्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रङ्गशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
23: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैङ्गिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
3: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
23: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
24: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।

0: मेरे साथ। आई लव
1: खाई क्यारी भन्ने हो हामीले त रेशमलाई
2: आदरणीय रोल्पावासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौँ। अनावश्यक फोहोर गर्ने घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौँ। व्यवस्थित तवरले पार्किङ गरौँ। आफ्नो घर आँगन घर अगाडिको बाटो नालीहरू सफा गरौँ। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौँ। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौँ। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरुन्तै गाडीमा राखौँ। याद राखौँ, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने वडा र नगर सफा हुन्छ। तसर्थ सरसफाइमा विशेष ध्यान दिउँ। रोल्पा नगरपालिकाको कारणले।

0: हजुर निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रङ्गीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, शिल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9841-68-697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना, हालिदेऊ नानी।
1: खै योमा त दाना चाहिँ छैन।
2: कहिलेदेखि भन्दा छौ दाना छैन, कहाँबाट ल्याउने हो भनेर? यी बुढाले सुन्ने काम नहुन्छन् भने
3: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुबोध मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9847 50571 र 9855 24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, लिबाङ चुडीखेल, रोल्पा।
4: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्त्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौँ। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौँ।
5: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौँ।
4: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू PPE प्रयोग गरेर मात्र काम गरौँ।
5: तरकारी फलफुलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
4: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात, बोक्रा फ्याकेर मात्र खाने गरौ।
5: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी ध्वनिहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकजाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सडकमा राखिएका सडक चिन्ह तथा सङ्केतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरौ, घुम्ते मोडहरू तथा सडकमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाऊ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाऊ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: पोषण मैत्री हाम्रो नगर बनाउनु छ पुरा।
1: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
2: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घन्टा भित्र आमाको पहिलो पिगौती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोपो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पुरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसायो त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पुरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पुरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पुरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यतापूर्वक खुवाउनु पर्छ।
1: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
2: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफुल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल गेडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अन्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्त्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पुरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वास्थ्य बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: बाजे के भो किन गालामा हात
1: यहाँ दुखेको छ त खानै दिन्न भात दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बात
0: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: ओ, दात का संपूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दात र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् चौबिसै घन्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने
5: नदुखाइ दाँत निकाल्ने
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने
5: गिजाबाट रगत आउने सास गनाउने समस्याको सफल उपचार
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
0: 9805914652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा

मेलायु मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्त छ जरुरी सूचना। जुङ बेला खेमरिदे गरम ओबोदरी जेउ बेला सुनो खुरी बतास ओचुदरी जेउ आउ बेला क वन जङ्गल ल मे लागिने मस्त ज सम्भावना ताए आउ ये गिमी प्राकृतिक सम्पदा र त खेप्त जस खेम्नादे।

0: तपाईको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: के रे

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोकसाङ्गीतिक अभिवादन टक्र्याउँछौँ तपाईँ सम्पूर्णलाई यति बेला कार्यक्रम लोकसारथीमा। श्रोता एवं मित्र तपाईँ यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा रहनु भएको छ, जहाँ जस्तो अवस्थामा भए पनि कार्यक्रम लोकसारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईँको प्रतीक्षाको घडीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोकसारथीमा हामी आज पनि उपस्थित भइसकेका छौँ। मलाई पारीबाट यति बेला प्रिया मगर टेकमान विष्टको साथ मिलिराखेको छ, आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz दिवाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौँ भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजला प्रेस .com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यदि मात्र होइन सामाजिक सञ्जाल फेसबुकमा हामीलाई कार्यक्रम लोकसारथी नाम सर्च गर्नुभयो भने त्यहाँबाट एउटा एकाउन्ट भेटाउनुहुन्छ, सही एकाउन्टबाट हामीलाई अडियो लाइभ सुन्दै हुनुहुन्छ। र हामी आज पनि रेडियो जलजला एफएम 96.4 MHz फेसबुक लाइभबाट आउन सकेका छैनौँ, किन हामी भनौँ न यता फ्रिक्वेन्सीबाट आउन सकेका छैनौँ, किनभने विविध कारणवश अलिकति हाम्रो फ्रिक्वेन्सी प्रसारण सेवामा हामी प्रसारणमा छैनौँ। तर पनि अनलाइनको माध्यमबाट विभिन्न साझेदार रेडियोहरूको माध्यमबाट कार्यक्रम लोकसारथी त्यति बेला प्रसारणमा छ। अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 MHz कलङ्गा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 MHz भिङ्ग्री प्युठानबाट सन्तोष सुनार, रेडियो झुलेनी 104.7 MHz बिजवारबाट यमुना धामी, रेडियो पारिनी 99.1 MHz अर्घखाँचीबाट प्युठानी, रेडियो मालरानी 95.7 MHz रेडियो निरसिम्मा 107.1 MHz अर्घखाँचीबाट कोपिलाचार्य, सामुदायिक रेडियो स्काई 90.4 MHz तमघास गल्मीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्रभूमि 93.6 MHz पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 MHz खरबाङ बागलुङबाट अनिस पाठक, रेडियो मोती 88.4 MHz छापसङ्जाबाट कृष्ण बस्याल, रेडियो मुक्ति 95.5 MHz बुटवलबाट सरु मरासिनी, रेडियो कपिल वस्तु 104.2 MHz कपिल वस्तुबाट हामीलाई गुडिया भरले साथ दिइरहनु भएको छ। सामुदायिक रेडियो देवघाट 102.6 MHz देवघाट तनहुँबाट मिना गुरुङ, दमौली एफएम 94.2 MHz दमौली तनहुँबाट सन्देश चढाई, रेडियो फेमस एफएम 94.3 MHz कोहलपुर बाँकेबाट सुदेव कुमार थारू, रेडियो भोटे उडार 90.8 MHz लमजुङबाट प्रमिला रेग्मी, रेडियो बन्दीपुर 88.8 MHz बन्दीपुर तनहुँबाट भूमिका श्रेष्ठ, रेडियो सुनवल 90.7 MHz नवलप्रासीबाट दुर्गा पौडेल, रेडियो जननी 90.6 MHz पोखराबाट प्रतिमा गुरुङ, रेडियो क्रान्ति 90.4 MHz काभ्रे प्लान्चको सिपारीबाट नकुल घरती, रेडियो आफ्नो एफएम ओखलढुङ्गाबाट आज कार्यक्रम प्रसारण भएको छैन, रेडियो आफ्नो एफएम चौरजहारी रुकुम पश्चिम 90.4 MHz मनिषा डागी, रेडियो मौराखारा 106.5 MHz रुकुम पश्चिमबाट ज्ञानी खड्का, रेडियो लालीगुराँस 105.2 MHz धनकोटाबाट जानु तामाङ, रेडियो मेन्स्याम एफएम 103.4 MHz तिराथुमबाट हामीलाई शारदा बास्कोटाले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो झन्कार 97.5 MHz रामेछापबाट ईश्वर पुनले ईश्वर विश्वकर्माले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो मनसरोवर 92.1 MHz बाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी धनबहादुर भण्डारीको भने, रेडियो भोजपुर 93.8 MHz भोजपुरबाट एलिजा श्रेष्ठ, रेडियो खबरपालिका 88.7 MHz धनकुटाबाट राज आठ पहाडियाले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई रेडियो भरोसा 104.9 MHz उदयपुरबाट, रेडियो भरोसा 104.9 MHz दाङगुराईबाट नवीना सुनार, रेडियो बेलका एफएम 100.9 MHz उदयपुरबाट अजम्बर पुलामी, रेडियो मुर्केचुला 93.5 MHz डोल्पा, रेडियो डोल्पा 101.4 MHz डोल्पा, रेडियो सत्यवानी 104 MHz पर्वतबाट सन्तोष प्राजुलीले साथ दिइरहनु भएको छ।
कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। हामी यति बेला कार्यक्रम लोकसारथी सँगै छौँ र कार्यक्रम लोकसारथीको आज हामी शनिबारीय बसाइमा छौँ र शनिबारीय बसाइमा आज हामी तपाईँसँग पुराना पुराना तपाईँले गाउनुभएका पुराना पुराना गीतहरू सुन्नेछौँ र हामीले पनि यताबाट पुरानै गीतहरू बजाउनेछौँ। यो कुरा म तपाईँलाई जानकारी गराएँ र 9868309940 फोन डायल गर्दै गर्नुहोला। हामी भने बद्री पङ्गिनीको एकल आवाजमा रहेको गीत मुस्ताङको स्याउ कुइयो भन्ने गीत तपाईँको लागि राख्दैछौँ। आज हामी जनचेतनात्मक जनचेतनामूलक गीतहरू बजाउनेछौँ। यो कुरा म तपाईँलाई जानकारी गराएँ। पहिला परिवर्तनका लागि गाइएका गीतहरू परिवर्तनशील गीतहरू आज हामी बजाउनेछौँ। पहिलो गीत छ बद्री पङ्गिनीको आवाजमा रहेको मुस्ताङको स्याउ कुइयो भन्ने गीत रहेको छ। त्यसपछि तपाईँको माझमा तपाईँको फोन कल लिन आउनेछौँ। यो गीत तपाईँको लागि गीतपछि फेरि आउँछौँ।

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। बद्री पङ्गिनीको आवाजमा रहेको गीत तपाईँको लागि हामी प्रस्तुतिमा जोडिसकेका छौँ। अब म फोन गर लिन्छु 9868-6040-40 पहिलो साथी हुनुहुन्छ। नमस्कार हजुर। नमस्ते। नमस्कार हजुर, को बोल्नुभयो? कहाँबाट? धनकुटाबाट रूपा राई। अलि टाठो आवाजमा बोल्नु पर्यो रूपाजी, के छ हाल खबर तपाईँको?
1: मेरो हालमा ठिकै छ भन्नुपर्छ। अहिलेको समयमा म गोठालो गर्दै प्रोग्राममा कल ट्राई गर्दै गरेको थिएँ, कल पनि लाग्यो बोल्नु पाइयो।
0: कुन रेडियोबाट हामीलाई सुन्नुभयो रूपाजी?
1: भोजपुरी प्रोग्रामबाट सुनेको त है।
0: भोजपुरी प्रोग्रामबाट?
1: हजुर।
0: भोजपुरी प्रोग्रामबाट कि रेडियो भोजपुरबाट हो?
1: रेडियो भोजपुरबाट सुनेको।
0: अनि भोजपुरी प्रोग्राम भन्दा कि त अर्कै अर्थ लाग्छ नि, अनि रेडियो भोजपुरबाट भन्नु पर्यो नि। होइन, भोजपुरी प्रोग्राम भन्नुभएको छ तपाईँ, होइन?
1: हजुर।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, कुन गीत गाउनुहुन्छ आज?
1: हुन्छ, म एउटा गाइदिन्छु नि दाइ। दाइ
0: लगाउनुहोस्।
1: ए बगैँचामा फुल हजरले चिन्छन् त मलाई तै मन परेको चाहन्छु मलाई मन परेको
0: ल ठिक छ, कार्यक्रममा आउनुभयो। यो कति सालमा आएको गीत हो थाहा छ तपाईँलाई? त्यस्तै त गर्नु भएन नि, 2070 सालसम्मका गीतहरू मात्रै गाउँछ गाउन पाइन्छ भनिरहँदाखेरि सालै थाहा नभइकन गीत गाइदिनु भयो भने त 2071 पनि हुनसक्छ, 72 पनि, अझ 83 पनि हुनसक्छ, होइन? अबदेखि यो कुराहरूमा ख्याल गर्नु होला। अहिलेको लागि बिदा गर्छौँ। नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। उहाँको नाम हो रूपा राई। तपाईँले यति सालमा आएको गीत गाउँदैछु भनेर भनिदिनु भयो भने असाध्यै राम्रो हुन्छ है, हामीलाई पनि राम्रो हुन्छ। किनभने हामीले बजाउने गीतहरू अहिलेसम्म तपाईँले सुन्नुभयो होला, हामीले बजाउने गीतहरू मा 2070 सालभन्दा अगाडि निस्केकै गीतहरू 2069-68-61-65 गीतहरूलाई हामी बढी फोकस गर्छौँ। किनभने आजका पुस्तालाई ती गीत सङ्गीतहरूको बारेमा जानकारी दिनु छ, त्यो गीत सङ्गीतहरूलाई सुनाउनु छ। त्यो कारणले गर्दाखेरि हामी तपाईँबाट पनि त्यस्तै गीत सङ्गीतहरू सुन्न चाहन्छौँ। यति बेला अर्को साथी हुनुहुन्छ, आउनु भएको छैन भन्ने कुरा आयो। 9868-6040-40 फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ। आज पुराना पुराना लोकगीत गाउने बसाई हो। आज 2070 सालसम्मका गीतहरू गाउन पाउनुहुन्छ आजको बसाइमा। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। नमस्कार हजुर।
2: हेलो दादा, स्यारो।
0: नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कल्पनाजी, के छ हाल खबर तपाईँको?
2: मेरो आँखा ठिकै छ, फाइन छ भन्नुपर्छ है त।
0: अनि यति बेला के गर्दै हुनुहुन्छ?
2: घरैसी काम गरेँ बसेँ, यसो मेरोदेखि लोकसारे बसेँ, त्यस्तै हुनुपर्छ है त।
0: घरैसी काम गर्दै बस्दै मेन्स्याम एफएमबाट कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ होइन?
2: पक्कै पनि सुमालङ एफएमहरू यसो प्रोग्रामहरू सुन्दै लाउँदै भन्नुपर्छ है त।
0: ल, आज के गर्नुपर्छ तपाईँलाई जानकारी छ कि छैन?
2: आज चाहिँ गीत गाउनुपर्छ होला दादा।
0: कस्तो खालको गीत गाउनुपर्छ भन्नुहोस् त? त्यही त, कस्तो खालको लोकदोरी गीत गाउनुपर्छ? ल, पुराना पुराना लोकगीतहरू 70 सालभन्दा अगाडि आएका, 2071 सालदेखि 82 साल 83 सालसम्मको पाइएन, 70, 69, 68 लगायतका ल आज कुन गीत गाउनुहुन्छ?
2: आज चाहिँ जिम जिम सामु भन्ने गीत गाउनु पर्छ
0: होला। ल गाउनुस् ल।
2: जिम जिम सामु लटिन क परेनी मोटे कहिं छु म किन भन्नु पर्छ त?
0: एक टुक्का त पूरा गाउनु पर्छ।
2: अर्को लागि
0: एक टुक्का त पूरा गाउनु पर्छ। कहाँ त्यो थिगो मात्रै गाएर कहाँ हुन्छ? टुक्का गाउनुहोस्। टेलिफोन सम्पर्कमा आउँदै कल्पना यकथुम्बा आउनु भएको थियो। यक कल्पनाजी, यस्तो हो भने कार्यक्रममा फोन डाल नगर्नु होला है। एक टुक्का गीत गाइसकेपछि, कुनै पनि कार्यक्रममा गीत गाइसकेपछि थिएको तपाईँले त्यो थिएको मात्रै गाउनुको लागि गीत रोज्न आउनु भएको हो र होइन? गीत रोज्न आउनु भएको त होइन, गीत गाउन आउनु भएको हो। त्यसैले कम्तीमा पनि एक टुक्का पुरा गाइदिनु होला, म तपाईँलाई आग्रह गर्छु। यदि एक टुक्का आउँदैन भने कार्यक्रम सुनेर मात्रै साथ दिनु होला, म तपाईँलाई आग्रह गर्छु। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
3: हेलो हजुर, नमस्कार।
0: नमस्कार, को बोल्नुभयो, कहाँबाट?
3: गुल्मीको पौडियम राईबाट, भीमकला विश्वकर्मा।
0: भीमकला विश्वकर्मा बोल्दै हुनुहुन्छ गुल्मी पौडियम राईबाट?
3: हजुर।
0: के छ गुल्मीको पौडियम राईतिरको हालखबर के छ? हजुर
3: ठिकै छ भनौँ है।
0: ठिकै छ। कुन रेडियोबाट सुन्नुभयो पौडियम राईमा?
3: म चाहिँ सारथी एफएमबाट सुन्छु।
0: रेडियो सारथीबाट सुन्नुभयो। आज कुन कस्तो खालको गीत गाउनुपर्छ भन्ने कुरा तपाईँलाई थाहा छ?
3: हजुर।
0: ल कस्तो खालको गीत गाउनुपर्छ थाहा छ?
3: हजुर हजुर।
0: ल भन्नुहोस् त।
3: सत्तरी सालको उमेरका गीत गाउनुपर्छ।
0: ल गाउनुहोस्। कुन गीत गाउनुहुन्छ?
3: म सुरु गर्छु है त।
0: ल गाउनुहोस्।
3: मान्छे भन्दा ठुलो जात कुन छ र? ठुलो जात कुन छ र? मैले छोडा पानी बित हुन्छ र? जति सक्छौ तर्क मायालु, मैले छोडा छोइन् त भने त सुन पानीले थर्क मायालु। ठुलो जात कुन छ र? ठुलो जात कुन छ र? मैले छोडा पानी बिच हुन्छ र? जति सक्छौ तर्क मायालु, मैले छोडा छोइन् त भने त सुन पानीले थर्क मायालु। मैले छोडा छोइन् त भने त सुन पानीले थर्क मायालु। हजुर यति नै।
0: मैले छुँदा छोइन्छ भने त सुनपानीले छर्क मायालु होइन? हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै राम्रो गीत गाउनुभयो। तपाईँको स्वर पनि उत्तिकै मिठो रहेछ होइन? आज पहिलोचोटि हो कार्यक्रममा फोन गर्नु भएको? ल धेरै धेरै धन्यवाद छ तपाईँलाई आउनुभयो। फेरि फेरि कसाईमा आउनुहोला, यस्तै मिठा मिठा गीतहरू सुनाउनु होला। अहिलेको लागि तपाईँलाई बिदा गर्छौँ। नमस्ते।
3: नमस्ते।
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा पौडियम राईबाट साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309940 नम्बरमा। अर्का सहभागी म स्वागत गर्छु। नमस्कार हजुर। साथीहरू मिस कल चाहिँ नगर्नुहोला, सकिन्छ फोन गरौँ, सकिँदैन मिस कल नगरौँ, म तपाईँलाई आग्रह गर्छु। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? के भण्डारी भन्नुभयो? ईसा भण्डारी कि सीता भण्डारी? ईसा भण्डारी होइन,
4: सीता भण्डारी।
0: ए सीता भण्डारी, अनि सीताजी के छ हालखबर तपाईँको? तपाईँले एयरफोन लगाउनु भएको छ, एयरफोन निकालिदिनुहोस् अथवा लाउड स्पिकर बन्द गरिदिनुहोस् है। लाउड स्पिकर बन्द गरिदिनुहोस्, तपाईँको मोबाइलको लाउड स्पिकर बन्द गरिदिनुहोस् है। छैन, तपाईँको मोबाइलको पछाडिबाट क्यारा आवाज आइरहेछ कि के भयो? तपाईँको मोबाइल बिग्रिया हो?
4: हजुर, अलिक बिग्रेकै भन्नुपर्छ।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज कुन गीत गाउनुहुन्छ?
4: आज म यो मिलन लामाको,
0: मिलन लामाको कुन गीत, कुन गीत लगाउनुहोस्। सुरु गर्नुहोस् हजुर। हङकङ आइडीले गीत गाउँछु भन्नुभयो, सुरु गर्नुहोस् भने हुन्छ भन्नुभयो, फोन काटेर भाग्नुभयो। यस्तो काम चाहिँ नगर्नु न हो। तेह्रथुमबाट आउनु भएको सीता भण्डारीजी, गाउन आउँछ भने मात्रै फोन डायल गर्नुहोस् है। यदि आउँदैन भने सुनेर साथ दिनुहोस्, तर अल्म लिएर अलिकति तयारी गर्नु पर्यो, तयारी हुनु पर्यो। गीत गाउने बेलामा आइसकेपछि तयारी गर्नपर्छ, तयारी भएन भने एकदमै नराम्रो हुन्छ। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। कहाँदेखि बोल्नुभयो? कहाँदेखि बोल्नुभयो भनेको? कहाँबाट? सोफिया त सोफिया, कहाँबाट, कहाँको सोफिया भन्नुहोस् त। ए, गोर्खाबाट सोफिया। कुन रेडियोबाट सुन्नुभयो सोफिया हामीलाई? ल, रेडियो बन्दीपुर एफएमबाट सुन्नुभयो होइन? त्यही बेर फोन नलागेको, तपाईँले हजुरको कार्यक्रम भनिदिन्छ, मेरो मात्रै कार्यक्रम सोच्नु हुँदो रहेछ, अनि कहाँबाट फोन लाग्छ त? यो त होइन, हजुरको भन्ने होइन नि त, तपाईँ हाम्रो सबैको कार्यक्रम भनेर सोचे पो फोन लाग्छ त होइन? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, आज कस्तो खालको गीत गाउनु पर्छ, कुन गीत गाउनुहुन्छ थाहा छ? कुन गीत गाउनुहुन्छ भन्नुहोस् त? त्यही त, कुन गीत गाउनुहुन्छ? कुन गीत गाउनुहुन्छ भन्न त मिल्छ होला नि? गीत त जुनी जुनीलाई गाउनुहोस् त। यो गीत त नयाँ गीत हो हजुर, 2070 सालसम्मका गीतहरू मैले भनिराखेको छु होइन, तर यो गीत त धेरै नयाँ गीत हो, धेरै नयाँ गीत हो, पुरानो गीत हुँदै होइन। त्यसैले त मैले कुन गीत हो भनेर सोध्ने गर्छु त तपाईँलाई होइन। अब नसोधेको भए उहाँले चाहिँ नसोधिकन नबुझिकन गीत गाइदिनुहुन्थ्यो होइन, अनि हामीले बेकाममा अहिले पनि फोन काट्नै पर्यो, त्यति बेला पनि फोन काट्नै पर्थ्यो। रामजी खानको र सम्झना भण्डारीको गीत हो यो, तर यो नयाँ गीत हो, यो पुरानो गीत अन्तर्गत पर्दैन। 2070 सालसम्मका गीतहरू मैले भनेको छु। अब एउटा गीत राख्छौँ तपाईँको लागि, यो पनि सायद बद्री पङ्गिनीको आवाजमा रहेको गीत हो, हुना हो, लौचेली सिन्दुर लाउ निको पारा हृदयको घाउ भन्ने गीत हामी तपाईँको लागि बजाउँछौँ। गीतपछि तपाईँको माझमा फेरि आउँछौँ यो गीत तपाईँको लागि।

0: लौचुली सिन्दुर लाउ निको पारा विदाईको घाउ यो बद्री पङ्गिनीको आवाजमा रहेको गीत पहिला ऊ बेलामा एकदमै चलेको गीत एकदमै धेरै क्यासेट यो गीतको क्यासेट एकदमै धेरै बिकेको थियो त्यो बेला क्यासेटको जमाना थियो जसरी हामीले 1,00,000-2,00,000 भ्युज भन्छौँ नि अहिले त्यसरी नै हजारौँको लाखौँको सङ्कलनमा क्यासेट त्यति बेला बिकेको थियो त्यति बेला होइन त्यति बेला त क्यासेट बिक्ने किन्ने र बेच्ने चलन हुन्थ्यो त्यो स्थिति थियो त्यो बेला यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर नमस्ते कहाँदेखि को बोल्नुभयो दिपा मगर के छ दिपा हालखबर तपाईँको एकदम आराम छु कार्यक्रममा आउनु भएको छ आज के गर्छौँ तपाईँलाई जानकारी छ दिपाजी आज कुन गाउनुहुन्छ ल गाउनुहोस्
1: हजार फुल सुगन्धा दिने भन्ने
0: हजार फुल छन् सुगन्ध दिने त एउटै फुल हो आफूले लिने त होइन त्यो फुल को कोही कोहीले त के भन्नुहुन्थ्यो होइन कोही कोहीले त त्यो फुल त दिपाजी हो भन्ने कुरा पनि गर्नु भएको छ नि के हो
1: गीत मात्रै हो
0: हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि आउनु होला बिदा गर्छौँ
1: नमस्ते
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो दिपा मगर उहाँले रामजी खान र टिका पुनले गाउनु भएको गीत यो संसारको रिता भन्ने गीत गाएर जानु भएको छ पालो तपाईँको हो फोन गर्नुहोला 9868-39-40 आज पुराना गीत गाउन पाइन्छ पुराना गीत हामी बजाइ पनि राखेका छौँ आज अलि एकल गीतहरू बजाइराखेका छौँ अलि जनचेतनामूलक गीतहरू पनि बजाइराखेका छौँ किनभने हामीले गीत सङ्गीतहरू सुन्दै गर्दाखेरि हाम्रा परिवर्तनशील प्रगतिशील भाव भएका गीतहरू जनचेतनामूलक गीतहरू पनि छन् ती गीत सङ्गीतहरूलाई पनि हामी स्थान दिनुपर्छ बेला बेलामा भनेर हामीले त्यो गीत सङ्गीतहरूलाई पनि स्थान दिइराखेका हुन्छौँ यति बेला के छ साथी हुनुहुन्छ म स्वागत गरी नमस्कार हजुर
2: नमस्ते
0: को बोल्नुभयो कहाँबाट धनकुटाबाट नाम के भन्नुभयो अस्मिता थापा धनकुटा कुन ठाउँबाट अस्मिता ए अनि कुन रेडियोबाट सुन्नुभयो कुन रेडियोबाट सुन्नुभयो हामीलाई रेडियो लाली गुराँसबाट सुन्नुभयो होइन आज तपाईँ हाम्रो कुराकानी पहिलो हो आज चाहिँ दोस्रो चोटि होइन आज कुन गीत गाउनुहुन्छ आज पुरानो गीत गाउनुपर्छ 2070 सालसम्मका आएका गीतहरू मात्रै गाउनुपर्छ जुनसुकै गीत त गाउन पाइन्न नि थाहा छ कि नै लगाउनुहोस्
2: तिमी राम्री गाजर नलाएनी कुरी बाटी नगरी आएनी मनै छुदो रहेछ मनै छुदो रहेछ तोरा पुगी सत्र लाग्दा यस्तै हुँदो रहेछ मनै छुदो रहेछ तोरा पुगी सत्र लाग्दा यस्तै

0: रहेछ मनै छुदो रहेछ तोरा पुगी सत्र लाग्दा यस्तै हुँदो रहेछ मन उडेर आकाशै छुन्छ जै गरेर मै राम्री हुन्छु जै मनै छुदो रहेछ मनै छुदो रहेछ
1: ल धेरै राम्रो गीत गाउनुभयो गीतका लागि धन्यवाद फेरि फेरि अब मनै छुदो रहेछ 16-17 वर्ष लागेपछि यस्तै हुँदो रहेछ होइन भनेपछि तपाईँलाई यस्तै यस्तै भएको छ अलिअलि होइन अलिअलि चाहिँ हो होइन हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो बिदा गर्छौँ नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा साथी उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको हो फोन गर्नुहोला यति बेला अर्को साथी हुनुहुन्छ नमस्कार हजुर फोन डायल गर्नुहोला 9868-6040-40 को नम्बर यति बेला अर्को साथी हुनुहुन्छ नमस्कार हजुर
2: हेलो
1: नमस्कार हजुर
2: नमस्ते
1: हजुर नमस्ते
2: कहाँबाट
1: तेह्रथुमको कुन ठाउँबाट मेनस्याम गाउँपालिकाबाट बोल्दै हुनुहुन्छ हैन
2: हजुर
1: अनि पर्त बहादुर जीले के गर्दै हुनुहुन्छ
2: म चाहिँ पुरानै गीत हो पुरुषोत्तम नेपानेको हिराईमा आफ्नो चाल छ भन्ने
1: लगाउनुहोस् ल गाउनुहोस् न हामीले काउन्टडाउन दिन मिल्दैन 1-2 भन्नुपर्छ हाम्रो लुकदोरी कार्यक्रममा अङ्ग्रेजी शब्द हामीले सकेसम्म प्रयोग गर्दैनौँ है
2: सुहाउने जुडल छ मोहनी तिम्रो बोलिन पुर्खा सुरल बितायसी छौ कस्ती हौली गुन्यो चोलीमा आस्त हजुर
1: मोहनी तिम्रो बोलीमा कुर्था सुरुवाल लाउँदा त यस्ती छौ कस्ती हौली गुन्यो चोलीमा होइन हुन्छ फेरि फेरि आउनु होला राम्रो गीत गाउनु भयो गीतका लागि धन्यवाद अहिलेको लागि बिदा गर्छौँ नमस्ते
2: नमस्ते
1: टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा साथी उहाँसँग कुराकानी गरिसकेका छौँ अब अर्को गीत राख्छौँ यो गीतलाई भगवान भण्डारीले आवाज दिनुभएको छ होइन यो गीतपछि तपाईँको माझमा फेरि आउँछौँ यो गीत तपाईँको लागि

0: म स्वागत गरे। नमस्कार हजुर।
1: नमस्कार जी। नमस्कार।
0: को बोल्नु भयो? कहाँबाट?
1: म तनहुँबाट, हेमन्त हो।
0: तनहुँबाट हेमन्त, पछाडि के हो?
1: हेमन्त बिकाजी।
0: हेमन्त बिका। तनहुँ कुन ठाउँबाट हजुर?
1: तनहुँ ट्याक्कै दमौलीबाट।
0: दमौलीबाट। कुन रेडियोबाट सुन्नुभयो हामीलाई?
1: रेडियो त थाहा भएन सर, कुन चाहिँ हो खै।
0: अनि फ्रिक्वेन्सी चाहिँ कति हो? कति मेगा हर्ज हो? कति मेगा हर्ज? मेगा हर्ज त थाहा होला नि। आज कार्यक्रममा के गर्नुपर्छ? तपाईँलाई जानकारी छ कि छैन?
1: जानकारी भयो सर।
0: जानकारी छ होइन?
1: हजुर।
0: कुन गीत गाउनुहुन्छ? पहिलो माया भनेको? पहिलो माया। यो कति सालमा आएको गीत हो? लोकदोरी गीत हो कि अथवा अन्य कुनै विधाको गीत हो?
1: लोकदोरी सर, लालपुरियाको।
0: ए ल, गाउनुहोस्।
1: न खोजेको कुन्ठा त्यो बाँकी रहेनु, तुमै बेसी बाँकी र जिन्दगानी कहिले घामा कहिले छाया हो, जो सुतैले जीवनै पहिलो माया भनेको पहिलो माया हो। उठाउँथ्यो बाँकी तुमै जति माथिर जिन्दगानी कहिले घामा कहिले छाया हो, जो सुतैले जो भने पहिलो माया भनेको पहिलो माया हो। त्यति नै छ।
0: यो गीत कति सालमा आएको गीत हो?
1: साल त त्यति थाहा हुन्छ र त्यो सत्तरीभन्दा
0: पहिलाको सायदको कुरा गर्नुभयो। ठिक छ, हामी हाम्रो प्राविधिक मित्रलाई चेक गर्न भन्छौँ। पहिलो माया भनेको पहिलो माया नै हो। हुन्छ, अहिलेको लागि बिदा गर्छौँ। नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा बसन्त हेमन्त बिका आउनु भएको थियो तनहुँ दमौलीबाट। कुन रेडियो सुन्दैछु भन्ने कुरा पनि खुलाइदिनु भयो भने असाध्यै राम्रो हुन्छ, किनभने कति मेहनत गरेर होइन अब नेट जाला कि अथवा रोकिएला कि भनेर हेरी हेरी डाउनलोड बल्ल बल्ल जोड्नु भएको छ कार्यक्रमलाई, हाम्रो कार्यक्रमलाई तपाईँ घर ठाउँ ठाउँसम्म पुर्याइदिनु भएको छ। र तपाईँहरूले कुन रेडियो सुन्दैछु भन्ने कुरा जानकारी गराइदिनु भने ओहो हाम्रो रेडियो सुनेर आउनुभयो भन्ने उहाँहरूले पनि खुसी लाग्छ। त्यो कारणले गर्दाखेरि तपाईँले कन्जुसै नगरिकन कुन रेडियो हो अथवा रेडियोको नाम थाहा छैन भने मेगा हर्ज भए पनि जानकारी गराइदिनु भयो भने ती हाम्रा प्राविधिक साथीहरू जसले रेडियोको स्टुडियोमा बसेर प्राविधिक कक्षमा बसेर कार्यक्रमलाई जोडेर होइन अनि कति बेला अड्केला कि केही होला कि बन्द होला कि भनेर हेरेर बस्नुहुन्छ, ती साथीहरूलाई कमसेकम आनन्द मिल्छ कि होइन तपाईँहरूले? त्यसैले हामी प्रत्येक सोधिराखेका हुन्छौँ कुन रेडियोबाट सुन्दै हुनुहुन्छ भनेर, नत्र हामीलाई कुन रेडियोबाट सुन्दै हुनुहुन्छ भनेर सोध्न के खाँचो पर्थ्यो एउटा होइन? त्यसैले अब ती रेडियोहरूको महत्त्वपूर्ण भूमिकालाई हामीले सम्झिन्छौँ र कुन रेडियोबाट सुन्दै हुनुहुन्छ भनेर हामीले सोध्नु हाम्रो कर्तव्य हो, जिम्मेवारी हो। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। भन्दै थिए फटाफट फोन डायल गर्नुहोला 9868-6040-40 नम्बर तपाईँको लागि खुला गरेका छौँ, फोन डायल गर्नुहोला। आज पुराना गीतहरू गाउन पाइन्छ, पुराना गीतहरू गाउन सक्नुहुन्छ, यो कुरा म तपाईँलाई जानकारी गराएँ। 9868-6040-40 नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ, नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि रहे पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु। तसर्थ फटाफट फोन डायल गर्नुहोला। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। खै त साथी आउनुभयो भने सङ्केत पाइयो, अब आउनु भएकै रहेनछ। मिस कल नगर्नुहोला, मैले पटक पटक भनिराखेको छु साथीहरूलाई। यति बेला साथी हुनुहुन्छ, म स्वागत मैले पटक पटक भनिराखेको छु, मिस कल चाहिँ नगर्नुहोला म तपाईँलाई आग्रह गर्छु। सकिन्छ फोन गर्नुहोला, सकिँदैन मिस कल चाहिँ नगर्नुहोला। 9868-6040-40 फोन डायल गर्नुहोला। पुराना गीतहरू गाउन पाउनुहुन्छ तपाईँले, पुराना गीतहरू गाउनको लागि आउनुहोला। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
1: हजुर नमस्कार।
0: को बोल्नुभयो? कहाँबाट?
1: हजुर, रुकुम कोटदारे

0: देखि इन्द्रवर बस्याल
1: इन्द्र बहादुर बस्याल
0: हजुर
1: रुकुम चौरधारी बाटा
0: हजुर रुकुम चौरधारी
1: बाटा अनि के छ इन्द्र बहादुर जी खबर तपाईको
0: एकदम ठीक छ हजुर बरो हजुरको सलाम
1: ठीक छ कार्यक्रममा आउनु भएको छ कुन रेडियो बाटा सुन्नु भयो हामीलाई रुकुम चौरधारीमा
0: हजुर हाम्रो रुकुम चौरधारी
1: रुकुम चौरधारीको कुन एफएम बाटा सुन्नु भयो
0: पाइला एफएम
1: हजुर आफ्नो एफएम भन्नुहोस् न त कहिले रुकुम चौरधारी भन्नुहुन्छ कहिले पाइला भन्नुहुन्छ यस्तो त गर्नु भएन नि ल ठिक छ कार्यक्रममा आउनु भएको छ आज के गर्छौँ तपाईँलाई जानकारी छ कि छैन जानकारी छैन भने जानकारी लिएर फोन गर्नुपर्छ नि हजुर यत्तिकै त हावादालमा त फोन गर्न त पाइँदैन त आज पुराना पुराना 2070 सालसम्मका गीतहरू मात्रै गाउन पाइन्छ के छ आउँछ भने गाउनुहोस् नत्र भने विदा गर्छौँ के छ भन्नुहोस् त
0: हुन्छ सर एउटा गाउँछु
1: कुन गीत गाउनुहुन्छ लगाउनुहोस् अलिकति तयारी गरेर आउनु मैले त्यसैले भन्छु कार्यक्रमको बारेमा बुझेर आउनुहोस् तपाईँहरूले मान्दै मान्नुहुन्न अहिलेको लागि विदा गर्छौँ नमस्ते अब हेर्नुहोस् त होइन मैले जानकारी गराएँ पुरानो गीत गाउनुहोस् भने अब कार्यक्रम सुनेर कार्यक्रममा फोन गरेर मात्र हुँदैन क्या कार्यक्रमको बारेमा बुझ्नुपर्छ त्यस हामी भन्छौँ रेडियो सुन्ने बानीको विकास गरौँ रेडियो कार्यक्रमलाई माया गरौँ भनेर हाम्रो स्लोगन नै छ यो कार्यक्रमको त्यसैले कार्यक्रम सुन्नुहोस् न अनि पहिला राम्रोसँग बुझ्नुहोस् अनि मात्रै सहभागिता जनाउनुहोस् भन्छु मैले होइन मैले यतिकै त भने होइन नि होइन तपाईँहरूलाई नै सजिलो होस् अब यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर
0: हजुर नमस्ते
1: को बोल्नुभयो कहाँबाट
0: म तेह्रथुमबाट बोलेको
1: नाम भन्न मिल्छ
0: हजुर मिल्छ बिरबहादुर लिम्बू
1: वीरबहादुर लिम्बू तेह्रथुममा हामीलाई रेडियो मेन्स्यामबाट सुन्नुभयो
0: हजुर मेन्स्याम
1: ल ठिक छ कार्यक्रममा आउनु भएको छ कुन गीत गाउनुहुन्छ आज
0: एउटा खगेन्द्र याक्सुले गाउनु भएको यो तिउहा दोगाना भन्ने गाउँछु म
1: कति सालको गीत हो कति साल अगाडि आएको गीत हो
0: यो लगभग यो 70 भन्दा अगाडि लगभग 65 सालतिरको
1: ल गाउनुहोस् उसो भए
0: कालोमा कालो आँखामा गाछलाई भने साथीको कान्छु यो मेरो जीवन तिमीलाई भने साथीको कान्छु यो मेरो जीवन
1: हुन्छ कार्यक्रममा आउनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद फेरि फेरि बसाइमा आउनु होला बिदा गर्छौँ नमस्ते
0: नमस्ते नमस्ते
1: टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी तेह्रथुमबाट उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको हो फोन गर्नुहोला गीत गाउनका लागि आउनुहोला पुराना पुराना लोकगीतहरू गाउन पाइन्छ यति बेला अर्को साथी हुनुहुन्छ नमस्कार हजुर
2: हेलो नमस्कार
1: नमस्कार के बोल्नुभयो
2: म सन्दीप गुस्ता बोलेको
1: कहाँबाट
2: नगरपालिका
1: अनि कुन रेडियोबाट सुन्नुभयो हामीलाई
2: हजुर
1: कुन रेडियोबाट सुन्नुभयो हामीलाई
2: बुझिन सर
1: कुन रेडियोबाट सुन्दै हुनुहुन्छ भनेको
2: ए यो मैले यो अहिले भर्खर हजुरहरूले नम्बर दिँदै हुन्थ्यो अनि म चाहिँ थाहा भएर सुनेर यहाँ हजुरलाई कल गरेको हो
1: कुन रेडियोबाट सुन्दै हुनुहुन्छ भनेको यो कल हामी लिन सक्दैनौँ प्राविधिकभित्र फोन काटिदिनु होला उहाँको ध्यान हामीतिर थिएन कार्यक्रमको बारेमा जानकारी छ जस्तो पनि लागेन रेडियोबाट सुन्दै हुनुहुन्छ भनेको उहाँले भन्न सक्नु भएन त्यस्तो त नगरौँ न हो आइसकेपछि कमसेकम कार्यक्रमको बारेमा बुझेर कुन रेडियोबाट सुन्दैछु भन्ने कुरा जानेर मात्रै आइदिनुहोस् क्या असाध्यै राम्रो हुन्छ त्यस्तो गर्नुभयो भने 9868 6040 फोन डायल गर्नुहोला नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनु होला नम्बर तपाईँको लागि खुला गरेका छौँ हामी यति बेला

0: पूर्वको मेचीदेखि पश्चिमको मम्मका रेडियोहरूबाट गुन्जिराखेका छौँ होइन। पूर्वको मेचीमा तेह्रथुम र पश्चिमको महाकालीमा कञ्चनपुर बैटरी सम्मका रेडियोहरूबाट हामी यति बेला गुन्जिराखेको छ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। नमस्कार हजुर, को बोल्नु भयो कहाँबाट? को बोल्नु भयो कहाँबाट? नाम अलि बुझेन हजुर। सुषमा राई कहाँबाट? बासीखुराबाट। लाउड स्पिकर बन्द गर्नु न, तपाईँको आवाज त के हो, दुईवटा आइरहेछ त। आज कुन गीत गाउनुहुन्छ? पुरानो हो कि नयाँ हो भन्नुहोस् त?
1: पुरानै हो।
0: ल, कुन गीत गाउनुहुन्छ? गीतको बोल त आउँछ होला नि। गीतको नाम त पहिला, गीतको बोल भन्नुहोस् त, कुन गीत गाउनुहुन्छ? गीतको बोल भन्नुहोस् न, कुन गीत गाउनुहुन्छ?
1: गीतको बोल
0: हजुर,
1: पुरानो गीत हो, नाइनको सँग मन भन्ने भन्छु नि।
0: लगाउनुहोस्।
1: नाइनको सँग मन सकरी छोडौ, बिर्सिदे भन्छु नि माया बर्खा झन्, ए हो सम्झेले बिर्सिने भन्छु आइरानी। यति नै भयो।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। अहिले बिदा गर्छौँ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथीहरूले। यो गीतको बल भन्नलाई कति अप्ठ्यारो मान्नु भएको, गीतको बल भन्नेमा के हुन्छ र हामीलाई पनि थाहा हुन्छ यो नयाँ हो कि पुरानो गीत हो। कतिपय साथीहरूले के हुन्छ भने म गीतबाटै सुरु गर्छु भन्नुहुन्छ, गीत नयाँ हो कि पुरानो थाहै पाउनुहुन्न कि, त्यो भएर हामीले गीतको बल सोध्छौँ तपाईँलाई, तपाईँलाई नै सजिलो होस् भनेर है। अब हामी कार्यक्रमको अन्तिममा छौँ, कार्यक्रमबाट बिदा भएर जानुपर्ने हुन्छ। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? धेरैजनाको साथीहरूको फोन काट्नु पर्यो, त्यो हाम्रो रहर होइन, हाम्रो बाध्यता हो होइन। तपाईँहरूको फोन काट्नु हाम्रो रहर कति पनि होइन, हामीले त साथीहरूको फोन काट्न नपरे पनि हुन्थ्यो भन्ने सोच्छौँ, तर के गर्ने, तपाईँहरू आफै नियम विपरीत गरिदिनुहुन्छ। नियम त सबैको लागि हो नि, बराबर हो होइन। त्यो कारणले गर्दाखेरि आइसकेपछि कार्यक्रमको बारेमा बुझेर कार्यक्रमलाई सुनेर मात्रै फोन डायल गर्नुहोला। भोलिका दिनहरूमा म तपाईँलाई आग्रह गर्छु, यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र रेडियो झलझलाबाट टेकमन विष्ट लगायतका सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई विशेष आभारका शब्द भावहरू व्यक्त गर्छु। कार्यक्रम तपाईँलाई कस्तो लाग्छ, मनपर्छ भने मनपर्छ भन्नुहोस्, कुन कुन ठाउँबाट सुन्नुहुन्छ त्यो पनि भन्नुहोस्। मलाई दुई तिनजना साथीहरूलाई म्यासेज गर्नुभएको थियो, तर म्यासेजमा के भन्नुभयो भने सबै कुरा लेख्नुभयो, कार्यक्रम म सुन्दैछु भन्नुभयो। एकजनाले चाहिँ धनकुटाबाट सुन्दैछु भनेर लेख्नु भएको थियो, एकजनाले गुल्मीबाट सुन्दैछु लेख्नु भएको थियो, एकजनाले काभ्रे गरिमा श्रेष्ठ काभ्रेबाट सुन्दैछु भनेर लेख्नु भएको थियो। गरिमा श्रेष्ठले मात्रै आफ्नो नाम लेख्नुभयो, अरू कसैले पनि आफ्नो नाम लेख्नु भएको छैन। म्यासेज गर्नुहुन्छ भने आफ्नो नाम त कम दिनुहोस्, नाम ठाउँ नभइकन कहाँबाट हो कस्तो हो भन्ने मैले कसरी थाहा पाउने त है। त्यसैले कुन कुन ठाउँबाट कार्यक्रम सुन्नुहुन्छ म्यासेज अथवा फोन गरेर जानकारी गराउनु होला, किनभने फोन नलागेको हुनसक्छ। त्यसैले कुन कुन ठाउँबाट कार्यक्रम सुन्ने गर्नुहुन्छ 98-644-17-298 नम्बर टिप्नुहोला, 98-644-17-298 फोन अथवा म्यासेज गरेर कुन कुन ठाउँबाट कार्यक्रम सुन्नुहुन्छ, कार्यक्रम मनपर्छ कि मन पर्दैन कि, कुनै कमी कमजोरी पो छ कि भन्ने कुरा जानकारी गराइदिनु होला भन्दै आजको लागि जाऊ बाबु नभन्नु आमा जन्ना म साउको मेलामा भगवान भण्डारीको आवाजमा रहेको गीत छोड्दै आजको लागि म वीरेन्द्र गिरी बिदा हुने अनुमति चाहन्छु। यो त मैला हिंसा गीत पऱ्यो, ठिक छ, मैला हिंसा विष्णु खत्रीको आवाजमा रहेको गीत छोड्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी बिदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार। रेडियो सुन्ने बानीको विकास गरौँ, रेडियो कार्यक्रमलाई माया गरौँ।

0: बेलुकी 5 बजेको थाहा अपडेटमा दिनेशको नमस्कार। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत खर्च बढाउने सरकारको सकारात्मक पहलका रूपमा रहेको भन्दै यसले निजी क्षेत्र चलायमान हुने विश्वास व्यक्त गर्नुभएको छ। नेपाल जग्गा तथा आवास विकास संघद्वारा आज आयोजित 19 वार्षिक साधारण सभामा उहाँले आगामी आर्थिक वर्षको बजेटमा थोरै भए पनि पुँजीगत खर्च बढ्दा अर्थतन्त्र चलायमान हुने बताउनुभयो। अध्यक्ष श्रेष्ठले बजेटको पूर्वाधार क्षेत्रको खर्च बढाउनु, आयकर घटाउनु र प्रविधिलाई जोड दिनु सकारात्मक पक्ष भएको प्रतिक्रिया दिनुभएको छ। उहाँले रोजगारीका लागि विदेश जानुपर्ने र उपभोग्य वस्तु 70% विदेशबाट आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले बजेटले विदेशी नागरिकलाई लिजमा घर किन्न पाउने व्यवस्था गर्नु, व्यवस्थित सहरको कल्पना गर्नु यस क्षेत्रका व्यवसायका लागि खुसीको विषय भएको उल्लेख गर्नुभएको छ। घर जग्गा व्यवसायको समस्यालाई समाधान गर्न महासंघ सदैव सकारात्मक भएर लाग्ने अध्यक्ष श्रेष्ठको भनाइ छ। नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले बजेटले एकीकृत शहरी पूर्वाधारको कल्पना गरेको भन्दै त्यसलाई महासंघले सकारात्मक रूपमा लिएको बताउनुभयो। जग्गा हदबन्दी र किताकाटलाई सरकारले अध्यादेश मार्फत अगाडि बढाउने उहाँले विश्वास व्यक्त गर्नुभयो। नेपाली कंग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संसदमा संख्या भन्दा उठाइने मुद्दा र विचार महत्वपूर्ण हुने बताउनु भएको छ। आज नेपाल थारू संघको अधिवेशनमा बोल्दै आङदेम्बेले संसदमा कंग्रेसको संख्या कम भए पनि आफूहरूले उठाउने मुद्दा महत्वपूर्ण हुने बताउनुभयो। संख्याको बलमा मात्र लोकतन्त्र सञ्चालन हुन नसक्ने उहाँको भनाइ थियो। संसदीय मर्यादा र लोकतान्त्रिक अभ्यासको संरक्षणका लागि कंग्रेसले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने उहाँले बताउनुभयो। पार्टी र संसदलाई अलग अलग ढंगले हेर्ने प्रवृत्तिको अन्त्य गर्दै दुवैलाई एउटै सोच र ट्र्याकमा अघि बढाउने वातावरण निर्माण गरिएको उहाँको भनाइ थियो। संसदमा लोकतान्त्रिक मूल्य मान्यता स्थापित गर्न कंग्रेसले निरन्तर आवाज उठाइरहने उहाँले बताउनुभयो। उहाँले कंग्रेसभित्र देखिएको समस्याको समाधान गर्नुपर्नेमा पनि जोड दिनुभएको छ। झापामा खोलामा बकिरहेको अवस्थामा महिलाको शव फेला परेको छ। झापाको दमक नगरपालिका 10 सेतुमाडी स्थित रतुवा खोलामा आज सेतो प्लास्टिकको बोरामा युवतीको शव भेटिएको हो। रतुवा खोलाको पुलमुनि प्लास्टिकको बोरामा करिब 30-32 वर्षीय युवतीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। रातो भेस्ट र जिन्स प्यान्ट लगाएको युवतीको शव भेटिएको पनि पहिचान भने खुल्न सकेको छैन। 2-3 दिनदेखि नै पानीमा रहेकाले ढाडिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक डीएसपी खगेन्द्र बहादुर खड्काले जानकारी दिनुभयो। डीएसपी खड्काका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन। घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकका डीएसपीको नेतृत्वमा प्रहरी टोली खटिएको छ। मृतकको बायाँ हातमा ट्याटु रहेको छ। शवको पहिचानका लागि प्रहरीले सहयोग मागेको छ। कसैले पनि पहिचान गर्न सकेमा प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ। र नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता राजेन्द्र प्रसाद पाण्डेले सुकुम्बासी गरीब र निमुखाको विरोधी पार्टी अहिले सरकारमा रहेको आरोप लगाउनु भएको छ। आज काठमाडौँमा आयोजित अखिल नेपाल महिला संगठन एकता राष्ट्रिय भेलामा पाण्डेले वर्तमान सरकार गरीब सुकुम्बासी तथा निमुखा वर्गको विरुद्धमा भएको आरोप लगाउनु भएको हो। उहाँले वर्तमान सरकार नै षड्यन्त्रको परिणामबाट बनेको दावी गर्नुभयो। गत भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलन योजनाबद्ध षड्यन्त्रको परिणाम भएको उहाँको भनाइ थियो। निर्वाचित संसदलाई विघटन गरेर कुनै सिद्धान्त विचार कार्यक्रम र लक्ष्य नभएको शक्तिलाई सत्तामा पुर्याउने काम भएको उहाँले बताउनु भएको छ। त्यसैले अहिलेको सरकारलाई विगतका उपलब्धिको माया नभएको पाण्डेले जिकिर गर्नुभयो। बेलुकी 5 बजेको थाहा अपडेट सकियो। दिनेश बिदा हुन्छु। नमस्कार।
1: सुवर्ण अवसर।
2: यही मिति 2083 साल जेठ 25 गतेका दिन यस रोल्पा हस्पिटल प्रालीको आयोजना र देवदह मेडिकल कलेजको प्राविधिक सहयोगमा

0: एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकोले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: शिविरमा आउनु हुने विशेषज्ञ डाक्टरहरू हात जोड्ने तथा नशा रोग विशेषज्ञ प्रोफेसर डाक्टर प्रकृति राज कडेल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर भानुभक्त नेउपाने, नाक कान घाटी रोग विशेषज्ञ डाक्टर सरोज काफले, इमर्जेन्सी मेडिसिन विशेषज्ञ डाक्टर मनोज गैरे, साथमा जनसम्पर्क अधिकारी मुक्ति काफले र फिल्ड अफिसर अमृत पाण्डे।
2: शिविर हुने स्थान रोल्पा हस्पिटल प्राली, समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म। सम्पर्क मोबाइल नम्बर 086-440-037।
1: आयोजक रोल्पा हस्पिटल प्राली, टुडीखेल, लिबाङ रोल्पा।
2: प्रायोजक देवदह मेडिकल कलेज रूपन्देही।
3: रोल्पा नगरपालिका वार्ड नम्बर 8 वडा कार्यालयको वर्षे फलफुलको बिरुवा माग सम्बन्धी अत्यन्त जरुरी सूचना।
4: यस वडाको आर्थिक वर्ष 2082-83 सालको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत 75% अनुदानमा वितरण गरिने वर्षे फलफुलका बिरुवाहरू आँप, लिची, अलैची, टिमुर, कागती, सुन्तलाका बिरुवाहरू लगाउन चाहने 8 नम्बर वडावासी किसानहरूले यही मिति 2083 जेठ 25 गतेसम्म वडा कार्यालयमा निवेदन पेश गर्न हुन अनुरोध गरिन्छ। अनुरोधक रोल्पा नगरपालिका 8 नम्बर वडा कार्यालय जङ्कोट रोल्पा।
3: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
5: सुनसहरी गाउँपालिका 5 नाराबाङ क्षेत्र भित्र रहेका, पूर्वमा माबाङ र जैमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका 7 जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका 6 ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी 4 किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै, अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्र भित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्र भित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
3: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ रोल्पा।
6: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
7: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
6: अब के गर्ने रे? सिधा सुलिचुर बजारमा रहेको 7 हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
8: हजुर, हाम्रा सेवाहरू
9: दाँत बाँध्ने,
8: दाँत सफा गर्ने,
9: दाँतमा सिमेन्ट भर्ने,
8: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
9: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
8: फिक्स दाँत लगाउने।
10: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
11: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
3: सम्पर्क नम्बर 98-67-67-467। एक पटक सम्झिने पर्ने ठाउँ 7 हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4 सुनिचौर बजार रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
10: साथै तार मान्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
12: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
13: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
12: भाषातर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू।
13: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
12: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स।
13: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू।
12: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट।
13: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू। आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
12: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
13: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412।
12: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
14: दाँत दुख्यो भनेर हैरान पारिसकि भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
15: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
14: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
15: ए के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
14: ए हो र बाबु, यो कहाँनिर छ र बाबु? यसका सेवा सुविधाहरू के छन्?
15: हजुर, हाम्रा सेवा तथा सुविधाहरू। आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर, सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
14: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9858343122 र 9858343123।
15: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
16: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका यो मस्त छ जरुरी सूचना। जुङ बेला खेम्रिदे गरम ओबोतिरी जेउ बेला सुनो, फुरी पतास ओचुदिरी जेउ आउ बेला क वन जङ्गल ल मे लागिने मस्त ज सम्भावना ताए। आउए गिमी प्राकृतिक सम्पदा र तखेप्त जस खेम्ना दे, वातावरण मिलेने ल घेप्पा असर केने, रि उमुल र थाउने, भुछे ताने, वायुमण्डल ल कार्बन मस्त ज ताना दे भने, जलवायु परिवर्तन ल असर सकेने सुनो, नाखार नामे ल मे लागिने सज, जिमी गिमी लापरवाही सुनो, चाउस खेलगेमा दुख, जिमगे कोठेल मेला गिनाते, जन धने मे खेप्पा छेती ताउधु हो खोकाई।
17: बिछो छानियाला बन्न मेला किने पुरो रङदे, नौ पुराले चौसो खेल गिरिए,
16: वन जङ्गल सज मिरा आइरुले बानी एमएल एमए ओ छ छानियाला लिउ सोतर पोतर राले पार जगे रहते,
17: सलाई लाइटर सियाउला मे सचाउने चीज राले, जबाङजा र यामा देने पोल गेने या इतो चीज र रहिदे, वन जङ्गल याल के भाबा या
16: पिकनिक वन भोज बाको मे सचाउसु छिन्नी मेले चौसो सहिदे कि खेनाए, वन जङ्गल ओ छ छामि दैके बारीको चुरोट विधि ओरेको नै कोबाज जिंगे माखी ये
17: नांगर नामलो लीजाओ बन उपभोक्ता समूह राय सामुदायिक बने होंगे हल्ले जो अनुगमन दुने व्यवस्था चावसर की दुये
16: गेसो छाने लाखोरे लो चावसी पोलिये होली दे तो रिंगाए गेसो मेह के लाइजो आप और नजरे बने गेम ये लो गेसो मेह के मालाये और लेम लायो के माये
17: बन जंगल से जुड़ी सी गेम बारी लो बाली नाली कुचिला चुली यात्रा रो सतावसो छिनी ने चावसो सैडे के खेले है
16: बन जंगल मेला क्यों के माये मेहला की किनी पार सोना खरना नार मिली देखो नहीं चाना जो मेह गेसो ये
17: बतास उचली जू बेला को गिजिन के कोटल मेह की सतांगी ने हेनोखे में छिनी ने चावसो के सो ये
16: मेहला की निनी ताई गे मने गे बचिए सुनो अरुले मने गे बचिया
17: के छो छामला पोयाल मेहला की किसन किनी गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उमी कार्यालय ल खबर गिरिए
16: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजेमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्मर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।

0: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
1: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
2: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
0: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
2: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
1: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुँड घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
2: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
0: वन डढेलोबाट फैलिएको आगोले वन जङ्गल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
2: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
0: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
2: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
1: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोड।

0: डिभिजन वन कार्यालय रोल्पाको अपिल।
1: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाथ्रा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ।
0: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
2: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौ। क्षेत्रबाट ढुङ्गा, किट्टी, बालुवा वा माटो ननिकालौ।
0: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
1: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
0: यी सबै कार्य वन ऐन 2076 दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
1: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
0: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढिरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
2: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
0: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरुभूमिमा परिणत हुँदैछ।
1: पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
0: के यस विपत्तिको कुनै समाधान छैन त?
1: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
0: खाली जमिनमा बिरुवा रोपौँ, रोपेका बिरुवा हुर्काउँ, वन जंगलको संरक्षण गरौँ।
2: आफू बाँचौँ र अरूलाई पनि बचाउँ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।
3: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिरो घर चाहियो नि।
4: उफ, मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
3: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
4: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
5: होइन, रात दिन खोज खोज के को झगडा हो यो?
4: हेर न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
5: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
3: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
4: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
5: ल सिधै फोन गर न, मोबाइल नम्बर 98479719 जग्गा धनी किरण अधिकारीलाई अहिल्यै फोन गर, नत्र फेरि छुट्ला।
6: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
0: दोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाइ संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार मंगलवार र शुक्रवार नकुहिने र बुधवार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कारवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय चुलीचौर रोल्पा।
7: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
8: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
7: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
8: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
7: बाथोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
8: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
7: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
8: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ,
7: र घोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
8: सम्पर्क मोबाइल 98578211105,
7: 98479702802,
8: 98095826605
7: र 98103940।
9: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
10: कि त हाड जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
9: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
10: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोडाही टाङमा।
9: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
10: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
11: डाक्टर कमलचन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
9: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको,
10: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हार्जोनी तथा नसा रोग विशेषज्ञ,
11: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा, फोक्सो, दम, थायराइड, प्रेसर, पेट, कलेजो, बात, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थायराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने,
9: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, पिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पत्ता, घुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छाती को समस्या, दम, टीबी, जन्डिस, पेट को समस्या, बाल बालिका में होने संपूर्ण रोग को उपचार।
10: यदि ये सब उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
9: ये सब समस्या को उपचार का लागि बेलैमा नाम दर्ता गराउनुहोस्।
10: जसका लागि मोबाइल नंबर 98578443123, 98478443177 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
9: डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
4: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने हैन?
3: हैन, के भाछ र तपाईलाई
4: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले सारै दुःख दिया छ।
3: हा काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या? अरे काका, यसको लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुस् न, निको भइहाल्छ नि।
12: हो, यदि तपाईलाई पनि समस्या छ भने तपाईकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेसन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
4: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिर आउने, पिप बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डीफोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
12: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
12: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
13: खैया बद्दी, मेरो त दाँत दुखिलो, के गर्ने होला अब?
14: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
15: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल घोराईमा जानुस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर, मान्ने होइन, जे सुकै गर्नुहोस् तपाईँले।
14: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
15: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
14: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक 7 दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चारी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसिटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत, फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो तिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक खातिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
15: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, गोराहीदाङ। थप जानकारीका लागि 0825 63 367 र मोबाइल नम्बर 98478 57 569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825 90 879 70 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ। प्रत्येक छ महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराहीदाङद्वारा जारी सन्देश।
12: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
16: होइन, यो बुढीले के गनगन गनगन गर्छ, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
12: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यही बाटो गएर ल्याउनु न।
16: लौ उसो भा, म सामान लिन

0: दीदी फोन आयो।
1: दीदी
2: नगरवासीहरुका लागि रोल्पा नगरपालिकाको अनुरोध
3: आफ्नो घर वरपर सधैं सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
4: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
3: जन्म मृत्यु विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
5: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानुनी दायरामा रहेर काम गर्नुहोस्।
3: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानुनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
4: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
3: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
5: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
3: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
4: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होम स्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होम स्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौ।
3: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै अपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैङ्गिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
5: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
3: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
4: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
6: सबैजना जुटेर
3: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाइ राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौ। व्यवस्थित तवरले पार्किङ गरौ। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौ। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौ। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौ। तपाईँको घर अगाडि नगरपालिका पालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरुन्तै गाडीमा राखौ। याद राखौ, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाइमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय रोल्पा।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रङ्गीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, शिल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङ स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238।
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9558-22-275, रेणुका रोका 9481-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9585-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना, हालिदेऊ नानी।
1: खै योमा त दाना त छैन।
2: कहिलेदेखि भन्दा छौ दाना छैन, कहाँबाट ल्याउने हो भनेर? यी बुढाले सुन्ने काम नहुन्नन् भने कस्तो दिमाग खराब।
0: ओहो, भुसुक्कै बिर्सेछु। जाऊ जाऊ दिमाग चुरी खेल्न जिकै, रुपा स्टोरबाट दाना लिएर आऊ त।
2: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेट्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9847505171 र 9855724171। रूपा स्टोर्स, रोल्पा नगर पालिका 4, लिबाङ टुडीखेल, रोल्पा।
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्त्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौँ। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौँ।
4: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौँ।
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू PPE प्रयोग गरेर मात्र काम गरौँ।
4: तरकारी फलफुलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात, बोक्रा फ्याकेर मात्र खाने गरौ।
4: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी ध्वनिहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाऊ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था

0: आवाज तपाईको मनको आवाज यो हो रेडियो जलजला एफएम 96.4 मेगाहर्ज।
1: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 6 बज्यो।
2: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
3: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा कृष्ण शर्मासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: सुरुमा मुख्य समाचारका शीर्षकहरू।
1: अमेरिकी उपविदेश मन्त्री सारा आज बेलुकी काठमाडौँ आउँदै परराष्ट्र मन्त्री र संचार मन्त्रीसँग भेट्ने।
0: जहाँ भोट त्यहाँ बजेट गएको कङ्ग्रेसको प्रतिक्रिया। संसदमा खरो रूपमा उत्रने कङ्ग्रेस संसदीय दलका नेता आङदेम्बेको चेतावनी।
1: तनहुँमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु। झापामा खोलामा बगिरहेको अवस्थामा महिलाको शव फेला।
0: दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा परि 3 जनाको मृत्यु। लेबनानको 3 क्षेत्र खाली गर्न इजरायलको आदेश।
1: र च्याम्पियनसिप लिगको उपाधिका लागि आज आर्सेनल र पिएससी भिड्दै।

0: ढुकढुक होइन ढुक्क हुँ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो सञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। अमेरिकी विदेश मन्त्रालय कि सार्वजनिक कूटनीतिक सम्बन्धी उपविदेश मन्त्री सारा बी रोजर्स नेपाल आउँदै हुनुहुन्छ। नेपाल स्थित अमेरिकी दूतावासले आयोजना गर्न लागेको एसेन्ट समिट 2026 सहभागी हुन आज बेलुकी काठमाडौँ आउन लाग्नु भएको हो। परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव लोकबहादुर छेत्रीका अनुसार नेपाल बसाइका क्रममा उपविदेश मन्त्री रोजर्सले परराष्ट्र मन्त्री सुशील खनाल र सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। नेपाल स्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले गत जेठ 6 गते बिहान 9:10 सगरमाथाको सफल आरोहण गर्नुभएको थियो। उहाँकै सम्मानमा दूतावासले सेभन समिट ट्रेक्ससँगको सहकार्यमा उक्त समिट आयोजना गर्न लागेको हो। वर्तमान बाइडेन सरकार गठन भएपछि अमेरिकाबाट हुन लागेको यो नै सबैभन्दा उच्च तहको भ्रमण हो। उपविदेश मन्त्री रोजर्सले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गर्ने कार्यक्रम रहेको छ। तर प्रधानमन्त्री बालेन्द्र शाहसँग भने भेट हुने छैन। यसअघि वैशाख 8 गते अमेरिकाका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेश मन्त्री पल कपुर र वैशाख 17 गते दक्षिण तथा मध्य एसियाली मामिलाका विशेष दूत एवं भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले नेपाल भ्रमण गर्नुभएको थियो। उनीहरूसँग पनि प्रधानमन्त्री शाहले भेट दिनुभएको थिएन।
4: प्रमुख प्रतिपक्षीय नेपाली काङ्ग्रेसले आगामी आर्थिक वर्ष 2083-84 लागि सरकारले ल्याएको बजेट आर्थिक रूपमा बोझिलो भएको टिप्पणी गरेको छ। काङ्ग्रेसले अर्थमन्त्री डाक्टर स्वर्णिम वाक्लेले संसदमा बजेट प्रस्तुत गरेको 24 घण्टा नपुग्दै पार्टीको धारणा सार्वजनिक गरेको हो। प्रवक्ता देवराज चालिसेले सामाजिक सञ्जाल मार्फत बजेटले जहाँ भोट त्यही बजेटको नीति लिएको बताउनु भएको छ। सामाजिक सञ्जालबाट उदाएको सरकारले सामाजिक सञ्जाललाई नै खुसी पार्ने गरी बजेट ल्याएको छ, प्रवक्ता चालिसेले बताउनुभयो। सरकारले हिजो 21 अर्ब 24 अर्ब 34 करोडको बजेट सार्वजनिक गरेको छ।
3: कङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संसदमा सङ्ख्याभन्दा उठाइने मुद्दा र विचार महत्त्वपूर्ण हुने बताउनु भएको छ। आज नेपाल थारू सङ्घको अधिवेशनमा आङदेम्बेले संसदमा कङ्ग्रेसको सङ्ख्या कम भए पनि आफूहरूले उठाउने मुद्दा महत्त्वपूर्ण हुने बताउनु भएको हो। सङ्ख्याको बलमा मात्रै लोकतन्त्र सञ्चालन हुन नसक्ने उहाँको भनाइ थियो। संसदीय मर्यादा र लोकतान्त्रिक अभ्यासको संरक्षणका लागि कङ्ग्रेसले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने उहाँले बताउनु भएको छ। पार्टी र संसदलाई अलग अलग ढङ्गले हेर्ने प्रवृत्तिको अन्त्य गर्दै दुवैलाई एउटै सोच र ट्र्याकमा अघि बढाउने वातावरण निर्माण गरिएको उहाँको भनाइ छ। संसदमा लोकतान्त्रिक मूल्य मान्यता स्थापित गर्न कङ्ग्रेसले निरन्तर आवाज उठाइरहेको उहाँले बताउनु भएको छ। उहाँले कङ्ग्रेसभित्र देखिएको समस्याको समाधान गर्नुपर्नेमा पनि जोड दिनुभयो।
4: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक वर्ष 2083-84 बजेटका विषयमा सञ्चारकर्मीहरूसँग अन्तर्क्रिया गर्नुहुने भएको छ। अर्थ मन्त्रालयले जारी गरेको सूचनाअनुसार उक्त अन्तर्क्रिया कार्यक्रम भोलि दिउँसो 3 बजे अर्थ मन्त्रालयस्थित सुवर्ण हलमा आयोजना हुनेछ। कार्यक्रममा बजेटका प्राथमिकता, राजस्व तथा व्यय व्यवस्थापन लगायत समसामयिक विषयमा अर्थमन्त्री वाग्लेले सञ्चारकर्मीहरूसँग छलफल गर्नुहुने जनाइएको छ। अर्थ मन्त्रालयले कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण सञ्चार माध्यम तथा सञ्चारकर्मीहरूलाई अनुरोध पनि गरेको छ। सहभागिताका क्रममा गेट पास वा अन्य कुनै असुविधा भए सम्बन्धित निकायमा सम्पर्क गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।
3: नेपाली कम्युनिस्ट पार्टी नेकपाका नेता राजेन्द्र प्रसाद पाण्डेले सुकुम्बासी गरिब र निमुखाको विरोधी पार्टी अहिले सरकारमा रहेको आरोप लगाउनु भएको छ। आज काठमाडौँमा आयोजित अखिल नेपाल महिला संगठन एकता राष्ट्रिय भेलामा पाण्डेले वर्तमान सरकार गरिब सुकुम्बासी तथा निमुखा वर्गको विरुद्धमा भएको आरोप लगाउनु भएको हो। उहाँले वर्तमान सरकार नै षड्यन्त्रको परिणामबाट बनेको दावी समेत गर्नुभयो। गत भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलन योजनाबद्ध षड्यन्त्रको परिणाम भएको उहाँको भनाइ थियो। निर्वाचित संसदलाई विघटन गरेर कुनै सिद्धान्त, विचार, कार्यक्रम र लक्ष्य नभएको शक्तिलाई सत्तामा पुर्याउने काम भएको उहाँको भनाइ थियो।
4: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत खर्च बढाउने सरकारको सकारात्मक पहलका रूपमा रहेको भन्दै यसले निजी क्षेत्र चलायमान हुने विश्वास व्यक्त गर्नुभएको छ। नेपाल जग्गा तथा आवास विकास संघद्वारा आज आयोजित 19 वार्षिक साधारण सभामा उहाँले आगामी आर्थिक वर्षको बजेटमा थोरै भए पनि पुँजीगत खर्च बढ्दा अर्थतन्त्र चलायमान हुने बताउनुभयो। अध्यक्ष श्रेष्ठले बजेटले पूर्वाधार क्षेत्रको खर्च बढाउनु, आयकर घटाउनु, प्रविधिलाई जोड दिनु सकारात्मक पक्ष भएको प्रतिक्रिया समेत दिनुभयो। उहाँले रोजगारीका लागि विदेश जानुपर्ने र उपभोग्य वस्तु 70% विदेशबाट आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले बजेटले विदेशी नागरिकलाई लिजमा घर किन्न पाउने व्यवस्था गर्नु, व्यवस्थित सहरको कल्पना गर्नु यस क्षेत्रका व्यवसायका लागि खुसीको विषय भएको पनि उल्लेख गर्नुभयो। नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरेले बजेटले एकीकृत सहरी पूर्वाधारको कल्पना गरेको भन्दै त्यसलाई महासंघले सकारात्मक रूपमा लिएको बताउनुभयो। जग्गा हदबन्दी र कित्ता काँटलाई सरकारले अध्यादेश मार्फत अगाडि बढाउने उहाँले विश्वास व्यक्त गर्नुभयो।
3: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी रेडियो सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्लम्बिङको परिवर्तन
6: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका UPVC प्रोडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन दर्को।
7: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। थाहा खबर अनलाइनमा थाहा संचार र thahakhabar.com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। तनहुँमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। म्याग्दे गाउँपालिका 1 गुणा 2 पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको बसको ठक्करबाट 69 वर्षीय पैदल यात्री समर बहादुर राणा भाटको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते राणा भाटको दमौली स्थित प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ।
3: झापामा खोलामा बगिरहेको अवस्थामा महिलाको शव फेला परेको छ। दमक नगरपालिका 10 सेतुमाडी स्थित रतुवा खोलामा आज प्लास्टिकको बोरामा युवतीको शव भेटिएको हो। करिब 32 वर्षीय युवतीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। युवतीको शव भेटिए पनि पहिचान भने खुल्न सकेको छैन।
4: काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका 1,186 सहकारी सम्पर्कविहीन रहेको महानगरले जनाएको छ। महानगर सहकारी विभागका अनुसार दर्ता भएका मध्ये 726 सहकारी संस्थाले मात्रै सम्पर्कमा रही नियमित रूपमा वार्षिक प्रतिवेदन पेश गर्दै आएका छन्। सम्पर्कमा नरहेका सहकारीलाई कानुनअनुसार कार्यवाही गर्ने प्रक्रिया अघि बढाइएको विभागका प्रमुख ध्रुव कुमार काफ्लेले जानकारी दिनुभयो। नियमनका लागि वडा महिला सञ्जाललाई विभागबाट जिम्मेवारी दिएको काफ्लेले बताउनुभयो।
3: अब अन्तर्राष्ट्रिय समाचार। दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा परि 3 जनाको मृत्यु भएको छ। लेबनानको सरकारी समाचार एजेन्सी NNA अनुसार आज दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा 3 जनाको मृत्यु भएको भने केही मानिस घाइते भएका छन्। टायर सहरको एक घरमा भएको हवाई आक्रमणमा एक पुरुष र उनका छोराको मृत्यु भएको छ। परिवारका अन्य 7 सदस्य घाइते भएका छन्। इजरायली सेनाले शरीफा हब्बुस नवातिह सडकमा गरेको आक्रमणमा 1 जनाको मृत्यु हुनका साथै 1 जना गम्भीर घाइते भएका छन्। यसैबीच इजरायलले लेबनानका 3 क्षेत्रहरू खाली गर्न आदेश दिएको छ। इजरायलले दक्षिणी लेबनानको नवातिह जिल्लाका मेफातुन चौकिन र जेब्दिन सहर र गाउँका बासिन्दालाई घर खाली गर्न आदेश दिएको हो। इजरायली सेनाले सबैले नाक
4: फाइनलमा आज आर्सेनल र पेरिस सेन्ट जर्मेन पिएससी आम्ने सामने हुँदैछन्। हङ्गेरीको बुडापेस्टमा हुन लागेको खेल नेपाली समयअनुसार आज राति पाउने 10 बजेबाट सुरु हुन्छ। फाइनलमा आज आर्सेनल र पेरिस सेन्ट जर्मेन पिएससी आम्ने सामने हुँदैछन्। हङ्गेरीको बुडापेस्टमा हुन लागेको खेल नेपाली समयअनुसार आज राति पाउने 6 गोल मात्र खाएको छ। त्यसैले आक्रमण र रक्षा बीचको यो भिडन्त निकै रोचक हुने अपेक्षा गरिएको छ।
3: साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: अमेरिकी उपविदेश मन्त्री सारा आज बेलुकी काठमाडौँ आउँदै परराष्ट्र मन्त्री र सञ्चार मन्त्रीसँग भेट्ने।
3: जहाँ भोट त्यहाँ बजेट गएको कङ्ग्रेसको प्रतिक्रिया
4: त्यसैले आक्रमण र रक्षा बीचको यो भिडन्त निकै रोचक हुने अपेक्षा गरिएको छ।
3: साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: अमेरिकी उपविदेश मन्त्री सारा आज बेलुकी काठमाडौँ आउँदै परराष्ट्र मन्त्री र सञ्चार मन्त्रीसँग भेट्ने।
3: जहाँ भोट त्यहाँ बजेट गएको कङ्ग्रेसको प्रतिक्रिया
8: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गर्मी
9: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
10: सुनसहरी गाउँपालिका 5 नाराबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका 7 जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका 6 ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी 4 किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी सङ्कलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्ने सामग्री सङ्कलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कारवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
9: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ रोल्पा।
11: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
12: हो अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
11: अब के गर्ने रे? सिधा सुलिचोर बजारमा रहेको 7 हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
13: हजुर, हाम्रा सेवाहरू
14: दाँत बाँध्ने,
13: दाँत सफा गर्ने,
14: दाँतमा सिमेन्ट भर्ने,
13: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
14: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
13: फिक्स दाँत लगाउने।
15: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
16: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
9: सम्पर्क नम्बर 98-67-0-67-467। एकपटक सम्झिने पर्ने ठाउँ 7 हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुनिचोर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।

0: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षकलाई चाहिँ
1: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
0: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
1: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
0: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्राली युट्युब र टिकटक आनन्द अक्याडमी दाङ सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412
0: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडमी घोडाही दाङ
2: मम्मी दाजु के हो म त खाना खान नि सक्दिन
3: होइन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसके भने जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो
4: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के कन्छन मन्छन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
3: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
4: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू कन्छन मन्छन गरिरहनु भएको अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या
3: ए हो र बाबु यो कहाँनिर छ र बाबु यस्ता सेवा सुविधाहरू के छन्
4: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने चरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसिटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड प्रिन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने
3: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड निमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9858043122 र 9858043123
4: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ
5: दिन दिनै एउटै कुरा यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने बच्चाहरू पनि ठुला हुँदै गइसके अब त कतिरो घर चाहियो नि
6: मैले प्रयास नगरेको कहाँ हो र हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन
5: तपाईँको प्रयास नै कमजोर छ नत्र त अहिलेसम्म घर भइसक्यो
6: ल अब तैले नै हेर म त घर खोज्दा खोज्दै दिक्क भइसके
7: होइन रात दिन खस के को झगडा हो यो
6: हेर्न बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ म त हेरेको हेरै छु राम्रो घर पाइने होइन
7: ए रामे त्यसो भए सुन हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि नजिकै वडा कार्यालय खेल मैदान स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि
5: हो यस्तै घर हो हामीलाई चाहिएको
6: ओहो साँच्चै यस्तो घर पाइन्छ र भन्या सम्पर्क कसरी गर्ने कहाँ सम्पर्क गर्ने हो ल भन त भन
7: ल सिधै फोन गर्न मोबाइल नम्बर 9849719719 जग्गा धनी किरण अधिकारीलाई अहिल्यै फोन गर नत्र फेरि छुट्ला
8: जहाँ इच्छा त्यही घर मजगाउँमा तपाईँको सुन्दर सुरुवात मौका आउँछ पर्खदैन बगेको खोला फर्कदैन
9: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाप्रे अब चाहिँ के हुने हो
5: के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ रोहन सामाजिक

0: आउँदैन यतिकै पत्याउनु पर्छ त? मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नाति न, यसो त जसले लेखिहाल्छ नि।
1: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
0: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
0: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
0: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
6: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
5: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला, मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
6: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
5: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
6: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हाजिकिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
5: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
7: हेलो, हेलो, म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
8: हुन्छ हुन्छ, पाउनुहोस् है। ए ए नानी छोरी,
0: हजुर,
8: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
0: हेलो, हेलो, भन्नुहोस् त।
7: हेलो हजुर,
0: हजुर,
7: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
0: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईलाई दिएर हामीलाई लुट्ने
8: नानी के भनेर छ के भयो
0: हेर्नुहोस् ल ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
8: ल ल किन दिन्छ
9: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
10: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
9: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा हुजुरी वा जानकारी गराउँ
10: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: नमस्कार, रेडियो कार्यक्रम लुंगरी सन्दर्भमा यहाँलाई हार्दिक स्वागत छ। म तिलक जी एम। रेडियो कार्यक्रम लुंगरी सन्दर्भ लुंगरी गाउँपालिकाको आर्थिक सहयोग तथा सामुदायिक रेडियो रोल्पा एफएम 93.8 मेगाहर्जको प्राविधिक सहयोगमा सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज, सामुदायिक रेडियो मालश्री 100.5 मेगाहर्ज र रेडियो सभ्यता 99.5 मेगाहर्ज सँगै आआफ्नै अनलाइनहरूबाट हरेक साताको शनिबार साँझ 36 देखि करिब 7 बजेसम्म सुन्न सक्नुहुनेछ। रेडियो कार्यक्रम लुंगरी सन्दर्भको मुख्य उद्देश्य भनेको लुंगरी गाउँपालिकाले गरेका हरेक गतिविधिलाई आम समुदायसम्म पुर्याउने र विकास निर्माणको क्रममा स्थानीयलाई सहभागी गराउँदै पालिकामा हुने हरेक गतिविधिलाई आम सर्वसाधारण समक्ष पुर्याउनु सँगै सेवा प्रवाहमा चुस्त दुरूस्त एवं पारदर्शिताको निगरानी गर्दै कर्मचारी र जनप्रतिनिधिहरूलाई सचेत बनाउनु रहेको छ। श्रोता, कार्यक्रम लुंगरी सन्दर्भको आजको यो विशेष श्रृंखलामा हामी लुंगरी गाउँपालिका स्वास्थ्य शाखाका शाखा प्रमुख कुमारी विष्कज्यूसँग स्वास्थ्य शाखामा भइरहेका विभिन्न गतिविधिहरू, नियमित रूपमा भइरहेका खोपका कार्यक्रमहरू, यसै गरी अवार्डेसका कार्यक्रमहरू के कस्ता भइरहेका छन् भन्ने विषयवस्तुलाई केन्द्र भागमा राखेर कुराकानी गर्ने प्रयास गरिरहेका छौं। अब भने हामी आजका कार्यक्रमका अतिथिसँग कुराकानी गर्ने प्रयास गरिरहेका छौं। यति बेला हामी रेडियो कार्यक्रम लुंगरी सन्दर्भमा छौं। लुंगरी सन्दर्भको सिलसिलामा हामी यति बेला लुंगरी गाउँपालिका स्वास्थ्य शाखामा छौं। स्वास्थ्य शाखामा खास गरी अहिले स्वास्थ्य सम्बन्धी शाखाले गरिरहेका विभिन्न गतिविधिहरूको बारेमा पनि हामी कुराकानी गर्नेछौं भने लुंगरी गाउँपालिका पूर्ण प्रसूतियुक्त पालिका घोषणा कार्यक्रमको कुरालाई पनि हामी जोड्ने प्रयास गर्नेछौं। नियमित लगाउनु पर्ने खोपहरूका कुरालाई पनि हामी जोड्ने प्रयास गर्नेछौं। लगायतका यी यापत विभिन्न कामहरू जो शाखाबाट भइरहेको छ अथवा यो पालिकाबाट भइरहेको छ, यी कुराहरूलाई हामी जोड्नेछौं। यति बेला कुराकानी लागि लुंगरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मसँग हुनुहुन्छ, उहाँसँग कुराकानी गर्छु। म्याम, स्वागत छ।
1: धन्यवाद सर।
0: आराम हुनुहुन्छ म्याम?
1: हजुर, सन्चै छु सर।
0: तपाईँको परिचय तपाईँकै मुखारविन्दुबाट हजुरले नै भनिदिनु भयो भने मलाई पनि सहज हुने थियो म्याम।
1: नमस्कार, मेरो नाम कुमारी विष्ट, जनस्वास्थ्य अधिकृत, अनि त्यसपछि लुंगरी गाउँपालिका शाखा प्रमुखको रूपमा कार्यरत छु सर। हाल अब 1 वर्ष ट्याक्कै अब असारमा चाहिँ मेरो यो स्वास्थ्य शाखाको प्रमुखको जिम्मेवारीको रूपमा चाहिँ काम गर्न लागेको चाहिँ
0: एक वर्ष हुन लागेको छ। कस्तो अनुभवहरू सङ्गाल्नु भएको छ, अनुभूतिहरू के छ?
1: स्वास्थ्य चौकीहरूमा बस्दाखेरिको अनुभव भन्दाखेरि सर, अब स्वास्थ्य चौकीमा हामीले अब जस्तै जस्ट अब बिरामीहरूसँग प्रत्यक्ष फिल्डमा गएर पनि आमा स्वास्थ्य आमासँग गर्ने का गतिविधिहरू हुन्थ्यो, अनि त्यसपछि त्यहाँ गएर अब हामीले चाहिँ अब बिरामीहरू आइसकेपछि अनि त्यही अनुसारको उपचारहरू गर्ने हुन्थ्यो भने जस्तो त्यस्तो खासै व्यवस्थापनको बाटोतिर हामी त्यहाँ जोड दिनथ्यौँ भनेपछि होइन, अनि अवेरनेस कार्यक्रमतिर जान्थ्यो भनेपछि यहाँतिर चाहिँ अलिकति व्यवस्थापनको पाटोलाई पनि जोड्ने रहेछ र आफूले चाहिँ कसरी अब शाखा प्रमुख भइसकेपछि त्यो नेतृत्वमा भइसकेपछि आफूले चाहिँ कसरी कामकाज गर्ने, कसरी प्लानिङ बनाउने र प्लानिङलाई आफूले चाहिँ कसरी पछिको प्लानिङ बनाइसकेपछि चाहिँ हामीले चाहिँ त्यसलाई प्लानिङलाई चाहिँ मिट गर्न कसरी मिट गर्न सक्छौँ भन्ने कुराहरूदेखि लिएर थुप्रै कुराहरू सबै कुराहरू जोड दिन पर्ने हुन्छ सर। अब कन्ट्री लेभलमा लेभलको साथीहरूसँग पनि जोड दिने कुरा हुन्छ भने हर क्षेत्रमा चाहिँ व्यवस्थापन भन्ने बित्तिकै अब सबै कुराहरू चाहिँ जोड दिँदो रहेछ भन्ने कुरा अलिक अलिकति हामीले चाहिँ निकल पाटो मात्र हामीले चाहिँ बिरामीलाई अब चेक जाँचको कुरा मात्र यसलाई चाहिँ ब्याकअप गर्छौँ भनेपछि अब जे यताबाट हुने पर्ने सबै व्यवस्थाहरू चाहिँ यताबाट हुने भएको हुनाले चाहिँ ठिकै छ, 1 वर्ष भयो, अझै सिक्दैछु।
0: हजुर, भनेपछि हजुर योभन्दा पहिला चाहिँ स्वास्थ्य चौकीहरूमा कार्यरत हुनुहुन्थ्यो, अहिले चाहिँ शाखा प्रमुखको रूपमा आउनु भएको छ, यो अर्थमा

0: अनि कार्यक्रमलाई प्रस्तावना पेश गरेर अनि त्यसपछि कार्यक्रम समापन भएपछि प्रतिवेदनहरू पेश गरेर त्यसरी नै कामहरू कामकाज चाहिँ बढाउँछौँ र खरिद प्रक्रियामा त अब खरिद पालिकाको खरिद समिति नै छ सर। अनि खरिद समिति भइसकेपछि हामीले शाखाले चाहिँ अब के चाहिन्छ आइटमहरू दिने हो होइन, यस्तो यस्तो आइटमहरू चाहिन्छ, यति आवश्यक छ यो आर्थिक वर्षमा, यो आर्थिक वर्षमा चाहिँ यो आइटमको औषधिहरू चाहिँ हामीलाई यति यति आवश्यक छ भनेर भन्छौँ, त्यही अनुसार चाहिँ हामीले पेस गर्छौँ होइन। यता शाखाबाट चाहिँ मैले अब सम्बन्धित अब खरिद समितिलाई सुरुमा हामीले टिप्पणी आदेश उठाउँछौँ, टिप्पणी आदेश उठाइसकेपछि खरिद समितिलाई चाहिँ यस्तो यस्तो यो कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुनाले चाहिँ यो भनेर हामीले एउटा सुरुमा टिप्पणी उठाउँछ, टिप्पणी उठाइसकेपछि चाहिँ खरिद समितिले बसेर मिटिङ बसेर त्यो मिटिङमा अब आमन्त्रितमा म पनि छु, खरिद समिति छुट्टै छ भनेपछि आमन्त्रितमा म पनि जान्छु, म पनि गइसकेपछि चाहिँ यो हामीले चाहिँ यसरी यो यो आवश्यकता छ, यो सामान यो यो औषधि चाहिँ यो यो औषधि एउटा इक्विपमेन्टहरू चाहिँ यो यो आवश्यक छ, त्यही अनुसार चाहिँ खरिद गर्ने भनेर हामी चाहिँ त्यो माग फारममा भरेर अनि त्यसपछि त्यो पनि आरएससहित माग फारममा भरेर पेस गर्छौँ, अनि पेस गरिसकेपछि खरसाङले निर्णय गरेर त्यो कुराहरू एउटा खरसाङले किनिदिने कुराहरू भयो, ल्याइदिने कुरा भयो, त्यसपछि आइसकेपछि अब औषधिहरू आइसकेपछि त हामीले त्यसपछि रुजु गर्नेका कुराहरू भयो होइन, त्यो गरेर अनि त्यसपछि अब पाम्सका पाम्समा चढाउनेका कुराहरू, पाम्समा त हाम्रो अहिलेसम्म दाखिला उसले खरिद स्तरको सरले गरिनुहुन्छ, गणेश सरले नै गर्नुहुन्छ, स्तरको गणेश सरले नै खरिद ऊहरू प्रक्रिया भएको हुनाले खरिद आदेशहरू बनाउनुदेखि लिएर सबै कामकाजहरू त्यहाँले नै गर्नुहुन्छ, र त्यहाँले अब त्यो गरिसकेपछि औषधि सिस्टममा आइसकेपछि त्यहाँको सिस्टममा आइसकेपछि त्यहाँले फेरि हाम्रो अब स्वास्थ्यको स्टोरमा चाहिँ हवा बनाएर पठाइदिनुहुन्छ, हस्टन गर्नुहुन्छ, हाम्रो शाखामा चाहिँ दाखिला भइसकेपछि स्वास्थ्य स्टोरको स्टोरमा चाहिँ दाखिला भइसकेपछि हामी चाहिँ नियम सङ्गतले अनि कुन संस्थाले चाहिँ कति आवश्यक छ आवश्यक को आधारमा चाहिँ र अनि त्यसपछि साथीहरूले गरेको माग फारमको आधारमा चाहिँ टेन्टेटिभ त्यसरी क्यालकुलेसन गरेर हामी त्यसरी नै वितरण गर्ने माग फारम पाम्सबाट नै माग फारमहरू हुन्छ र साथीहरूले माग फारम गर्नुहुन्छ, माग फारम गरिसकेपछि हामीले नै पाम्स हामी त्यही अनुसार नै हामीले पाम्स रुल्स गरेर नै खर्च निकासाहरू गर्ने कामहरू गतिविधिहरू गर्छौँ।
1: हजुर, अहिले अब त नयाँ आर्थिक वर्षको पनि हामी करिब अन्त्य अन्त्यतिर पनि छौँ, अब असार मसान्त आउन पनि धेरै समय पनि छैन, आज यसै पनि एउटा बजेट भाषण गर्ने दिन पनि हो जेठ 15 गते होइन, यो अर्थमा बजेटको सेलिङ के आउँछ भन्ने कुरा पनि आज हामीले लगभग अब केही समयमा हेर्नेछौँ, र हजुरहरूले यो आर्थिक वर्षमा गरेका योजनाहरू कामहरू के कस्ता भइरहेका छन्, कति कहाँ पुगे अथवा यो स्वास्थ्य सम्बन्धी भइरहेका गतिविधिहरू के छन्, यसको बारेमा पनि जानकारी गराइदिनुहोस्।
0: यो आर्थिक वर्षमा अब आउने वर्षमा त त्यही अनुसार प्लानिङ होला होइन सर, तर यो आर्थिक वर्षमा चाहिँ जुन हामीले कार्ययोजनामा लेखेका थियौँ यो कामलाई चाहिँ यो महिनामा गर्ने भनेर जुन हाम्रो कार्यप्लान हुन्छ त्यो कार्ययोजनाकै आधारमा चाहिँ हामीले चाहिँ लगभग लगभग कार्यक्रमहरू सशस्त्रका र निशस्त्रका कार्यक्रमहरू सब लगभग लगभग भ्याइसकेका छौँ, र अर्को फिल्डमा गर्नपर्ने कामकाजहरू पनि लगभग भ्याइसक्यो। एउटा अब बहुक्षेत्री पसनको एउटा कार्यक्रम चाहिँ बाँकी छ, त्यसलाई नै अब हामी लगत्तै 2021 गर्ने त्यसरी प्लान छ, लगभग लगभग कार्यक्रमबाट भइसक्यो सर, त्यस्तो खासै छैन।
1: हजुर, यो बहुक्षेत्रीय पोषण कार्यक्रम भनेको चाहिँ योभित्र के कार्यक्रमहरू छ अथवा के गर्नुहुन्छ, यो पनि जानकारी गराइदिनु भयो भने अझै सहज हुने थियो, जो कि अहिले धेरै श्रोताहरूले लुङ्गरी गाउँपालिकावासी श्रोता यसै गरी अन्य पालिका र संसारभरबाट हामीले अनलाइनबाट पनि सुन्दै हुनुहुन्छ।
0: बहुक्षेत्रीय पसनभित्र हाम्रो सबै यो क्षेत्रभित्र गाई अनि त्यसको पसन भन्न बित्तिकै अब स्वास्थ्य भयो, कृषि भयो, भेटनरी भयो, महिला तथा बाल विकास भयो होइन सर, अनि त्यसपछि अब त्यो योजना बहुक्षेत्रीय योजना यहाँनिर एउटा योजनाको सहजकर्तै हुनुहुन्छ होइन, त्यो फोकल पर्सन नै हुनुहुन्छ, अनि त्यसपछि त्यहाँकै नेतृत्वमा हाम्रो समिति छ सर, अनि समिति भइसके समिति गठन भइसकेपछि हाम्रो अडचिज्यूकै समितिमा समिति भइसकेपछि चाहिँ बहुक्षेत्रीय पसनले चाहिँ स्वास्थ्य क्षेत्रमा अझै थप नयाँ के काम गर्न सकिन्छ त भनेर यस्तो बजेटहरू भएको हुन्छ, त्यसै गरेर अब कृषिले भेटनरीलाई महिला तथा बाल विकास शाखाले म्यामहरूले जे आवश्यक छ त्यही अनुसार आवश्यकताको आधारमा हाम्रो स्वास्थ्यलाई के आवश्यक छ त बहुक्षेत्रीय पसनमा भन्ने कुराले चाहिँ यस्तो भएको थियो, हेरेको थियो, त्यो निर्देशिका हुन्छ, त्यो निर्देशिकी अनुसार नै अनि त्यसपछि कार्यक्रममा चाहिँ यसरी गर्ने भनेर भने हुन्छ, स्वास्थ्य क्षेत्रमा त्यस्तो किटान गरेको हुन्छ है, के बहुक्षेत्रीय पोषणमा पनि अब स्वास्थ्य क्षेत्रले के कामहरू गर्ने भनेर भने हुन्छ, त्यसमा चाहिँ अब हाम्रो स्वास्थ्य सम्बन्धी पोषण भन्ने बित्तिकै चाहिँ अब हामीले चाहिँ के गरौँ भनेपछि अब हाम्रो अलिकति शीघ्र कुपोषण त केस त अलिक लुङ्गरीमा चाहिँ यो आर्थिक वर्षमा दुईजना एकजना डर भएको हो भनेपछि अब मध्यम खालको चाहिँ अलिकति बढी नै हुनुहुन्छ, त्यही हिसाबले चाहिँ हामीले

छेत्री पोषणसँग सहकार्य गरेर हजारिनको आमाहरूको लागि भनेर ठप तथा पूरक खाना सम्बन्धी एउटा डेमो कार्यक्रम गर्ने भनेर त्यही कार्यक्रम गर्न बाँकी छ। त्यो

0: त्यो खाना भने त्यो पसन्द त्यो खाना थियो अनि त्यो चाहिँ त्यो त्यो खाइसकेपछि त्यो बच्चाले चाहिँ अब नर्मल अवस्थामा छ, अहिले चाहिँ नर्मल अवस्थामा छ सर।
1: हजुर, एउटा कस्तो समस्या छ भने एउटा एज अ लुङ्ग्री गाउँपालिका अथवा रोल्पा जिल्ला नै भन्ने हो भने पनि एउटा पहाडी जिल्ला भए हुनाले एउटा गोठ सार्ने परम्परा छ, अलि लेखमा गोठ लग्ने अनि त्यो बेला चाहिँ नियमित खोप समेत बालबालिकाले लगाउन नपाउने अवस्थाहरू, जो कि आफ्नो आमा बुवासँग गोठ लेखमा बस्ने बेला खोप कति बेला लगाइन्छ अथवा कति बेला के छ भन्ने कुरा पनि थाहा नहुँदाखेरि नियमित लगाउन पाउने खोपबाट पनि बालबालिका वञ्चित हुने भावनाले पनि अलिकति कुपोषणको समस्या यसरी पनि बढेको हो कि भन्ने पनि देखिन्छ। अन्य पालिकाको हकमा हेर्ने हो भने पनि हाम्रो लुङ्ग्री गाउँपालिकामा यस्ता समस्या अथवा शिक्षालाई पनि यसले असर पार्ने भयो, शिक्षा र स्वास्थ्य दुवैलाई असर गर्ने। जस्तै अर्को कुरा हेर्ने भने आमा बुवासँग सँगै कमाउन जाने एउटा बेरोजगारी भनौँ न यो समस्या, जसले गर्दाखेरि बुवा आमासँग जिल्ला बाहिर अथवा देशै छोडेर बाहिर इन्डियातिर कमाउन जाने र खोप लगाउनबाट बालबालिका वञ्चित हुने र यसले गर्दाखेरि पछि आएर फेरि त्यही सानो बच्चालाई कुपोषण हुने समस्याहरू देखिरहेछ। हाम्रो पालिकामा यस्तो छ कि छैन?
0: हाम्रो पालिकामा चाहिँ अब वैदेशिक रोजगार भन्ने कुराहरू गोठ सार्ने कुराहरू त हुन्छ नै सर, स्वाभाविकै हो। गोठ सार्ने कुराहरूमा त अब म्याक्सिमम् 7 वडा नम्बर 7 हुन्छ र त्यहाँ हाम्रो कस्तो प्र्याक्टिस छ भनेपछि सर, अनि हाम्रो यस्तो हुन्छ सुत्केरी, जब हाम्रो यस्तो छ घरमा आउने सुत्केरी सँगै चाहिँ हाम्रो शून्य छ सर। किन भनेपछि शून्य हुन बित्तिकै त अब त्यो बच्चाले आएर त्यो शून्य घरमा आउने सुत्केरीलाई शून्य हुन बित्तिकै सर के हुन्छ भनेपछि अब त्यो जुन संस्थामा भइसकेपछि त्यस्तै त्यतिखेर चाहिँ संस्थामा भइ सुत्केरी भइसकेपछि के हुन्छ भनेपछि त्यहाँ नै हामी काउन्सिलिङ गरेर पठाउँछौँ होइन। त्यहाँको स्वास्थ्य संस्थाका अनि नर्सिङ कर्मचारीहरूले चाहिँ हाम्रो यति गतेदेखि यति गतेसम्म खोप्छ, हजुरले चाहिँ तपाईँको बच्चाले चाहिँ यति महिनामा यो सुई लगाउँछ अनि यति हप्तामा यति हप्तामा यो सुई लाउने, यति हप्तामा यो सुई लाउने भनेर पुरा स्याडुल हुन्छ। त्यसरी नै आमाहरूले जुन सुत्केरी हुन आउनुहुन्छ होइन, संस्थामा सुत्केरी हुन आउनुहुन्छ आमाहरू, त्यो आउने आमाहरूले चाहिँ हामी के गर्छौँ भने सब त्यसरी नै काउन्सिलिङ गरेर त्यो खोपको बारेमा यो लगाउने भन्ने हुन्छ सर। सुरुमा अब हामीले बिसिजी लगाउन आउने हो, बिसिजी लगाउन आउँदाखेरि के हुन्छ भनेपछि अब सकेसम्म भए हाम्रो त अब जन्मिन बित्तिकै बिसिजी खोप उपलब्ध गराउन सक्ने त हाम्रो स्वास्थ्य संस्थामा हुन्न सर होइन। त्यही अनुसार कोल्ड चेन मेन्टेन हुन पऱ्यो, त्यही अनुसारको उताबाट आउने औषधीहरू त्यो भनेको अब माथि परदेशले नै पठाउने औषधि हो होइन। त्यो कारणले गर्दाखेरि हामीले चाहिँ त्यस्तो व्यवस्थापन त अब गर्न त हामीले त खास नसके तापनि सर, तर हाम्रो यस्तो बच्चाहरू चाहिँ त्यहीँ घरमै सुत्केरी घरले संस्थामै सुत्केरी भयो भने चाहिँ हामी के गर्छौँ भनेपछि तिनीहरूले चाहिँ यति दिनमा चाहिँ यो खोप लगाउनुपर्छ अनि त्यसपछि तपाईँ त्यही स्याडुल अनुसारै आउनुपर्छ भनेर त्यसरी काउन्सिलिङ गर्छौँ। काउन्सिलिङ गरिसकेपछि कुनै पनि त्यस्तो बच्चाहरू चाहिँ छुटेको छैन र घरमा आउने सुत्केरी पनि हाम्रो जिरो छ। त्यही भएको कारणले गर्दाखेरि नि यो कुपोषितसँग सम्बन्धित छ र अब हाम्रो के गर्ने लुङ्गी गाउँपालिकामा अलिकति अब शिक्षाको स्तर हेर्नुहोस् होइन, स्वास्थ्य शिक्षाको अवस्था पनि त्यस्तै छ अलिकति, र अर्को कुरा हामी अब गरिबी छौँ होइन, जहाँ गरिबी हुन्छ त्यहाँ चाहिँ बच्चा बच्चीहरू अलिकति कुपोषित भइहाल्छ सर, र अर्को कुरा आमाहरूले पनि अलिकति भौगोलिक विघटताको कुरा कारण भन्दा पनि कस्तो हुन्छ भनेपछि अब कसैको चाहिँ आमाहरूले थाहा पाउनुहुन्छ कि अब मेरो बच्चाले यस्तो खौडा यस्तो हुन्छ भन्ने कुराहरू पनि अलिकति ज्ञानको अभाव होइन, त्यो कारणले गर्दाखेरि पनि अलिकति त्यसरी नै कुपोषित भयो होला। तर कुपोषित हाम्रो चाहिँ त्यति धेरै चाहिँ छैन सर, त्यही पनि अब कहिले काहीँ बिरामी सिरामी परेपछि बच्चाहरू अलरेडी अब भइहाल्छ, दुई चार दिन खान्छन् नखाइसकेपछि माम केसमा मध्य कुपोषणमा जान्छन्, त्यो मध्य कुपोषणमा जा गइसकेपछि त अब त्यसले के गर्न सकिन्छ र सर होइन, त्यसलाई फेरि मेन्टेन गर्न सकिन्छ होइन। र अब शीघ्र कुपोषणमा चाहिँ त्यस्तो छैन, त्यही पनि एउटा अब वर्षमा चाहिँ हाम्रो एउटा दुईवटा केसहरू स्वाभाविकै देखिन्छ। अब त्यस्तै अब हामी हाम्रो स्तरबाट त्यसलाई गर्नको लागि त्यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ के गर्न सकिन्छ भन्ने कुरा हाम्रो स्वास्थ्य कर्मीहरू त्यसरी नै काउन्सिलिङ गर्नुहुन्छ। खानपिन र अलिकति हामी म भन्छु सर अब त्यही उनै हो, अब अलिकति आफ्नो घरमा नभएपछि आफ्नो घरमा बिहान साँझ खाने अवस्था नै अलिक कमजोरी भइसकेपछि त त्यो बच्चाले पनि पोसिलो खुवाऊ भनेर हामीले अवेरनेस कार्यक्रम छरेर मात्र पनि त होइन सर, त्यही अनुसारको उसलाई खान पऱ्यो होइन, पसन्दयुक्त खानेकुरा खाऊ खाऊ भनेर उसको घरमै छैन भने कसरी खुवाउन सकिन्छ र भन्ने कुराहरू पनि छ। त्यही भएर यसको लागि त केही अब सोच्न पालिकाले सोच्ने कुराहरू ठुलो माथिल्लो निकायले हामीभन्दा माथिल्लो निकायहरूले सोच्ने कुराहरू हुन्छ, यो गरिबी निवारण गर्ने त कसरी सकिन्छ होइन। त्यही नै हो सर, हामीले सक्दो हाम्रो स्वास्थ्यबाट के भने परामर्श काउन्सिलिङ गर्ने हो सर, त्यही नै हो
1: हजुर। अनि हजुरहरूले

0: यो कुपोषण खोज अभियान कहिलेकाहीँ त्यो तरिकाले कुपोषण भएको नभएको त्यो तथ्य खोज्नुहुन्छ कि अथवा चेक जाँच गर्ने बेला सिधै इन्डिभिजुअल्ली अब उनीहरूमा कुपोषण भएको देखिन्छ के छ यसको बारेमा पनि बताइदिनुहोस्।
1: खास हाम्रो के छ भने अभ्यास सर हाम्रो अरू ठाउँमा पनि होला तर लुङ्गरीमा के छ भनेपछि हाम्रो पहिला सुरुमा स्वयंसेवकज्यूहरूले प्रत्येक महिनामा अनि त्यसपछि 6 देखि 59 महिनाको बच्चाहरूलाई त्यहाँहरूले चाहिँ महिनामा चाहिँ एकपटक सर र आमा समूहमा आमा समूह त्यहाँहरूको आमा समूहहरू बस्छन् र आमा समूहमा भए पनि जहाँ भए पनि त्यहाँहरूले चाहिँ प्रत्येक महिनामा चाहिँ त्यहाँहरूले अनिवार्य गर्नुहुन्छ। गरिसकेपछि त्यहाँहरूले आफ्नो स्वास्थ्य संस्था कुन आफ्नो त्यो जुन स्वयंसेविका जुन स्वयंसेविका कुन स्वयंसेविका कुन आफ्नो कार्यक्षेत्र होइन कुन स्वास्थ्य चौकीको कुन स्वास्थ्य चौकी अन्तर्गतको स्वयंसेविका स्वयंसेविका हुनुहुन्छ त्यहाँले सुरुमा के गर्नुहुन्छ भनेपछि अब माम केस जस्तै लाग्यो भने पनि साम केस भए पनि त्यहाँहरूले सुरुमा चाहिँ त्यहाँको स्वास्थ्य संस्थाको इन्चार्जहरूले फोन गरेर यो चाहिँ यो महिनामा हामीले चेक जाँच गर्दाखेरि चाहिँ यसरी यसरी देखियो भन्ने हुन्छ सर। अनि एउटा कुरा स्वयंसेविकको माध्यमबाट हुन्छ भने अर्को कुरा हाम्रो प्रत्येक महिनामा हाम्रो एउटा बहुक्षेत्रीय पोषणसँग सहकार्य गरेर हामीले के गरेछौँ भनेपछि अन्डा वितरण प्रत्येक महिनामा एक बच्चा टौल्न आएपछि हामीले चाहिँ 6 महिनादेखि मुनिको बच्चालाई चाहिँ एक महिनामा एकपटक टौल लिन आउने सर। अनि टौल लिन एकपटक टौल लिन आयो भने त्यो बच्चाले त 6 महिना पुगेको बच्चाले त खाँदैन तर आमाको लागि भए पनि अनि त्यसपछि त्यो चाहिँ हामीले एउटा अन्डा दिन्छौँ र 6 महिनादेखि 23 महिनाको बच्चालाई चाहिँ हामीले के गर्छौँ भनेपछि 2 अन्डा चाहिँ प्रत्येक महिना टौल लिन आएपछि चाहिँ 2 अन्डाहरू दिने अभ्यास पनि छ र हाम्रो स्वयंसेविका जीवहरू मार्फत भने 2 खोज्ने चाहिँ हुन्छ नै र अर्को कुरा हामीले यसरी पनि हाम्रो पालिकाले जुन यो पोषण अन्डा दिएर पनि हामीलाई चाहिँ अझै सजिलो चाहिँ छ खोज्नको लागि र त्यही अनुसार हामीले अब यो आर्थिक वर्षमै अनि हाम्रो यो स्थानीय तहमा पनि पोषण लेखाजोखा भन्ने कार्यक्रम थियो सर 15 गतेदेखि 30 गतेसम्म सुरु भएको र यो त्यसमा पनि हामीले चाहिँ खोज अनुसन्धान सबै पोषण लेखाजोखा सबै कार्यक्रमहरू गरेका थियौँ। त्यसमा गर्दाखेरि चाहिँ हाम्रो मिस्टेकले अब भन्नुपर्दाखेरि अब कहिलेकाहीँ अब सिस्टमको गडबडीले गर्दाखेरि भोटिङमा कहिलेकाहीँ मिस्टेक भए पनि यो के हो भनेर हामीले फेरि यता सिस्टममा चढ्ने भयो कुराले यता हामीले फेरि सिस्टममा हेरिसकेपछि अनि यो किन यस्तो बच्चा के हो खास भनेर सोधिसकेपछि हामी त्यसलाई पनि हामी फलोअप गर्छौँ। त्यसरी हामी कार्यले चाहिँ अगाडि बढाइराखेका छौँ। पहिलो हाम्रो मेन त्यो कुपोषित खोज्ने खोजपटल गर्ने भन्ने कुरा हाम्रो स्वयंसेवकज्यू हुनुहुन्छ। स्वयंसेवकज्यू मार्फतबाट स्वयंसेवकज्यूलाई कन्फ्युज पो भएको भनेर फेरि हामी स्वास्थ्यकर्मी जान्छौँ अनि स्वास्थ्यकर्मी गइसकेपछि हो कन्फर्म त्यो बच्चालाई कन्फर्म हो भन्ने भएपछि बल्ल हामी ओटिसी सेन्टरमा चाहिँ रिफर गर्नुहुन्छ। जुन संस्था ओटिसी सेन्टर हाम्रो फेरि एउटा बडाचोर स्वास्थ्य चौकी छ त्यहाँ सेन्टरमा चाहिँ रिफर गर्नुहुन्छ। त्यसरी नै हाम्रो चाहिँ बच्चा कुपोषित बच्चा खोजपत्रलाई त्यसरी कार्यक्रमहरू भइरहेको छ।
0: अत्यन्तै महत्त्वपूर्ण कुराहरू राख्नु भएको छ हजुरले, धेरै अवेरनेसका कुराहरू पनि हजुरले गर्नुभएको छ। यो अर्थमा यहाँ धेरैजना त्यस्ता सुत्केरी महिला यसै गरी गर्भवती महिला लगायतका धेरैजना उहाँका परिवारहरूले पनि सुन्दै हुनुहुन्छ होला। यी कुराहरूले उहाँहरूले पनि केही न केही पक्कै पनि सहजता चाहिँ मिल्नेछ भन्ने पनि हाम्रो अपेक्षा छ। र हामीले गत वर्ष हाम्रो लुङ्गरी आसपासको एउटा छिमेकी पालिकामा यस्तै खालको रिपोर्टिङ गरिरहेका थियौँ जुन बेलामा एउटा बालबालिका जो आफ्नो सानो बच्चालाई खोप लगाउनु पर्ने नियमित लगाउनु पर्ने खोप हो उसको परिवारले खोप लगाउन मानेको थिएन, खोप लगाउँदैन, खोप लगाउने अब अथवा रोग लाग्छ अथवा केही समस्या हुन्छ भनेर अब उसले सुरुदेखि खोप लगाउन नदिएको अवस्था पनि थियो। र हजुरहरूले जस्तो कि लुङ्गरी गाउँपालिकामा खोप लगाउनको लागि गार्जेनहरू अथवा अभिभावकहरू कतिको उत्साहित हुनुहुन्छ अथवा कतिले खोप लगाउँदिन भनेर परम्परागत यो धामी झाँक्रीको भरमा गर्ने बेला त्यो नलगाउने कुराहरू पनि कतिबाट आउँछ कि के छ?
1: छैन सर, त्यस्तो त बिल्कुलै छैन होइन। हामी खोप लगाउँदैनौँ हाम्रो बच्चाले भनेर अटेरी गर्ने योभन्दा दुई वर्ष तिन वर्ष अगाडि चाहिँ त्यस्तो अभ्यासहरू थिए। अभ्यासहरू हुँदाखेरि पनि म त्यही टाढा छ म जान्न भन्ने कुराहरू भइसकेपछि हाम्रो पालिकाले त्यही अनुसारकै ठाउँ ठाउँमा सिएचजीहरू खुलायो छ होइन, सामुदायिक स्वास्थ्य केन्द्रहरू खुलाइसक्यो, खुलाइसकेपछि अझै झन् जनतालाई नजिकबाट सेवा गर्ने मौका पनि पाएका छन्। र हाम्रो फेरि एउटा कुरा मेन त बच्चा छुट्ने यताउता भन्दा पनि हाम्रो सुरुमा हामीले चाहिँ घरमा हुने सुत्केरीले चाहिँ हामी शून्य गर्न सक्यौँ भने चाहिँ बच्चाहरू कुनै हालतमा पनि छुट्दैन र त्यो बच्चाले यो खोप लागेन ऊ खोप लागेको छैन भन्ने कुराहरू आउँदैन सर। अब बाइचान्स अब उनीहरू अब हाम्रो नेपालसँग छिमेकी राष्ट्र भारतमा बस्नेहरू आउनुभयो भने भारतमा गएर दुई चार वर्ष बसेर आउनुभएको छ भने चाहिँ त्यो त्यहाँको हकमा चाहिँ अब त्यहाँबाट बच्चाहरू चाहिँ उता भारतमा नलगाएर आउनुभएको छ भने हामी त्यसको पनि खोजबुटल गर्छौँ सर होइन। भारतबाट आउन बित्तिकै बच्चाहरू चाहिँ गयो के गर्यो भन्ने कुरा थाहा हुन्छ, त्यो एउटा यसरी कि त्यो भइसक्यो स्वयंसेविकाले अनि त्यसपछि यो भारतबाट यो आएछ भन्ने बित्तिकै त्यहाँहरूले चाहिँ सबै खोप लगाएको नलगाएको अब त्यहाँ आमासम्म हुन्छ, स्वास्थ्य कर्मीहरू जानुहुन्छ, त्यही कारणले गर्दाखेरि पनि त्यस्तो समस्या त्यस्तो खोप नलगाउने भन्ने अतिथि गर्ने चाहिँ त्यस्तो चाहिँ छैन सर हाम्रो।
0: अनि अहिले कस्तो देखिन्छ भने हामी स्वास्थ्यकै कुरा गरिराख्दाखेरि अहिले गाउँठाउँ कुनाकन्दरासम्म पनि एउटा साना बालबालिका अथवा हामीले जानेरै बुझेरै हामी शिक्षित मान्छेले पनि एउटा जङ्क फुडहरू सेवन गर्ने जस्तो कि चटपटेहरू चाटहरू पानीपुरीहरू गाउँ गाउँसम्म पनि पुगेको छ। अहिले बालबच्चालाई खाजाको रूपमा चाउचाउ बिस्कुटहरू पनि दिने गरेको अथवा कतिपय स्कुलहरूमा पनि कतिपय त्यस्तो देखिन्छ फाटाफुट्र। तथापि हजुरहरूले यस्ता कुराहरूलाई बन्देज गर्नको लागि अथवा यो बच्चा बच्चीहरूको स्वास्थ्यलाई असर गर्छ भन्ने उद्देश्यले कहिलेकाहीँ अवेरनेसका कार्यक्रमहरू गर्नुहुन्छ कि हुनु?
1: त्यो पक्कै पनि सर हामी गर्छौँ नै, अनि त्यसपछि सकेसम्म हाम्रो त यो जङ्क फुड खाना हुन्न त्यसलाई निर्सेट गर्नुपर्छ भन्ने कुराहरूमा त हामी लागि नै परिराखेछौँ। र अर्को कुरा पालिकाबाट गर्नपर्ने सर सहयोगहरू यताबाट हामी सबै नै गरिरहेका छौँ र फिल्डमा स्वास्थ्यकर्मी सर म्यामहरूले पनि यो कार्य यो चाहिँ पहिलो प्राथमिकतामै राखेर यसलाई चाहिँ आफ्नो समुदायमा गरिराख्नु भएको छ र विद्यालयमा पनि यो कार्यक्रमलाई चाहिँ गरिराख्नु भएको छ। विद्यालय प्रत्येक विद्यालयहरूमा पनि गएर पनि यस्तो यस्तो कार्यक्रमहरू पनि गर्ने र आफ्नो समुदाय लेभलमा पनि जङ्क फुडको बारेमा जङ्क फुडको फाइदा बेफाइदा भनौँ न होइन सर, त्यो चाहिँ अब बेफाइदाहरू यस्तो यस्तो हुन्छन्, यसरी खाना हुन्न, जङ्क फुड भनेको यो हो, योमा यस्तो हुन्छ भन्ने कुराहरू डिटेलली अब अवेरनेसमा त कुनै कन्सियसै छैन। हाम्रो अवेरनेस कार्य अवेरनेस त हामी त गएर त सबै स्वास्थ्यकर्मीहरू ले दिने नै राख्नुहुन्छ विद्यालयमा भयोस् अथवा समुदाय लेभलमा भयोस्।
0: हजुर, एउटा मानव अधिकारको हिसाबले हेर्ने भने पनि अब बच्चाहरूले थाहा हुँदैन, तथापि पनि हामी गार्जेनहरूले पनि कतिपय आमा बुवाहरूले चटपटे अथवा यस्ता खालका खानाहरू खाँदाखेरि बालबच्चाले सिक्ने कुराहरू स्वाभाविक कुरा पनि छ र अत्यन्तै महत्त्वपूर्ण कुराकानीहरू भयो। हामी करिब अन्त्यतिर पनि छौँ, म थोरै यो नसर्ने रोगको बारेमा थोरै कुराकानी गर्छु हजुरसँग। जस्तो कि अहिले पछिल्लो चरणमा यो सरुवा रोग भन्दा पनि नसर्ने रोगको समस्या चाहिँ धेरै देखिएको छ समुदाय स्तरमा र नसर्ने रोगको सङ्क्रमणहरू अलिक धेरै बढ्नुका कारणहरू के लाग्छ हजुरलाई?
1: नसर्ने रोगको बढ्नु पर्छ र हाम्रो खानपान होइन, सुरुमा हामीले हाम्रो स्वास्थ्यलाई चाहिँ खानपान र स्वास्थ्य फिजिकल गर्नु पऱ्यो सर होइन। हामी अल्छी भयौँ, जहाँ जाँदाखेरि पनि अब हामीले बाइकै चाहिने गाडी चाहिने होइन, त्यस्ता कुराहरू भयो। र अर्को कुरा खानेकुराहरूमा पनि अब बाहिरकै किनेर खानुपर्ने त्यही खानेकुराहरूलाई पनि, र अर्को कुरा अब तरकारीहरूमा पनि तरकारीहरू केमिकलहरू नै राख्ने अनि त्यसपछि त्यही कारणले गर्दाखेरि बढ्दो छ सर। र त्यसै गरी हाम्रो लुङ्गेमा पनि छ त्यस्तो समस्याहरू, एउटा अब नेपालकै समस्यै भइहाल्यो होइन, त्यही लुङ्गेमा पनि छ। लुङ्गेमा टोटल 24 जना हुनुहुन्छ, 24 जनामा चाहिँ क्यान्सर पीडित हुनुहुन्छ। त्यहाँहरूले चाहिँ मासिक पाउनुपर्ने सङ्घीय सरकारकै 5,000 रु पाइराख्नु भएको छ। र अर्को कुरा पालिकाबाट पनि पाउने 1,00,000 बराबरको त्यो सङ्घीय सरकारले जुन सिफारिस यताबाट सिफारिस गर्ने चाहिँ हामीले चाहिँ त्यो पनि गरेकै छौँ। र यसलाई चाहिँ अब त्यसपछि फेरि अब सङ्घीय सरकारको त्यो जुन 1,00,000 रुपियाँ खर्च भइसकेपछि यो जुन प्रदेश स्तरले दिनेछ सर, त्यो प्रदेशबाट पाउने सेवा सुविधा 2,00,000 छ, त्यो 2,00,000 पनि लग्नु भएको छ र त्यसरी सेवा सुविधाहरू पाइराख्नु भएको छ। यसको लागि हामी स्क्रिन गऱ्यौँ सर भर्खरै यो माघको महिनामा नि यसको नसर्ने रोगसम्म स्क्रिन गऱ्यौँ छ। बड्डो अझै यसको चाहिँ बड्डो क्रममै छ, त्यसलाई चाहिँ व्यवस्थापन गर्नको लागि अझै हामी आउँदो दिनहरूमा चाहिँ आउँदो आर्थिक वर्षमा त्यसको अझै अवेरनेस कार्यक्रमहरू केही थप गर्न सकिन्छ कि भनेर कार्य यो चाहिँ हाम्रो यो कार्यपालिकामा आउँदो यो कार्यक्रममा चाहिँ केही बजेटहरू छुट्याएर पनि यसलाई अवेरनेस कार्यक्रमहरू यसलाई इन्डिकेटर गरेर चाहिँ अवेरनेस कार्यक्रमहरू चाहिँ गर्ने प्रयास गर्नेछौँ।
0: हजुर, अत्यन्तै महत्त्वपूर्ण कुराहरू भइरहेका छन्। तपाईँसँग धेरै कुराकानी अझ गर्न बाँकी थियो, फेरि अर्को बसाइमा जोड्नेछौँ। अहिले नसर्ने रुखको समस्याहरू जस्तो कि हजुरले पालिकाबाट दिने अथवा सङ्घीय सरकारले सर्कुलर गरेअनुसारको र हामीले नियमित रूपमा प्रदान गर्नुपर्ने सेवाहरू पालिकाबाट भइरहेका छन् भन्ने खालका कुराहरू गर्नुभएको छ। जस्तो कि हामी यसै कार्यक्रमबाट के पनि भन्न चाहन्छौँ भने सङ्घीय सरकार प्रदेश र स्थानीय सरकारकै रोहोभरमा सकेसम्म बजारी खानेकुराहरू बाहिरबाट निर्यात हुने खानेकुराहरूलाई बन्देज गर्न सक्यो भने यो भत्ता दिने यो कार्यक्रमभन्दा पनि त्यताबाट आउने कुरालाई चाहिँ अथवा त्यस्ता खालका सङ्क्रमण फैलिने खालका खानेकुराहरूले रोकथाम गर्न सक्यो भने अलिकति यस्ता समस्याले कम गर्न सकिन्थ्यो भन्ने आजको यो कार्यक्रमको निष्कर्ष पनि हो भन्ने लाग्छ। र तपाईँको यो समय मैले मागेँ, धेरै धेरै धन्यवाद छ हजुरलाई। र ए छोटो समयमा धेरै कुराहरू त छुटेका छन्, तथापि पनि मैले अगाडि पनि भने फेरि पनि अर्को बसाइमा हजुरसँग यसरी कुराकानी गर्नेछौँ र जोडिनेछौँ। र अन्तिममा मैले तपाईँलाई सोध्न छुट्याएका र तपाईँले यो शाखाबाट यो कुरा त जानै पर्ने थियो, गर्नै पर्ने थियो भन्ने केही छ भने छोटोमा राखिदिनुहोस् न।
1: त्यस्तो खासै त छैन सर। अनि के भन्न चाहन्छु भनेपछि कुनै अब सेवा गराकीसँग सेवा दिने सेवा प्रदायकसँग सेवा गराकी कुनै अब ऊ छ भने होइन सर, कुनै जिज्ञासा छ भने कुनै अब त्यस्तो कम्प्लेन छ भने तपाईँहरूले चाहिँ कसै सेवा पर्दै हाम्रो यो लुङ्गे गाउँपालिका अन्तर्गत स्वास्थ्य संस्थाहरूबाट चाहिँ कुन तपाईँहरूले चाहिँ लिनुपर्ने र पाउनुपर्ने जुन सेवा छ तपाईँहरूले त्यो सेवा चाहिँ कसरी उपलब्ध जसरी नियम सरकारको भन्नाले त्यो जुन नियमअनुसार पाउनुपर्ने अब पाउनुपर्ने औषधिहरूको अनि त्यसपछि सेवाहरूमा र अथवा हाम्रो स्वास्थ्य कर्मीहरूले दिनपर्ने सेवाहरूमा कुनै कन्जुसै केही छ भने सर्वप्रथम हजुरहरूले मेरो फोन नम्बर पनि छ,
0: वेबसाइटमा
1: गएर पनि भेट्न सक्नुहुन्छ। र मेरो फोन नम्बर मलाई चाहिँ सुरुमा चाहिँ त्यहाँहरूले गरेको केही कमी कमजोरीले चाहिँ सुरुमा स्वास्थ्य संस्थाले गरेको कमी कमजोरीले चाहिँ मलाई चाहिँ डाइरेक्ट चाहिँ फोन गरेर चाहिँ भन्न सक्नुहुन्छ भन्न चाहे। र हामी यो अझै अब आउँद अब चाहिँ नि हाम्रो वर्षायामको सुरुवात पनि भइसक्यो, अब सुरुवात पनि अब हुने तर्खरमै छ। त्यही कारणले गर्दाखेरि तपाईँहरूले चाहिँ खाँदाखेरि पानी अलिकति पानीमा समस्याहरू हुनसक्छ, राम्रोसँग खानेपानीमा चाहिँ अलिकति ख्याल गर्नुहोला भन्न चाहन्छु।
0: यता त अलि विषालु च्याउ
1: हो, च्याउहरू हजुर अब त्यो विषालु च्याउहरू पनि अब च्याउहरूको पनि अब वर्षाको सुरुवातमा च्याउ पनि हुन्छ र सकेसम्म तपाईँहरूले च्याउहरू चिनिएको न सकेसम्म च्याउ त मैले नखानुहोस् नै भन्छु होइन। अब किनभने पछि अब च्याउ नै विषारी नभए तापनि अब सर्पहरूले त्यसमा विषहरू छोडेको हुनसक्छ होइन, त्यहीले कारणले गर्दा नि भोलि गएर हामीलाई चाहिँ त्यो विषालु च्याउ नभए तापनि अनि त्यसपछि भोलि गएर हामीलाई त्यसरी जङ्क गर्न त्यस्तै समस्याले हुनसक्छ, समस्या भन्नाले मेटो हुनसक्छ होइन। त्यही कारणले गर्दाखेरि सकेसम्म त्यो नखानु होला भन्न नै चाहन्छु मैले चाहिँ मेरो तर्फबाट।
0: हस् हुन्छ, समय र समाजको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
1: हस् धन्यवाद।
2: अहिले तपाईँ कार्यक्रम लुङ्री सन्दर्भ सुनिरहनु भएको छ। यो कार्यक्रम सामुदायिक रेडियो रोल्पा एफएम 93.8 मेगाहर्ज, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज, सामुदायिक रेडियो मालश्री 100.5 मेगाहर्ज र सुलिचौरमा रहेको रेडियो सभ्यता 99.5 मेगाहर्ज र आआफ्नै अनलाइनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रोता, अब भने हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? कृपया जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना रहेको छ लुङ्री गाउँपालिकाको कार्यालय किला चौर र तपाईँहरूले सुनिरहनु भएका रेडियो मार्फत पनि आफ्ना सल्लाह सुझाव एवं प्रतिक्रियाहरू दिन सक्नुहुनेछ। हवस् त, यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै धन्यवाद छ। अर्को साता फरक विषयवस्तुमा कुराकानी गर्न उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका लागि सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी मित्रहरूलाई धन्यवाद दिँदै म पनि बिदा हुन्छु। शुभ सन्ध्या।

0: शौकिनहरुको आवाज तपाईको मनको आवाज यो हो रेडियो जलजला 96.4 मेगाहर्ज।
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: त्यही डालोमा होला दाना, हालिदेऊ नानी।
1: खै यो त दाना चाहिँ छैन,
2: कहिलेदेखि भन्दा छौ दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने
3: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9894 75571 र 9855 24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, लिबाङ टुडीखेल, रोल्पा।
4: शुभ प्रभात गुरुआमा।
5: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौँ?
4: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
10: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
5: हो, वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्त्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौँ। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौँ।
2: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौँ।
12: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू PPE प्रयोग गरेर मात्र काम गरौँ।
2: तरकारी फलफुलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
12: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
2: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
13: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
14: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
13: के रे, नानी त भर्खर 17 की लागि होइन र?
14: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौँ।
13: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि। विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
14: ए हो र।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी ध्वनिहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सडकमा राखिएका सडक चिन्ह तथा सङ्केतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सडकमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाऊ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाऊ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौँ।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि। विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
1: ए हो र।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सङ्कलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर सङ्कलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर सङ्कलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई सङ्कलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र सङ्कलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
4: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
5: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
4: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
5: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
6: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
7: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेसन सफल उपचार गरिन्छ।
6: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
7: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
6: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
7: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
6: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
7: हामी कहाँ जाड, रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिमतर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ।
6: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, खोराही दाङ।
7: सम्पर्क मोबाइल 98578211105,
6: 98479802,
7: 98095826005
6: र 98103940।
8: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
9: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
8: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
10: अङ्कल, अङ्कल आउनुहोस्। म हजुरलाई बाटो घटाइदिन्छु।
11: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
12: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
8: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
13: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
14: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: सम्पूर्ण सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराई दाङमा।
17: हजुर, हाम्रा सेवाहरू बालकान्ति हस्पिटलबाट आउनु भएका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टरद्वारा बच्चाहरूको उपचार, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टरद्वारा सम्पूर्ण रोगको उपचार, जस्तै महिला तथा पुरुषमा हुने बाझोपन, महिनावारी गडबडी, सेतो पानी बग्ने, गर्भवती चेक जाँच साथै पाठ्यघर तथा स्तन क्यान्सरको चेक जाँच गरिन्छ।
16: वरिष्ठ हाडजोडी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ। जस्तै हात खुट्टा झमझमाउने, नसा चियापिएको, हाड जोड्नीमा समस्या, हाड जोड्नी भाँचिएको सम्पूर्ण उपचार गरिन्छ।
17: वरिष्ठ रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा,
16: साथै यहाँ अत्याधुनिक मेसिनद्वारा प्याथोलोजी सेवा र डिजिटल एक्सरे सेवा पनि रहेको छ।
17: मध्यपश्चिम पोलिक्लिनिक प्राली, घोराही 14 हस्पिटल रोड, रक्त संचार केन्द्रको अगाडि दाङ। थप जानकारीका लागि सम्पर्क टेलिफोन नम्बर 082-590-079, 98-229-54-555। स्वास्थ्य नै धन हो, त्यसैले स्वास्थ्य प्रति सजग रहौ। मध्यपश्चिम पोलिक्लिनिक प्राली, घोराही 14 हस्पिटल रोड, रक्त संचार केन्द्र अगाडि दाङ।
12: नमस्ते डाक्टर साहब।
18: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
12: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
18: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
12: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
18: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
12: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
18: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
12: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
18: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
19: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
22: कि त हाड जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
21: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
22: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
21: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आँ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
22: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार रिमाल हुनुहुन्छ।
0: डाक्टर कमलजङ शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
21: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
22: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
0: जेनेरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने,
21: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिभी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पत्ता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिभी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
22: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
21: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
22: जसका लागि मोबाइल नम्बर छ 9858443123, 9847076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
21: डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
12: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो त? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग छिक्नु अपराध हो।
23: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
24: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
26: होइन, के भाछ र तपाईलाई
25: के भन्नु र नानी, भन्नै लाज लाग्ने, मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
2: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने?
4: अरे काका, यसको लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुस् न, निको भइहाल्छ नि।
5: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेसन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
25: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिर आउने, पिप बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने बढाउने, जन्डिस, मधुमेह, रुगाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोर्नीको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
5: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
25: विस्तृत जानकारीका लागि सम्पर्क 082-5-63-803, 98-65-44-83-83।
5: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
6: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
7: लो, किन नि, के भयो, सन्चो भएन?
6: होइन, यतिकै जानै मन लागेन।
7: यतिकै पनि हुन्छ?
6: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
7: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
9: नमस्ते, कति कामले पाल्नु भयो?
7: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
9: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
26: हस् म्याडम।
27: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। रासोपा सभापति लामी छानेले भारतमा नेपालीसँग अन्तर्क्रिया गर्ने, उच्च स्तरीय भेटवार्ता पनि तय। प्रतिपक्षीको साझा निशानामा सरकार, बजेट र शासन शैली दुवैमाथि प्रश्न।
1: के नारा दिएर चुनाव जितेर आएको थियो त्यो नारा, त्यो उसको महत्त्वपूर्ण जुन एजेन्डा थियो एजेन्डाबाट विमुख भएको हो कि भन्ने चाहिँ आम बुझाइ हो।
0: निजी शिक्षामा 3% कर प्रति असन्तुष्टि बढ्दो, कृषि नीति र बजेट बीच पनि ठूलो अन्तर, साना किसान जोखिममा, कृषिको विकास बिना अर्थतन्त्र सुधार्न मुस्किल हुने विज्ञको दावी।
2: बाँसले गर्ने क्षेत्र भनेको कृषि क्षेत्र नै हो, कृषिमा बजेट घट्नु चाहिँ राम्रो संकेत हो।
0: भारतको उत्तर प्रदेशबाट 453 जना नेपालीको उद्धार, बाढी पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, जनमुखी सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक।
3: प्रदेशमा उपलब्ध स्रोत साधनको सन्तुलित तथा समन्यायिक ढङ्गले परिचालन एवं सम्भावनाको खोजीका लागि आगामी वर्षको बजेटको सिद्धान्त र प्राथमिकता तय गरेको छु।
0: अमेरिका, बेलायत र अस्ट्रेलियाले समुद्र मुनिका केबलहरूको सुरक्षाका लागि ड्रोन विकास गर्ने। एसियाली खेलकुद महिला T20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: सरकारले न्यूनतम पारिश्रमिक 40,000 रुपियाँ तोके पनि यसको प्रभावकारी कार्यान्वयन नै मुख्य चुनौती रहेको छ। यसअघि तोकिएको न्यूनतम पारिश्रमिक समेत धेरै निजी क्षेत्रमा कागजमै सीमित रहनु श्रमिक अधिकार कार्यान्वयनको कमजोर पक्ष हो। नीति घोषणा मात्र नभई त्यसको कडाईका साथ सरकारले अनुगमन र नियमन गर्न आवश्यक छ, नत्र न्यूनतम पारिश्रमिक तोक्नु औपचारिकता मात्रै बन्नेछ। सरकार, रोजगारदाता र श्रमिक बीचको जिम्मेवार समन्वय बिना यो व्यवस्था सफल हुन सक्दैन। अब खबर सन्तोष गन्धर्वबाट।
5: आगामी आर्थिक वर्षका लागि सरकारले लिएको कृषि नीति र बजेटमा ठूलो अन्तर देखिएको छ। सरकारको नीति तथा कार्यक्रममा अर्ग्यानिक खेती प्रबन्धन, रैथानीय बिउ संरक्षण, माटोको उर्वरा शक्ति वृद्धि र जैविक कृषि विकास जस्ता विषय प्राथमिकतामा राखिए पनि बजेटमा ती कार्यक्रमका लागि आवश्यक स्रोत भने छैन। प्राङ्गणिक कृषि प्रबन्धनका लागि चालु आर्थिक वर्षको 40 करोड रुपियाँ बजेट घटेर 36 करोड रुपियाँमा झरेको छ। पहाडी क्षेत्रका किसानले वर्षौंदेखि भोग्दै आएको बाँदर र बदेल आतंक नियन्त्रण लागि पनि बजेटले ठोस कार्यक्रम ल्याएको छैन। सांसदहरूले बारम्बार उठाउँदै आएको बन्ध्याकरण तथा अनुसन्धान कार्यक्रम बजेटमा समावेश गरिएको छैन भने चालु वर्ष सञ्चालन भएका साना किसान लक्षित धेरै कार्यक्रमहरू आगामी बजेटमा काटिएका छन्। तर सरकारले कम्तीमा 2 करोड रुपियाँ लगानी गर्ने व्यवसाय कृषि कृषकलाई 40% अनुदान दिने नयाँ व्यवस्था पनि ल्याएको छ। कृषि अर्थविज्ञका अनुसार बजेटले कृषि क्षेत्रलाई साना किसान भन्दा ठूला लगानीकर्ता मुखी बनाउने संकेत गरेको छ। देशका अधिकांश किसान साना तथा सीमान्तकृत वर्गका छन्, तर सरकारको नीतिले साना किसानलाई क्रमशः बाहिर धकेल्ने जोखिम रहेको विज्ञहरूको तर्क छ। कृषिमा लगानी नगरी देशको अर्थतन्त्र सुधार्न नसकिने वरिष्ठ अर्थविद डाक्टर चन्द्रमणि अधिकारीले सिआइएनसँग बताउनुभयो।
2: आइटी को क्षेत्रमा काम गर्ने, रिमोट वर्क गर्ने भन्ने प्रायः सीमित व्यक्तिले मात्रै गर्न सक्छ। बाँसले गर्ने क्षेत्र भनेको कृषि क्षेत्र नै हो र कृषिमा आधारित, खनिजमा आधारित उद्योग नै हो। त्यस कारणले उद्योग र साना मझौला उद्योगहरूको विकास र कृषिको विकास नहुन्जेल चाहिँ हामीले भनेको आर्थिक वृद्धिको लक्ष्य हासिल पनि हुन सक्दैन र मास मान्छेले वृहत मात्रामा रोजगारी पनि प्राप्त गर्न सक्दैनन्। त्यस कारणले कृषिमा बजेट घट्नु चाहिँ राम्रो सङ्केत हो।
5: चैत्य धान उत्पादन वृद्धि कार्यक्रममा उच्च मूल्यका बाली प्रबन्धन कार्यक्रम, प्राङ्गणिक कृषि प्रबन्धनका विशेष कार्यक्रम जस्ता योजनाहरू हटाइएका छन्। सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रमुख प्रतिपक्षी दलहरूले तीव्र असन्तुष्टि जनाएका छन्। नेपाली काङ्ग्रेसले बजेटलाई जहाँ भोट त्यही बजेटको नीति भएको आरोप लगाएको छ भने एमाले सरकारमाथि प्रतिशोध स्वेच्छाचारिता र अधिनायकवादी शैलीमा शासन सञ्चालन गरेको आरोप लगाउँदै सशक्त प्रतिकार गर्ने निर्णय समेत गरेको छ। काङ्ग्रेसले बजेटलाई आर्थिक रूपमा बोझिलो, वितरणमुखी र उत्पादन विमुख दस्तावेज भएको पार्टी प्रवक्ता देवराज चालिसेले बताउनु भयो। त्यस्तै एमाले भने सरकारको आर्थिक नीति मात्र होइन समग्र शासन प्रणाली शैलीमाथि नै प्रश्न उठाएको छ। पार्टी सचिवालय बैठकपछि जारी अन्तरपार्टी निर्देशिकामा सरकारले संविधान, संसद, राजनैतिक दल र लोकतान्त्रिक मूल्य मान्यतालाई व्यवस्था गर्दै शासन सञ्चालन गरिरहेको एमाले नेता विशाल भट्टराईले सिआइएनलाई बताउनु भयो।
1: यो सरकारले अहिले जे जस्ता क्रियाकलापहरू गरिरहेको छ, गतिविधि गरिरहेको छ, त्यो गतिविधिहरू चाहिँ नारा सुशासनको छ तर व्यवहारमा सुशासनको ठ्याक्कै विपरीत छ। त्यसो भएको हुनाले चाहिँ यो अहिलेको सरकार अब त्यत्रो ठुलो गम्भीर आलोचना गर्ने अलिक बेला भइसकेका छैन। अब समयक्रममा हामी त्यो भन्छौँ भन्नलाई, तर अहिलेलाई हेर्दाखेरि प्रारम्भिक चरणमा हेर्दाखेरि चाहिँ जनताको जे म्यान्डेट प्राप्त गरेर जे नारा दिएर चुनाव जितेर आएको थियो त्यो नारा त्यो उसको महत्त्वपूर्ण जुन एजेन्डा थियो एजेन्डाबाट विमुख भएको हो कि भन्ने चाहिँ आम बुझाइ हो।
5: यसैबिच एमाले सरकारका गतिविधिको भण्डाफोड गर्दै देशव्यापी प्रतिवाद अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ। सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत निजी शैक्षिक संस्थाले लिने शुल्कमा 3% शैक्षिक कर लगाउने व्यवस्था गरेपछि निजी क्षेत्रका सरकारवालाले असन्तुष्टि व्यक्त गरेका छन्। आज काठमाडौँमा आयोजित पूर्व विद्यालय शिक्षा सङ्घ नेपालको कार्यक्रममा बोल्दै निजी विद्यालय सञ्चालकहरूले सरकारको उक्त निर्णयले निजी शिक्षा क्षेत्रलाई हतोत्साहित बनाउने बताएका हुन्। एनप्याफसनका अध्यक्ष सुभाष न्युपानेले चौमासिक रूपमा वितरण अध्यावधि गर्नुपर्ने, विवरण अध्यावधि गर्नुपर्ने र नबुझाए 15% जरिवाना तिर्नुपर्ने व्यवस्थाले निजी शैक्षिक संस्था थप अप्ठ्यारोमा पर्ने बताउनु भयो। इसानका महासचिव राम हरि सिलवालले शिक्षा क्षेत्रमा नयाँ कर लगाउनु निजी संस्थाको घाँटी निमुट्ने कदम भएको समेत टिप्पणी गर्नुभएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेटसँगै प्रस्तुत गरेको आर्थिक विधेयक मार्फत निजी शिक्षण संस्था तथा स्वास्थ्य संस्थाले लिने शुल्कमा 3% शिक्षा स्वास्थ्य समाता कर लगाउने प्रस्ताव समेत गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेले भारतमा रहेका नेपालीसँग अन्तर्क्रिया गर्ने हुनुभएको छ। जेठ 21 गते भारतको लाजपतमा नेपाली सम्पर्क मञ्च भारतको आयोजनामा हुने कार्यक्रममा उहाँले नेपाली समुदायसँग भेटघाट तथा अन्तर्क्रिया गर्ने कार्यक्रम तय भएको छ। कार्यक्रम दिउँसो 3 बजे सुरु हुनेछ। लामिछानेले जेठ 18 गते भारत जाने कार्यक्रम तय भएको छ। भ्रमणका क्रममा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर लगायतका उच्च स्तरीय भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको हो। यसैबीच भारतको उत्तर प्रदेश स्थित कुशीनगरबाट उद्धार गरिएका 453 जना नेपालीलाई बेलरिया नाका हुँदै स्वदेश फर्काइएको छ। भारतीय प्रहरीको सहयोग र नेपाल प्रहरीको टोलीको समन्वयमा उनीहरूको उद्धार गरिएको हो। उनीहरूलाई हाल जिल्ला प्रहरी कार्यालयमा राखेर विवरण सङ्कलन तथा स्वास्थ्य परीक्षणको काम भइरहेको छ। उद्धार गरिएका मध्ये धेरै जस्तो महिला रहेका छन्। प्रहरीका अनुसार केही व्यक्ति अल्पत्र परेका, केही हराएका तथा कोहीलाई प्रलोभनमा पारेर भारत पुर्याएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा खुलेको छ। देशका विभिन्न भेगमा बाढी, पहिरो र सडक मर्मतका कारण प्रमुख राजमार्गहरू प्रभावित भएका छन्। सडक विभागका अनुसार 5 थरको याङवरक क्षेत्रमा बाढी र पहिरोले मध्य पहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ भने भोजपुर र सङ्खुवा सभाका सडक खण्डमा एकतर्फी यातायात सञ्चालन भइरहेका छन्। मकवानपुरको कुलेखानी फाकेल फर्पिङ सडक खण्ड ढलानका कारण करिब 1 महिनाका लागि बन्द गरिएको छ। काभ्रे पलाञ्चोक स्थित बिपी राजमार्गको केही खण्डमा पनि सवारी साधन सञ्चालनमा आएका छैनन्। त्यस्तै म्याग्दीको बेनी जोमसुम सडक र स्याङ्जा स्थित सिद्धार्थ राजमार्गमा पनि पहिरोका कारण एकतर्फी यातायात सञ्चालनमा छ। हुम्लाको हिल्सा सिमिकोट सडक खण्डमा भने पहिरोको जोखिमका कारण सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। उपत्यका ट्राफिक प्रहरी प्रवक्ता नरेश राज सुवेदीले सिआइएनलाई भन्नुभयो,
6: फाखेल र कुलेखानीको बिचमा रहेको महालक्ष्मी खोलामा नयाँ पुल निर्माण भएको र त्यहाँ चाहिँ अब सडक मर्मत लगायतको निर्माण कार्य भइरहेको हुनाले सो कार्य सम्पन्न नहुन्जेलसम्मको लागि चाहिँ सडक खण्ड बन्द गरिएको छ। त्यस्तै गरी यो कान्ति लोकपथको पनि आवागमनलाई चाहिँ अहिले बन्द गरिएको अवस्था छ भने फर्पिङ सडक खण्डमा पनि साँझ 6 बजेदेखि बिहान 5 बजेसम्मको लागि चाहिँ बन्द गरिएको छ। त्यस्तै गरी बिबी राजमार्ग पनि बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म चाहिँ बन्द गरिएको छ।
5: कोशी प्रदेश सरकारले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई प्रमुख बनाउँदै बजेटका सिद्धान्त र प्राथमिकता सार्वजनिक गरेको छ। स्वच्छ सुखी र समुन्नत प्रदेश निर्माणको लक्ष्यलाई केन्द्रमा राख्दै प्रदेशले जनमुखी सेवा प्रवाह, दिगो भौतिक पूर्वाधार निर्माण, कृषि क्षेत्रको सबलीकरण, स्वास्थ्य, शिक्षा र सामाजिक न्याय सहितको समावेशी विकासलाई बजेटको प्राथमिकतामा राखेको हो। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि आफ्नो नीतिगत प्राथमिकता सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङथेपले आज कोशी प्रदेश सभामा प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकतामा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन डिजिटलाइजेसनमा जोड दिने बताउनुभयो।
3: सुशासन, विकास, समृद्धिको चाहनालाई सार्थक बनाउँदै स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माण गर्न जनमुखी सेवा प्रवाह, दिगो भौतिक पूर्वाधार निर्माण, कृषि क्षेत्रको सबलीकरण, स्वच्छ खानेपानी आपूर्ति, दिगो तथा भरपर्दो सिंचाइ प्रणाली, पर्यटन क्षेत्रको विकास, पहुँचयोग्य र विशेषज्ञ सहितको स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा, सामाजिक न्याय सहितको समावेशी विकास र रोजगारीका अवसर सिर्जना गर्न प्रदेशमा उपलब्ध स्रोत साधनको सन्तुलित तथा समन्यायिक ढङ्गले परिचालन एवं सम्भावनाको खोजीका लागि आगामी वर्षको बजेटको सिद्धान्त र प्राथमिकता तय गरेको छु।
5: साझा खबरमा अब विदेशका खबर। अमेरिका, बेलायत र अस्ट्रेलियाले समुद्र मुनिका केबलहरूको सुरक्षाका लागि पानी मुनि सञ्चालन हुने मानव विहीन ड्रोन प्रविधि विकास गर्ने घोषणा गरेका छन्। सिङ्गापुरमा आयोजित सुरक्षा सम्मेलनमा तिनै देशका रक्षा मन्त्रीहरूले उक्त घोषणा गरेका हुन्। र अन्त्यमा खेल खबर। एसियाली खेलकुद महिला T20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित भएको छ। आज भएको सेमी फाइनल खेलमा नेपाल मलेसियासँग 2 विकेटले पराजित भएको हो। नेपालले दिएको 127 रनको लक्ष्य पछाएको मलेसियाले 8 विकेट गुमाएर भेट्टायो। त्यसअघि क्वालालम्पुरमा टस जितेर ब्याटिङ गरेको नेपालले 6 विकेट गुमाएर 127 रन बनाएको थियो। अब मलेसियाले उपाधिका लागि थाइल्यान्डसँग खेल्नेछ भने नेपालले तेस्रो स्थानका लागि चीनसँग प्रतिस्पर्धा गर्नेछ।
0: व्यावसायिक आलु खेतीबाट बझाङका किसान लाखौंमा कमाउँदै
7: अहिले हाम्रो यहाँ 200-300 घरधुरी जति लगभग आलु खेतीमा आबद्ध छन्।
8: घरको राशन खानु, छोरा छोरीलाई पढाउनु, कापी किताब ल्याउनु, ड्रेस ल्याउनु, सबै कृषकहरू खुसी छु।
0: तर बर्खायामा आलु भण्डारण गर्न समस्या। सरकारको सहयोग कुर्दै किसान रिपोर्ट सँगै कलाकारिता क्षेत्रमा डिजिटल संसारको अध्ययारो पक्ष विशेष संवाद सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छ। रिपोर्ट सँगै कलाकारिता क्षेत्रमा डिजिटल संसारको अध्ययारो पक्ष विशेष संवाद सहितको

0: खनाल र मकैको ढोटबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन प्याकेट बनाउन सकिन्छ।
1: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि
2: तपाईँ। जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
1: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
2: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
3: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आम्दानी र स्वस्थ भविष्य।
4: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
3: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाडी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। बझाङको वित्तरजीर गाउँपालिका अहिले कृषि उत्पादनमा नयाँ उदाहरण बन्दै गएको छ। विशेष गरी वडा नम्बर 1 यति बेला खेतबारीभरि लटरम्मा आलु फलेका छन्। कृषि ज्ञान केन्द्र बझाङको स्थानीय तह विशेष पकेट क्षेत्र कार्यक्रम अन्तर्गत विभिन्न कृषक समूह र व्यक्तिगत फार्म मार्फत व्यावसायिक आलु खेती विस्तार गरिएको छ।
7: बझाङको बित्थरतिर गाउँपालिका वडा नम्बर 1 स्थानीय किसान महेश्वरी बोहराले यो वर्ष 1 क्विन्टल बिउ लगाएर 10 क्विन्टलसम्म आलु बिक्री गरेको अनुभव सुनाउनु भयो। आलु खेतीबाट अहिले दैनिक खर्च चलाउन सहज भएको उहाँको भनाइ छ।
8: 1 क्विन्टल लगाउनेले 15-16 क्विन्टल बेच्यो। 1 कट्टा मकै फलाउने ठाउँमा 16-17 क्विन्टल आलु फले। यसरी कृषकहरूले आफ्नो आमदानीको अनुभव गर्यो। घरको राशन खानु, छोरा छोरीलाई पढाउनु, कापी किताब ल्याउनु, ड्रेस ल्याउनु, सबै कृषकहरू खुसी छु।
7: पहिले कराइसी उपभोगमा मात्रै सीमित रहेको आलु खेती अहिले आमदानीको मुख्य स्रोत बन्न थालेको छ। उत्पादन बढेसँगै किसानहरूको जीवन शैलीमा पनि परिवर्तन आउन थालेको छ। जय केदार कृषक समूहका अध्यक्ष नरेश बोहराका अनुसार यस वर्ष मात्रै समूह मार्फत करिब 140 क्विन्टल आलु उत्पादन गरिएको छ। आलु खेतीबाट वार्षिक 7-8 लाख रुपियाँसम्म आमदानी हुने गरेको उहाँ बताउनुहुन्छ।
9: सुरु सुरुमा त यहाँ पहिलादेखि सामान्य आफूलाई तरकारी खान 1-2 गाडो लगाउँथे यहाँका किसानहरू होइन, र विगत 3 वर्षदेखि यहाँ हाम्रो कृषि ज्ञान केन्द्र बझाङको 50% लगानीमा र जय केदार कृषक समूहको 50% लगानीमा देखि निरन्तर रूपमा भइरहेछ। समूहमा भन्दा 140 क्विन्टल आलुको बिउ लगाएको छ। तर यो वर्ष अब वर्षाको कारणले गर्दाखेरि आलु चाहिँ यसपालि उत्पादन कम हुने भन्ने किसानहरूमा साह्रै चिन्ता, किनभने वर्षा धेरै भयो।
7: केदार कृषक समूहका उपाध्यक्ष सुरेन्द्र बोहराका अनुसार अहिले गाउँका करिब 250 स्थानीय व्यावसायिक आलु खेतीमा सक्रिय छन्। मेहनत अनुसार राम्रो आमदानी हुन थालेपछि किसानहरू थप उत्साहित बनेका छन्।
10: विशेष गरी हाम्रो यहाँको बालीमा आलु, बन्दा, काउली, मुला, यो विषयमा हामीले विशेष पहल हाम्रो कृषि ज्ञान केन्द्रबाट आएको छ। कृषि ज्ञान केन्द्रले 100% अनुदान आलुको बिउ उपलब्ध गराइदिएको थियो। त्यतिखेर राम्रो इन्कम भएको थियो। त्यो 20-25 परिवारको सिको सिकेर अहिले हाम्रो यहाँ 200-300 घरधुरी जति लगभग आलु खेतीमा आबद्ध छन्। यसको लागि पहिला एउटा समूह थियो 20-25 जनाको। विशेष गरी हामीले आलु लाउँदाखेरि, तरकारीहरू लाउँदाखेरि विशेष समस्या भनेको हाम्रो सिँचाइको समस्या छ।
7: कृषि ज्ञान केन्द्र बझाङको स्थानीय तह विशेष पकेट क्षेत्र विकास कार्यक्रम अन्तर्गत विभिन्न कृषक समूह र व्यक्तिगत फार्म मार्फत व्यावसायिक आलु खेती विस्तार गरिएको हो। सामूहिक सहभागिता, आधुनिक कृषि सोच र स्थानीय तहको सहयोगले बित्थरचिरका किसानहरूलाई आत्मनिर्भर बन्न प्रेरित गरिरहेको छ। तर उत्पादन बढेसँगै बजारीकरण र भण्डारणको समस्या पनि थपिएको छ। वर्षायाममा उचित भण्डारणको व्यवस्था नहुँदा आलु बिग्रिने जोखिम बढ्ने गरेको छ। यसका लागि केन्द्रले कस्तो सहयोग गर्न सक्छ? कृषि ज्ञान केन्द्र बझाङका प्रमुख जनक बहादुर सिंह:
11: वर्षायामका लागि आलु भण्डारण गर्नका लागि बझाङ जिल्लामा करिब 4 चाहिँ कोल्ड स्टोरहरू निर्माण भइरहेका छन्। 2 कोल्ड स्टोरहरू निर्माण सम्पन्न भइसकेको छ केदार सिंह गाउँपालिका र जयप्रसिंह नगरपालिकामा। सुरुमा गाउँपालिकामा कोल्ड च्याम्बर सञ्चालनमा छ, जसले गर्दाखेरि बर्सातमा

0: आलुलाई भण्डारण गर्नका लागि कोल्ड स्टोरमा राख्न सकिने व्यवस्थाका लागि पनि ज्ञान केन्द्र लगायत एक किसिमका निर्देशनालय र स्थानीय तहहरूले पहल गरिराख्नु भएको छ।
1: उत्पादन सँगै व्यवस्थित बजार र किसान केन्द्रको व्यवस्था भए आलु उत्पादनबाट मनग्ञ आमदानी गर्न सक्ने किसानहरू बताउँछन्। सुनिल मण्डेल, CIN रेडियो खप्तड आवाज, बझाङ।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सामाजिक सञ्जालमा नकारात्मक कमेन्टको मारमा महिला कलाकार।
3: राम्रो र नराम्रो कमेन्टमा पनि कस्तो फरक पर्छ भने, यस्तो नेगेटिभ कमेन्ट भन्ने बित्तिकै फेरि त्यो रियाक्टिङमा मलाई मन परेन भन्दै त राम्रो हो क्या। मलाई साँच्चीकै मन परेको छैन भने त्यसले सिक्न मौका पाउँछ। तर त्यहाँ मुखै छारेर गाली गर्नुहुन्छ भने चाहिँ त्यसले साँच्चीकै चित्त दुख्छ।
2: मानसिक दबाव कति गहिरो, विशेष संवाद शनिवार विशेष बाँकी नै छ। CIN-को साझा खबर सुन्दै गर्नुहोला।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक, घाम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
7: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार विशेष। सामाजिक सञ्जालको लाइक र कमेन्टको दुनियाँमा प्रशंसासँगै नकारात्मक प्रतिक्रियाको दबाव पनि बढ्दो छ। यस्ता नकारात्मक टिप्पणीले नयाँ महिला कलाकारको आत्मविश्वासमा कस्तो प्रभाव पार्छ? कलाकारिताको प्रारम्भिक यात्रामा देखिने यस्ता दबाव बारे कलाकार सरस्वती खत्रीसँग साथी सन्तोषी रावलले कुराकानी गर्नुभएको छ।
3: राम्रो र नराम्रो कमेन्टमा पनि कस्तो फरक पर्छ भने, यस्तो नेगेटिभ कमेन्ट भन्ने बित्तिकै फेरि त्यो रियाक्टिङमा मलाई मन परेन भन्दै त राम्रो हो क्या। मलाई साँच्चीकै मन परेको छैन भने त्यसले सिक्न मौका पाउँछ। तर त्यहाँ मुखै छारेर गाली गर्नुहुन्छ भने चाहिँ त्यसले साँच्चीकै चित्त दुख्छ। अरूहरूलाई के हुन्छ थाहा भएन, तर मलाई चाहिँ साँच्चीकै चित्त दुख्छ। म अहिलेसम्म मैले नेगेटिभ कमेन्ट त्यति धेरै देखेको छैन। एक दुईवटा तिम्रो एक्टिङ सुधार भन्ने चाहिँ होला नि सायदै कता कता, त्यो पनि देखेको छैन। यदि आयो भने चाहिँ मलाई साँच्चीकै चित्त दुख्छ। मैले एकचोटि चाहिँ मलाई एउटा कमेन्ट आएको थियो क्या, इन्टरभ्यू लिँदै गर्दा हाम्रो पल्साको एउटा ऊ गराएको थिएँ क्या, मैले एउटा समाचार बनाएको थिएँ, त्यतिखेर चाहिँ मलाई मुखै छरेर गाली गर्नुभएको थियो कि म रात पुरै सुतिनँ, निदाउनै सकिनँ, भगवान् के भयो, कहाँ आएछु, किन आएछु टाइपको भयो। अनि बिहानखेरि गएँ, म सुत्दै नसुतेर खानै नखाएर गएर त्यहाँ अफिसमा काम गर्ने सरलाई डिलिट गर्न पठाएको। मलाई चाहिँ साँच्चीकै त्यो त्यति नै मन दुख्छ। मलाई नेगेटिभ कमेन्ट आयो भने चाहिँ मेरो परिवार सम्झिन्छु, गाउँ समाज सम्झिन्छु, वरिपरि साथी सङ्गी सम्झिन्छु, अनि मैले भोलि आज जिइरहेको जिन्दगी र पछि जिउने जिन्दगीको बारेमा सोच्छु कि थाहा, पछि जोडिने मान्छेले पनि त्यही कुरालाई लिएर मलाई यस्तो आउँथ्यो, त नै त के हो र होइन, एउटा छोरी मान्छेको जिन्दगीमा के हुन्छ भन्ने कुरा त हामी सोच्न पनि सक्दैनौँ नि त. अहिले पो हामी जोस छ, जागर छ, हिम्मत छ, रूप छ, रङ्ग छ, सबै छ नि त. यो सधैँ रहने कुरा त हुँदै होइन. कुन दिन गएर कहाँ गएर नष्ट हुने हो भनिन्छ, सत्य भनेकै मृत्यु हो भन्छ. हामी बाँचिरहने म पनि पर्दिनँ, मृत्यु त हाम्रो अवश्य नै छ. भनेपछि त्यो कमेन्टले गएर, त्यो प्रतिक्रियाले गएर साँच्चीकै भोलि बिहान त्यो महिलामाथि ठुलो किसिमको झट्का लाग्छ क्या. घरको परिवारले त बुझ्लान् रे, आफ्नो माइती घरको परिवारले बुझ्लान् रे, तर घरका परिवारले पनि बुझ्छन् भन्ने चाहिँ जस्तो लाग्छ मलाई चाहिँ त्यस्तो लाग्दैन है.
9: यो सामाजिक सञ्जालमै आएर अब त्यस्तो जथाभावी लेखिदिनुहुन्छ, अब यो चाहिँ एकदमै बढ्दो क्रममा नै छ होइन, यो एउटा विकृति नै हो.
3: मैले अस्ति भर्खरै अब भन्न मन लागिहाल्यो होइन, लाइभमा गएको थिएँ, एकजना साथी र म गेम खेलिरहेको थियौँ, एकजना बहिनी र म, त्यसमा आउनुभयो, उहाँको गेस्टमा आउनुभयो, माथि नै आउनुभएको छ, आफ्नो अनुहार पनि देखाइराख्नु भएको छ. डरै छैन क्या, कस्तो जोस हो उहाँलाई होइन, डरै छैन. अनि मलाई डटडट के कमेन्ट भन्नुभयो, तिमी पनि त्यस्तो भयो भनेर त्यहाँको कमेन्ट गर्नुभयो. अनि मलाई त्यो शब्दले लास पिरोल्यो. मैले उहाँलाई म केही पनि छोइनँ, तल झारे है बहिनी भने, उसले तल झारे होइन. एकैछिनमा म लाइ बसिरहेको स्किन सर्ट गरेर उहाँले यति नराम्रो त्यो नामै सुन्न भन्न लाग्छ होइन, त्यो नामैले उल्लेख दिनुभयो क्या. आइडी बनाइदिनु भयो सरस्वती खत्री, अनि निकनाकमा त्यस्तो गलत, अनि फोटो मेरो, आइडी खोलिदिनु भयो ठाउँको ठाउँ एक मिनटमा. कस्तो सोचको मान्छे छन्, कस्तो सोचको मान्छे. मैले भने त अगाडि पनि क्षेत्र गलत होइन क्या, कुनै पनि क्षेत्र गलत होइन, त्यो सोच गलत हो, सोचले मान्छेलाई गलत बनाउँछ. कहिलेकाहीँ धेरै पैसा कमाउने मान्छेहरू पनि गलत भइदिन सक्छन् नि, कहिलेकाहीँ एकदमै धेरै गरिब मान्छे पनि गलत भइदिन सक्छन् नि. गलत भन्ने को चाहिँ सही भन्ने कुरा कसैले पनि छुट्याउन सक्दैन. त्यसैले आफ्नो सोच परिवर्तन गरौँ, छोरी मान्छेलाई आफूले के तरिकाले हेर्ने, कुन नजरमा हेर्ने, त्यसरी यो गलत कमेन्ट गर्ने काम

0: चढ्नलाई आउनलाई धेरै टाइम लाग्दैन, त्यहाँ आउँदासम्म मान्छे यति सिकिस्तै छ भने मृत्यु नै हुने हो क्या। त्यही हो, त्यहाँको दुर्दशालाई देखाएको हो, त्यहाँको अवस्थालाई देखाएको हो, त्यहाँ यति दुःख गर्छन् मान्छेहरू होइन, तर कति मान्छेहरू दुःख गर्दा गर्दा पनि धेरै नै सुखी हुनुहुन्छ त्यहाँ होइन, खुसी हुनुहुन्छ, त्यही रमाइलो छ उहाँहरूको लागि। तर त्यो बिरामी हुँदाखेरि एउटा मान्छेले पाउनु पर्ने दुःख, गरिबी मान्छेले पाउनु पर्ने दुःखलाई देखाएको
1: राष्ट्रपा सभापति लामी छानेले भारतमा नेपालीसँग अन्तर्क्रिया गर्ने उच्च स्तरीय भेटवार्ता पनि तय भएको छ। प्रतिपक्षको साझा निशानामा सरकार बजेट र शासनशैली दुवैप्रति गम्भीर प्रश्न गरेका छन्। निजी शिक्षामा 3% करप्रति असन्तुष्टि बढ़दो देखिएको छ। कृषि नीति र बजेट बीच पनि ठूलो अन्तर साना किसान जोखिममा परेका छन्। कृषिको विकास बिना अर्थतन्त्र सुधार्न मुस्किल हुने विज्ञको दावी छ। भारतको उत्तर प्रदेशबाट 453 जना नेपालीको उद्धार गरिएको छ। बाढ़ी पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित भएका छन्। र अमेरिका, बेलायत र अस्ट्रेलियाले समुद्र मुनिका केबलहरूको सुरक्षाका लागि ड्रोन विकास गर्ने भएको छ। खेलकुद महिला T20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 17 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो. बजेट र प्याकेज तपाईँकै रोजाइको. अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ. क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस. सम्पर्क 9801004477. क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो.
2: जलजला टायर चेक. यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बज्यो.
3: नमस्कार. थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ.
4: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ.
3: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट.
4: बजेटले आम नागरिकलाई नछोएको विपक्षी दलको टिप्पणी, अर्थमन्त्रीले भोलि संचारकर्मीसँग छलफल गर्ने.
3: 3% शिक्षा समता शुल्क लगाउने घोषणाको विरोध. बजेटले कर्णाली प्रदेशलाई उपेक्षा गरेको सत्तापक्षकै सांसदको गुनासो.
4: यो वर्षमा करिब 51,000 घरधुरी प्रभावित हुने प्रक्षेपण. पछिल्लो 2 दिनमा वर्षाको ठोरीमा 191.2 मिलिमिटर वर्षा.
3: दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा परि 3 जनाको मृत्यु. लेबनानको 3 क्षेत्र खाली गर्ने इजरायलको आदेश.
4: र एसियन गेम्स छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग 2 विकेटले पराजित. च्याम्पियन्स लीगको उपाधिका लागि आज आर्सेनल र पीएसए भेट्दै.
0: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार. हिमालयज अन्टार्क, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा. अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टार्क ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ. थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ. फोन 4781-4780-7424 वा हिमालयज वाटर .com.

0: www.np login गर्नुहोस्। यो हो था संचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
1: था संचार नेटवर्कमा समाचार अब विस्तारमा। सरकारले सार्वजनिक गरेको बजेटको विपक्षी दलले विरोध गरेका छन्। सरकारले 21 अर्ब 24 करोड़को बजेट सार्वजनिक गरेको भोलिपल्ट प्रमुख प्रतिपक्ष नेपाली कंग्रेसले बजेट आर्थिक रूपमा बोझिलो भएको टिप्पणी गरेको छ। सभापति गगन थापाले नै बजेटले न्यून आय भएका र विपन्न वर्गका समस्या सम्बोधन गर्न नसकेको टिप्पणी गर्नुभएको छ। उहाँले सरकार गरीबी हटाउँछु भन्नुपर्ने ठाउँमा गरीब मास्नतिर लागेको बताउनुभयो।
2: म गरिबी हटाउँछु होइन, म गरिबलाई हटाइदिन्छु। मेरो अगाडि जो गरिब पर्छ त्यसलाई मासिदिन्छु, हटाइदिन्छु भनेपछि गरिबी हट्छ भन्ने गलत सोचबाट ग्रसित छ। हिजोको बजेटमा पनि हामीले कुरा गर्छौँ।
1: सभापति थापाले आर्थिक मन्दी र बढ़दो महँगीका कारण न्यून आय भएका नागरिकको जनजीवन कष्टकर बनिरहेका बेला उनीहरूप्रति सरकार उदासीन देखिएको टिप्पणी गर्नुभयो। सरकारका कतिपय निर्णयको सामाजिक सञ्जालमा प्रशंसा भइरहे पनि प्रतिपक्षको धर्म सस्तो लोकप्रियतामा बहकिने नभई राज्यको ढुकुटी र नीतिमा सबै वर्गको पहुँच सुनिश्चित गराउनु रहेको बताउनुभयो।
2: कतै गएर बोल्दै गर्दा गाली खाइन्छ भने चर्चा भाग्ने पनि हाम्रो ड्युटी छ। हामी अपोजिसन, सरकारले संविधान मास्छ काङ्ग्रेस उभिन्छ, सरकार कानूनका विरूद्धमा बोल्छ काङ्ग्रेस उभिन्छ, सरकारले राज्यको स्रोत र साधन कुनै एउटा पक्षलाई मात्रै पुग्ने गरिकन उसले त्यो त्यसको नीति स्रोत साधन नियम कानून त्यतातिर लिएर जान्छ भने सबै समाजका खास गरिकन निम्न वर्गका मानिसहरूले कुरा प्राप्त गर्नुपर्छ भने चाहिँ काङ्ग्रेस उभिन्छ। यो अपोजिसनको ड्युटी।
3: काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदिम्बेले संसदमा संख्या भन्दा उठाइने मुद्दा र विचार महत्वपूर्ण हुने बताउनु भएको छ। आज नेपाल थारू संघको अधिवेशनमा आङदिम्बेले संसदमा काँग्रेसको संख्या कम भए पनि आफूहरूले उठाउने मुद्दा महत्वपूर्ण हुने बताउनु भएको हो। संख्याको बलमा मात्रै लोकतन्त्र सञ्चालन हुन नसक्ने उहाँको भनाइ थियो। संसदीय मर्यादा र लोकतान्त्रिक अभ्यासको संरक्षणका लागि काँग्रेसले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने उहाँले बताउनुभयो। पार्टी र संसदमा अलग अलग ढंगले हेर्ने प्रवृत्तिको अन्त्य गर्दै दुवैलाई एउटै सोच र ट्र्याकमा अघि बढ़ाइने वातावरण निर्माण गरिएको उहाँको भनाइ छ। संसदमा लोकतान्त्रिक मूल्य मान्यता स्थापित गर्न काँग्रेसले निरन्तर आवाज उठाइरहेको उहाँले बताउनुभयो। उहाँले काँग्रेसभित्र देखिएको समस्याको समाधान गर्नुपर्नेमा पनि जोड़ दिनुभएको छ। प्रवक्ता देवराज चालिसेले सामाजिक सञ्जाल मार्फत बजेटले जहाँ भोट त्यही बजेटको नीति लिएको बताउनु भएको छ। सामाजिक सञ्जालबाट उदाएको सरकारले सामाजिक सञ्जाललाई नै खुशी पार्ने गरी बजेट ल्याएको छ प्रवक्ता चालिसेले बताउनु भएको छ।
1: अर्को प्रतिपक्ष दल नेकपा एमाले बजेट गैर जिम्मेवार र हावादारी भएको निष्कर्ष निकालेको छ। सिंहदरबारमा आज बसेको एमाले संसदीय दलको बैठकले सरकारले ल्याएको बजेटले आम जनताको भावना र देशको वर्तमान आवश्यकतालाई समेट्न नसकेको ठहर गरेको एमालेका प्रमुख सचेतक एन बहादुर महरले बताउनुभयो।
4: समग्रमा बजेट एकदम गैर जिम्मेवार हावादारी छ। यसले जुन जनमतका साथ अपार जनमतका साथ अनि दुई थिए एक रात गएको सरकारको जुन रूपान्तरणको ट्रान्सफर्मेसन प्याराडाइम सिफ्टको बजेट हुनुपर्थ्यो त्यो आउन सकेका छैन। सरदार मजदुर किसानलाई यसले ध्यान दिन सकेका छैन, यसले महिलाहरूलाई बालबालिकाहरूलाई विद्यार्थीहरूलाई ध्यान दिन सकेका छैन।
1: नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता राजेन्द्र पाण्डेले भने सुकुम्बासी गरीब र निमुखाको विरोधी पार्टी अहिले सरकारमा रहेको आरोप लगाउनु भएको छ। आज काठमाडौँमा आयोजित अखिल नेपाल महिला संगठन एकता राष्ट्रिय भेलामा पाण्डेले सरकार नै षड्यन्त्रको परिणामबाट बनेको दावी गर्दै अहिलेको सरकारसँग कुनै विचार सिद्धान्त र नीति नरहेको टिप्पणी गर्नुभयो।
5: पञ्चायत काटमा पनि कुनै योगदान दिया छैन, राजतन्त्रको विरूद्ध पनि लडेको कुनै योजना कुनै भूमिका छैन। त्यो आज अहिले देशको प्रधानमन्त्री मन्त्री संसद सबै ठाउँमा जिम्मा लिएर बसेका छन्। उनीहरूलाई यो आन्दोलन हामीले रगत बगाएको लडेको दुःख गरेको भूमिगत कसैको अप्ठ्यारा भोगेको जनयुद्ध जनआन्दोलन लडेको कुनै अनुभव छैन र उनीहरूलाई त्यो माया पनि छैन।
3: अर्थमन्त्री डाक्टर सोरिम वग्लेले आर्थिक वर्ष 2083-84 को बजेटका विषयमा संचारकर्मीसँग अन्तर्क्रिया गर्नु हुने भएको छ। अर्थ मन्त्रालयले जारी गरेको सूचना अनुसार उक्त अन्तर्क्रिया कार्यक्रम भोलि दिउँसो 3 बजे अर्थ मन्त्रालय स्थित सुवर्ण हलमा हुनेछ। कार्यक्रममा बजेटका प्राथमिकता, राजस्व तथा व्यय व्यवस्थापन लगायत समसामयिक विषयमा अर्थमन्त्री वाग्लेले संचारकर्मीहरूसँग छलफल गर्नुहुने जनाइएको छ। अर्थ मन्त्रालयले कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण संचार माध्यम तथा संचारकर्मीहरूलाई अनुरोध गरेको छ।
1: सरकारले निजी क्षेत्रबाट संचालित शिक्षण संस्थाले विद्यार्थीबाट असुल गर्ने सबै प्रकारका शुल्कमा 3% शिक्षा समाता शुल्क लगाउने घोषणा गरेपछि यसको कार्यान्वयनबारे बहस शुरू भएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले हिजो प्रस्तुत गरेको बजेटमा दुर्गम क्षेत्रमा शिक्षा तथा स्वास्थ्य पूर्वाधार निर्माण तथा सेवा विस्तारमा सहयोग पुर्याउने उद्देश्यले निजी क्षेत्रले प्रदान गर्ने शिक्षा तथा स्वास्थ्य सेवामा न्यूनतम दरमा समता शुल्क लगाउने घोषणा गर्नुभएको थियो। शिक्षामा समता शुल्क लगाउने सरकारी निर्णयप्रति निजी विद्यालय संचालकले अनौपचारिक रूपमा विभिन्न प्रश्न उठाएका छन्। एक सामग्री सहकर्मी माधव तिमिर सेनाबाट।
6: निजी विद्यालय संचालकहरूको संस्था प्याप्सनले यस विषयमा आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ। प्याप्सन महासचिव आरबी कटुवालले यसअघि बाबुराम भट्टराई नेतृत्वको सरकारका बेला पनि 5% शुल्क लगाउने प्रस्ताव आएको तर कार्यान्वयनमा कठिनाई भएको स्मरण गर्दै अहिलेको 3% शुल्क कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो। उहाँले केही दिनभित्रै संस्थाको आधिकारिक धारणा सार्वजनिक गरिने जानकारी दिनुभयो।
7: यो विषयमा चाहिँ अब त्यहाँ अभिभावकसँग लिनु भएको छ पनि अभिभावकको विषय पनि छ, त्यसले चाहिँ अभिभावकले कसरी लिनुहुन्छ, विद्यालयहरूले कसरी लिन्छन्, अनि हामीसँग फेरि स्टेक होल्डरहरू प्यासन निकासन हिसाब फेरि हाम्रै प्यासनभित्र धेरै हामी छलफलमा छौँ। केही दिनमा त्यसलाई कसरी गर्न सकिन्छ या सकिँदैन भन्ने विषयमा हामी सार्वजनिक गर्छौँ।
6: शिक्षाविद मीन बहादुर साईले शिक्षा समता शुल्कको भार अन्ततः अभिभावकमै पर्ने टिप्पणी गर्नु भएको छ। उहाँले अभिभावकमाथि प्रत्यक्ष शुल्क थप्नुको सट्टा संस्थागत विद्यालयलाई अन्य नीतिगत व्यवस्था मार्फत नियमन गर्नु उपयुक्त हुने धारणा राख्नुभयो।
8: अब यो अभिभावकले त्यसरी इन्डाइरेक्ट हिसाबले त्यो शुल्क लगाउनुभन्दा बरु यो संस्थागत स्कुलहरूलाई अन्य खालको शर्तमा राख्दा राम्रो हुन्थ्यो जस्तो लाग्छ मलाई। यो किनभने पहिला एकचोटि बाबुराम अर्थमन्त्री गएको बेला त्यो अभ्यास गरेर फेरि अभ्यास भनिसकेको केस नै थियो। त्यस कारण संस्थागत विद्यालयलाई यो वा त्यो कर्नरबाट जवाबमा राख्नुभन्दा स्पष्ट नीति ल्याएर उनीहरूलाई चाहिँ व्यवस्थापन गर्नु राम्रो लाग्छ।
6: शिक्षाविद साईले विगतमा पनि यस्ता अभ्यास सफल हुन नसकेको उल्लेख गर्दै स्पष्ट र दीर्घकालीन शिक्षा नीति आवश्यक रहेको बताउनुभयो। उहाँले सरकारले शिक्षा क्षेत्रमा आवश्यक सुधार र व्यवस्थापन गर्न नसके भविष्यमा ठूलो असन्तुष्टि उत्पन्न हुन सक्ने चेतावनी समेत दिनुभयो।
8: केही समयसम्म तपाईँले यो अनिवार्य हिसाबमा बाध्यात्मक हिसाबले कार्यान्वयन गर्नुहुन्छ होला, तर यो पछि चाहिँ यो सरकारको केही यस्तै कुराहरू चाहिँ थपिँदै गएको थियो, यो ठुलो विस्फोट हुन्छ। किनभने शिक्षामा चाहिँ सरकारले अहिले गर्नुपर्ने कुरा त्योभन्दा महत्वपूर्ण धेरै कुराहरू गरेको छैन, त्यो नगरेको कारणले धेरै विस्फोट हुन्छ, त्यो विस्फोट चाहिँ सरकारले धान्नु पर्दैन।
3: संघीय सरकारले बजेट मार्फत कर्णाली प्रदेशलाई उपेक्षा गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 लागि कर्णाली प्रदेशका सड़कहरूको स्तरोन्नतिका लागि करिब 4 अर्ब रूपियाँ छुट्याइएको छ। कर्णाली करिडोरको कालोपत्रे कार्य सम्पन्न गर्न 2 अर्ब रूपियाँ तथा सुर्खेत जुम्ला गंगडी सड़क र मध्य पहाड़ी लोकमार्ग तथा कर्णाली राजमार्गको स्तरोन्नति लगायतका कार्यका लागि करिब 1-1 अर्ब रूपियाँ विनियोजन गरेको हो। यी बाहेक अन्य केही साना योजना समेटिए पनि कुल बजेटको प्रतिशतका आधारमा कर्णालीलाई उपेक्षा गरिएको कर्णाली प्रदेशबाट संघीय संसद प्रतिनिधि सभामा प्रतिनिधित्व गरेका सांसदहरूले बताएका छन्। एक सामग्री सहकर्मी कृष्ण शर्माबाट।
9: फागुन 21 को चुनावपछि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा चुनावी वाचापत्र सार्वजनिक गर्दै आफूहरूको प्राथमिकतामा कर्णाली रहेको बताएको थियो। 5 वर्ष योजनाहरू सार्वजनिक गर्दै रासोपाका सभापति रवि लामिछाने, वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह र वर्तमान अर्थमन्त्री स्वर्णिम वाग्ले सहितका नेताहरूले कर्णालीका समस्याहरूको मुख्य कारक पुरानो दल भएको आरोप लगाउँदै त्यसबाट पार पाउन रासोपालाई मत दिन आग्रह गरेका थिए। कर्णालीबाट आशातीत नतिजा नल्याए पनि रासोपा जनता अहिले झण्डै दुई तिहाई बहुमत सहितको सरकारको नेतृत्वमा छ। देशभरको उभारले हाल बालेन प्रधानमन्त्री र वाकले अर्थमन्त्री बन्नु भएको छ। सरकार बनेको दुई महिनापछि हिजो बजेट ल्याउनुभएका अर्थमन्त्रीले कर्णालीलाई नसमेटेको भन्दै स्वयं रासोपाकै सांसद रमेश सापकोटाले असन्तुष्टि व्यक्त गर्नुभएको छ। सुर्खेत क्षेत्र नम्बर दुईबाट प्रत्यक्ष जित्नुभएका कर्णालीका रासोपाका एकमात्र सांसद सापकोटाले आफूले भनेकै योजना नपरेको सुनाउनुभयो।
10: मैले आफै पनि सिफारिस गरेको कुरा थियो, यो चाहिँ अब यो पछि आउँछ कि अब जुन वक्तव्यमा चाहिँ भयो पास हुँदासम्म पनि केही कुराहरू परिमार्जन गर्न सकिन्छ। यसमा कालीकोटको फलादादेखि तपाईँको मुगु त्यो बाटोबाट तपाईँको नयाँ ट्र्याकको योजना थियो कि मैले प्रस्ताव गरेको। मैले जुन भनेको ट्र्याक थियो त्यो ट्र्याक खोलेर राजाधानी हो भनेपछि लगभग तपाईँको दूरीको हिसाबले केही नभए पनि 80-90 किलोमिटर चाहिँ कम पर्ने त्यो बाटो चाहिँ पल्दै हुन्थ्यो भन्ने हो। अब हिजो चाहिँ बजेट आएन होइन, त्यो थप अब के छ मन्त्रालयले कुरा गरेर त्यसलाई धेरै जोड्न सकिन्छ भन्ने त्यो चाहिँ आएन कि भन्ने हो।
9: कर्णालीबाट प्रतिनिधित्व गर्ने विपक्षी दलका सांसदहरूले त झन् चित्त बुझाउने कुरै भएन। नेपाली काँग्रेस प्रमुख सचेतक समेत रहनुभएकी दैनिक क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद वासना थापाले अक्षरमा कर्णाली शब्द समेटे पनि अङ्कमा हराएको टिप्पणी गर्नुभएको छ।
11: शब्दमा भन्यो नि अङ्कमा चाहिँ केही छैन क्या, भन्नलाई त कर्णाली कर्णाली भनेर चाहिँ हेर्दाखेरि चाहिँ छैन। त्यत्रो बजेट ल्याइराख्दाखेरि हजुरको जम्मा 4 अरब छुट्याइएको छ कर्णालीलाई कि सबैभन्दा पिछडिएको ठाउँ हो, यसलाई अगाडि बढाउनु पर्छ। यो चाहिँ अब स्वयं यो जो अर्थमन्त्री हुनुहुन्छ उहाँको ज्ञान भएको अर्थ विशेषज्ञ भएको कारणले अलिक नयाँ आउँछ कि भन्ने ठुलो आशा हामीले पनि राखेको थियौँ। भनेको जस्तो सोचेको जस्तो चाहिँ आएन। अब कर्णालीले 4 अरब अलि अगाडि एउटा सुने पनि थियौँ, संसदै हुनुहुन्न होइन, त्यहाँ हामीले विशेष तरिकाले हेरिरहेको भन्नुभएको थियो। सुनेर चाहिँ ए होला, जसले हेरे पनि दियो संसद नभए पनि कर्णाले हेर्ने विशेष तरिका छ होला उहाँको भन्ने हामीले त्यो एउटा आकांक्षा ल्याएको थियौँ, सोचिरहेको थियौँ, त्यो पनि भएन।
9: जुम्लाबाट दोस्रो पटक चुनाव जित्नुभएका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ज्ञान बहादुर शाही भने आक्रोशित देखिनु भएको छ। अहिलेसम्मका सबै अर्थमन्त्रीले कर्णालीलाई हेपिरहेको भन्दै वहाँले अर्थमन्त्रीहरूले नै धनीका लागि मात्रै बजेट ल्याउने गरेको बताउनुभयो।
12: अहिले अर्थमन्त्रीजीलाई धेरै मान्छेलाई के लाग्छ भने अर्थमन्त्री पढेका हुन् जस्तो लाग्छ। नेपालले जहिले पनि अर्थमन्त्री पढेकै भएको है, डाक्टर राम शरण मोहन, डाक्टर प्रकाश शरण मोहन, डाक्टर प्रकाश चन्द्र लोनी उहाँहरूको एउटा विद्यार्थी मात्रै हो श्रीमाले है, धेरै विद्यमान त्यस्तो केही पनि होइन जुन हिसाबमा बाहिर प्रचार गरिएको छ नि त। राष्ट्रिय योजना आयोगमा बस्दाखेरि नेपाल धराशयी भएको सबैलाई थाहा छ हो, त्यो हुनाले अहिले के हो भने यो कुनै अब उहाँले सैद्धान्तिक रूपमा उहाँले के गर्नुभयो इन्सुरेन्स सोके दिनुभयो प्राइभेट अस्पताल ल भन्नुहोस् त्यो कहाँसम्मको विद्यता त्यो चाहिँ कस्तो छ भने मध्यम वर्गीय र अझ ठुला वर्गका लागि चाहिँ यो बजेट सही हो, धनी मानीका लागि चाहिँ यो बजेट ठिक छ।
1: नेपाल परिवेशमा दैलेखमा पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको सम्झौताको गृह कार्य लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
13: बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर सम्बन्धी जानकारी। बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर स्थिर वा परिवर्तनशील हुन सक्छ। स्थिर ब्याजदर तोकिएको अवधिसम्म बढ्दैन भने परिवर्तनशील ब्याजदर संस्थाको आधार दर अर्थात बेस रेटमा आएको परिवर्तन अनुसार थप घट हुने गर्दछ। परिवर्तनशील ब्याजदरमा कर्जा प्रदान गर्दा बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा प्रिमियम थप गरी ब्याजदर तोक्ने गर्दछन्। यस्तो प्रिमियम ऋणीको जोखिम मूल्याङ्कन गरी तय गर्नुपर्छ। एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्ताव पत्रमा उल्लेख गरी कर्जा स्वीकृत गरे पश्चात प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउन्ट प्रदान गरी पुनः स्वतः वृद्धि हुने जस्ता योजना लागू गर्न नपाइने व्यवस्था छ। परिवर्तनशील ब्याजदरमा कर्जा लिने ग्राहकले आफूले लिने कर्जामा तोकिएको आधार दर र प्रिमियम दर सम्बन्धमा कर्जा प्रस्ताव पत्र लिँदाको वखतमै प्रश्न हुनुपर्छ। तत्पश्चात आधार दरमा भएको परिवर्तनका कारण ब्याजदरमा के कति परिवर्तन भएको हो र कुन मितिदेखि लागू हुने हो भन्ने बारे सम्पूर्ण जानकारी सम्बन्धित कर्जा प्रदान गर्ने संस्थाबाट लिई प्रष्ट हुनुपर्दछ। सचेत ग्राहक बनौ, सुरक्षित कारोबार गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
14: गुणस्तरीय प्लम्बिङको परिवर्तन
15: मार्बलका सिपेसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाट ब्रान्ड। साथै मार्बलका युपिभीसी प्रोडक्टहरू लेड फ्री, युवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
16: सुरक्षा घरको साथ जीवन।
0: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
1: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार.
3: यस वर्षको मनसूनबाट देशभर करिब 51,668 घरधुरीका 2,26,661 जनसंख्या प्रभावित हुन सक्ने अनुमान गरिएको छ. राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले केही दिन अघि सार्वजनिक मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय योजना 2083 सो क्षतिको अनुमान गरिएको जानकारी दिनुभयो.
16: करिब 51,000 घरधुरी चाहिँ प्रभावित हुने भन्ने छ भने 2,26,000 चाहिँ जनसंख्या चाहिँ प्रभावित हुने भन्दैछ र त्यो चाहिँ तुलनात्मक रूपमा पोहोरको घर अलिकति कम पनि हो र यो वर्ष मनसूनको आउटपुटमा पनि केही सरदर भन्दा अलिकति कम पानी पर्ने भनेको भएर पनि केसलोडहरूलाई चाहिँ अलिकति व्यवस्थित रूपमा पहिलेको भन्दा थप व्यवस्थित रूपमा चाहिँ अध्ययन र फोरकास्ट गरिएको भएर अहिले चाहिँ अलिक पोहोरको भन्दा अलिकति कम पनि छ अनुमान भने.
3: मनसूनको चार महिनाको अवधिमा प्राकृतिक विपदका घटनाबाट क्षति र नोक्सानी हुने गरेको छ. सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित निकायलाई तयारी अवस्थामा रहने गरी जिम्मेवारी तोकिएको उहाँले बताउनुभयो.
16: भएसम्म हामीले एकजना पनि व्यक्तिको मृत्यु नहोस् र अर्को भौतिक सम्पत्ति लिएर कुनै पनि विपदबाट चाहिँ कुनै क्षति नहोस् भन्ने नै हुन्छ हाम्रो प्रयत्न. त्यसलाई चाहिँ हामीले पूर्व तयारी स्वरूप सबै निकायहरूको चाहिँ तिन भएका सरकारी निकाय गैर सरकारी संस्थादेखि लिएर सबै नागरिक समाज र समुदायसम्मको जिम्मेवारीहरू के हुने कसले के कुन बेला खटिने भन्ने विषयहरू जस्तो अब हामीले लाइन मिनिस्ट्रीहरूले चाहिँ स्वास्थ्य शिक्षा विद्युतका लगायतका कुराहरू पूर्वाधारका विषयहरू होइन कुन कुन ठाउँमा कुन कुन क्षेत्र चाहिँ अग्रसर भएर काम गर्ने भन्ने विषयहरू छन् भने त्यसै गरी विपद सम्बन्ध हाम्रो गृह मन्त्रालय हामी प्राधिकरण पनि भयो त्यसरी प्रदेश सरकार स्थानीय पालिकाहरूको पनि आफ्नै भूमिका उल्लेख गरेको छ र सहयोग निकायहरू पनि त्यसरी लिएको छ भने सँगसँगै अब मनसूनमा अवधि सुरु भएपछि त्यसमा खटिने हाम्रो सुरक्षाकर्मीहरू के कति खटिने उहाँहरूलाई तालिम सहित चाहिँ पूर्व तयारी अवस्थामा राखेको छ.
3: मनसूनजन्य विपदबाट कसरी जोगिने भनेर नमूना अभ्यासहरू पनि गरेको प्राधिकरणले जनाएको छ. त्यसै सामाजिक सञ्जाल मार्फत पनि जनचेतनाका सामग्रीहरू प्रचार प्रसार गरिएको छ. नेपालमा सामान्यतया मनसून जून 13 अर्थात जेठ अन्तिममा शुरू भएर अक्टोबर 2 समाप्त हुन्छ. तर यस वर्ष भने नेपालको पूर्वी भागबाट जेठ मध्यतिर नै मनसून प्रवेश गर्ने अनुमान गरिएको छ. यस वर्षको मनसून विस्तारै भारत हुँदै आउने क्रम रहेको विभागले जनाएको छ. अहिलेको वर्ष भने मनसूनको वर्षा भएको मौसमविद वरूण पौडेलले बताउनुभयो.
17: यो जेठको अन्तिम साता असारको पहिलो हप्ता क्षेत्रमा छ भने हो सिमानमा र बिस्तारै अब इन्डिया आउने क्रम छ. मनसुनको एक्टिभिटिजहरू भोलिएको भूभागमा पहिला चाहिँ सक्रिय रहन्छ त्यसपछि बिस्तारै चाहिँ नेपालतिर प्रवेश गर्छ. जस्तो अब अहिले मनसुन चाहिँ भएन अहिलेको वर्षा भनेको स्थानीय वायुभाग पनि छ साथसाथै पश्चिम वायुको प्रभावले गर्दाखेरि पनि अलिकति देशका विभिन्न स्थानमा चाहिँ वर्षा भएको अवस्था छ. अहिले त्यसरी बुझ्न सकिन्छ मन वर्षा चाहिँ होइन मनसुनकै अवस्थामा छौँ अहिले उहाँले मनसुनको लागि चाहिँ अझै केही समय पुर्नुपर्ने देखिन्छ.
3: पछिल्लो दुई दिनदेखि मौसममा थप बदली भई ठाउँ ठाउँमा भारी वर्षा भइरहेको छ. देशभर नै बदली भएकाले तापक्रम आज उल्लेख्य रूपमा घटेको छ. जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो 24 घण्टामा पर्सा जिल्लाको ठोरीमा 191.2 मिलिमिटर वर्षा भएको छ. यो धेरै भारी वर्षा नजिक हो.
1: नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मासिक 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने उपभोक्तामाथि 5% मूल्य अभिवृद्धि कर भ्याट लगाउने निर्णय तत्काल फिर्ता लिन माग गर्नुभएको छ. सरकारले बजेट मार्फत मासिक 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने उपभोक्तामाथि 5% भ्याट लगाउने जनाएको छ. सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले उक्त निर्णय आम उपभोक्ताको हित विपरीत भएको बताउनु भएको छ.
3: खानी तथा भूगर्भ विभागले दैलेखमा पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको सम्झौताको गृह कार्य गरेको छ. विभागले व्यावसायिक उत्खननका लागि विभाग र चाइना जियोलोजिकल सर्वे बीच थप सम्झौताका लागि आन्तरिक तयारी गरेको हो. भैरवी गाउँपालिका एक जलजलीमा पहिलो चरणको ड्रिलिङ अन्वेषण कार्य लगायत सकिएको जनाएको छ. पेट्रोलियम पदार्थको ड्रिलिङ र अन्वेषण कार्यहरू सम्पन्न गरेको विभागले व्यावसायिक उत्पादन शुरू गर्न उक्त सम्झौताका लागि विभागले आवश्यक सहयोग प्राप्त गर्न सरकारसँग समन्वय गरेको हो. विभागले चीनको प्राविधिक टोलीसँगको सहकारीमा हालै सिस्मिक सर्वे, जियोलोजिकल सर्वे, म्याग्नेटोट टेल्युरिक सर्वे र जीओ केमिकल स्याम्पलिङ सर्वे सम्पन्न गरेको पेट्रोलियम अन्वेषण परियोजनाका निवृत्त प्रमुख धर्मराज खड्काले जानकारी दिनुभयो। परियोजनाको सफल कार्यान्वयन हुन सके पेट्रोल र प्राकृतिक ग्यासको आयातमा खर्च भइरहेको ठूलो रकम कटौती गर्न सकिने बताइएको छ। यसले आयात प्रतिस्थापनका साथै मुलुकको आर्थिक विकासमा सहयोग पुग्नेछ।
1: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: आपको एकमात्र डीटीएच सेवा डिश होम डिश हो खुशी को कनेक्शन
1: यो हो हाँ संचार नेटवर्क र तपाई सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com बाट पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार र नेपाल चिकित्सक संघको आयोजनामा चितवनमा अल नेपाल मेडिकल कन्फरेन्स एनएमए कन 2026 शुरू भएको छ। भोलिसम्म सञ्चालन हुने सम्मेलन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहालमा शुरू भएको हो। संघका अध्यक्ष डाक्टर अनिल विक्रम कार्कीका अनुसार सम्मेलनमा नेपाल सहित भारत र चीनका विशेषज्ञ चिकित्सकहरू नर्स र स्वास्थ्य कर्मीहरू सहभागी छन्। सम्मेलनको औपचारिक उद्घाटन भोलि बिहान हुनेछ।
2: तनहुँमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। म्याग्दे गाउँपालिका एक गुणादीमा पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बसको ठक्करबाट 69 वर्षीय पैदल यात्री समर बहादुर राणा भाटको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते राणा भाटको दमोल स्थित प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। यस्तै 70मा करेन्ट लागेर एकजना किसानको मृत्यु भएको छ। हनुमान नगर कंकालिनी नगरपालिका एक भारदहमा आज केरा बगानमा करेन्ट लागेर स्थानीय 48 वर्षीय सहदेव लौगीको मृत्यु भएको प्रहरीले जनाएको छ। यता झापामा खोलामा बगिरहेको अवस्थामा महिलाको शव फेला परेको छ। दमक नगरपालिका 10 सेतुमाणी स्थित रतुवा खोलामा आज प्लास्टिकको बोरामा युवतीको शव भेटिएको हो।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा परि 3 मृत्यु भएको छ। लेबनानको सरकारी समाचार एजेन्सी एनएनएका अनुसार आज दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा 3 मृत्यु भएको हो भने केही मानिस घाइते भएका छन्। टाइर शहरको एक घरमा भएको हवाई आक्रमणमा एक पुरूष र उनको छोराको मृत्यु भएको छ। परिवारका अन्य 7 सदस्य पनि घाइते भएका छन्। इजरायली सेनाले शरीफा हब्बुस नवातीह सड़कमा गरेको आक्रमणमा एकजनाको मृत्यु भएको छ भने अर्को एकजना गम्भीर घाइते भएका छन्। यसैबीच इजरायलले लेबनानको 3 क्षेत्रहरू खाली गर्न आदेश दिएको छ। इजरायलले दक्षिणी लेबनानको नवातीह जिल्लाका मेफादुन चौकिन र जेदहिन शहर र गाउँका बासिन्दाहरूलाई खाली गर्न आदेश दिएको हो। इजरायली सेनाले सबैलाई नागरिकलाई तुरन्तै आफ्नो घर छोडेर जहारानी नदीको उत्तरतिर सर्न आग्रह गरेको छ। यो क्षेत्र इजरायल लेबनान सीमाबाट लगभग 40 किलोमिटर टाढा रहेको छ।
2: उता अफगानिस्तानमा ट्रक पल्टिँदा 18 जनाको मृत्यु भएको छ। पूर्वी अफगानिस्तानमा ट्रक पल्टिँदा 10 बालबालिका सहित 18 जनाको मृत्यु भएको एएफपीले जनाएको छ। लगवान प्रान्तका गवर्नरका प्रवक्ता अब्दुल मलिक निया जयका अनुसार ट्रकमा पाकिस्तानबाट फर्केका अफगान परिवार सवार थिए। 10 बालबालिका, 5 महिला र 3 पुरूष सहित 18 जनाको मृत्यु पुष्टि गर्दै 29 घाइते भएको प्रवक्ता मलिक निया जयले बताउनुभयो। पूर्वी अफगानिस्तानको जलालाबाद र राजधानी काबुल बीचको सड़कमा ट्रक दुर्घटनामा परेको थियो।
3: नेपाल परिवेशमा अब खेल समाचार। महिला एसियन गेम्स छनौटको सेमी फाइनलमा नेपाली टोली मलेसियासँग 2 विकेटले पराजित भएको छ। नेपालले दिएको 127 रनको लक्ष्य मलेसियाले 18 ओभर 4 बलमा 8 विकेट गुमाएर पूरा गरेको हो। मलेसियाको जीतमा एल्सा हन्टरले सर्वाधिक 48 रन बनाइन्, धनुश्री महुननले 21, आइन्ना हमिजा हमिजहा हामिसले 18 रन थपिन्, नेपालकी रिया शर्माले 3, मनिषा उपाध्याय र रूपिना छेत्रीले समान 2 विकेट लिए। यसअघि मलेसियाको बायोमास क्रिकेट ओभलमा पहिले ब्याटिङ गरेको नेपालले 6 विकेट गुमाएर 126 रन बनाएको थियो। नेपालका लागि कप्तान इन्दु वर्माले 46 रनको विजेत इनिङ्स खेलिन्, कविता कुमारले 33 रन जोड़िन्, रूबी पोदार 17 तथा पूजा महतो 15 रनमा आउट भइन्। मलेसियाका लागि ब्रिनफार्ड दुराई सिंघमले 2 तथा माहिरा इस्माली र आइसा एलिसाले समान 1-1 विकेट आफ्नो नाममा गरे। जितसँगै मलेसिया यही वर्ष जापानमा हुने एसियाली खेलकुदका लागि छनौट भएको छ।
2: युईएफए च्याम्पियन्स लीगको फाइनलमा आज आर्सेनल र पेरिस सेन्ट जर्मन पीएसजी आमने सामने हुँदैछन्। हंगेरीको बुडापेस्टमा हुन लागेको खेल नेपाली समय अनुसार राति पौने 10 बजे शुरू हुनेछ। आर्सनल 2006 पछि पहिलो पटक च्याम्पियन लीगको फाइनलमा पुगेको हो। आर्सनल प्रिमियर लीग उपाधि जितिसकेको आत्मविश्वासका साथ फाइनलमा उत्रदैछ। पीएससी पनि लगातार दोस्रो उपाधि जित्ने दाउमा छ। यो सिजन प्रतियोगितामा पीएससीले सर्वाधिक 44 गोल गरेको छ भने आर्सनलले सबैभन्दा कम केवल 6 गोल मात्रै खाएको छ। त्यसैले आक्रमण र रक्षा बीचको यो भिडन्त निकै आक्रमण र रक्षा बीचको यो भिडन्त निकै रोचक हुने अनुमान गरिएको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: बजेटले आम नागरिकलाई नछोएको विपक्षी दलको टिप्पणी, सरकार नै षड्यन्त्रको परिणामबाट बनेको दावी।
2: 3% शिक्षा क्षमता शुल्क लगाउने घोषणाको विरोध, बजेटले कर्णाली प्रदेशलाई उपेक्षा गरेको सत्ता पक्षकै सांसदको गुनासो।
3: यो वर्षमा करिब 51,000 घरधुरी प्रभावित हुने प्रक्षेपण, पछिल्लो 24 घण्टामा वर्षाको ठोरीमा 191.2 मिलिमिटर वर्षा।
2: दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा परि 3 जनाको मृत्यु, लेबनानको 3 क्षेत्र खाली गर्ने इजरायलको आदेश।
3: र एसियन गेम्स छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग 2 विकेटले पराजित, च्याम्पियन्स लीगको उपाधिका लागि आज आर्सेनल र पीएससी भेट्दै।
2: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।
4: कैया बद्दी मेरो त दादु खिलो के गर्ने होला अब।
5: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
6: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भने पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुकै गर्नुहोस् तपाईँले।
5: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
6: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
5: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक 7 दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तड्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो धब्बाको उपचार गर्ने,
6: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908769 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
7: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
8: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
9: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
8: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
7: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
8: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
9: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
8: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
7: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
8: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
9: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
8: तपाई आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
7: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
8: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
9: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
10: सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि।
11: हो र?
10: होइन होला त्यस्तो त।
11: सोइता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
10: केही होइन मिस,
11: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
12: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू,
15: रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौ। याद राखौ, तपाई स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
0: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक स्रोतका साथ समय दिएर सम्बोधन गरौ।
1: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
3: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
2: साँच्चै भन्छस् कि के हो, यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
3: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
2: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन, प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुफल मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
3: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868 60 34 12, कार्यालयको सम्पर्क नम्बर 086 44 238,
2: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857 22 75, रेणुका रोका 9481 68 697,
3: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857 22 275।
2: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: तपाईको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुघाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हात जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: जब जब रात पर्छ अनि उसैलाई सम्झिन मन लाग्छ अनि फुल्न थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सृजना त कतै मनको बहहरू यसै यसै भन्नु भन्नु जस्तै लाग्छ।
4: दिनभरि थकाइ लागेको हुन्छ अनि रातभरि छटपटी छुट्छ।
3: यिनै थकाइ र छटपटीको एक मात्रा हामी बन्छौ साथी। आउँछौ राति, सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट
4: प्रत्येक राति 9 देखि 10 बजेसम्म
1: रोल्पाली बाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 MHz सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला कार्यक्रम।

नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन टक्र्याउँछौं तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम गुड नाइट मा श्रोता एवं मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँ के कस्तो अवस्थामा रहनु भएको छ जहाँ जस्तो अवस्थामा भए पनि कार्यक्रम गुड नाइट कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको छ होला तपाईँको पर्खाईको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम गुड नाइटमा हामी आज पनि उपस्थित भइसकेका छौं मलाई पारीबाट यति बेला साथ मिलिराखेको छ सा, प्राविधिक साथी रीता मगरको भने आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी बाँकी साथ तपाईँको पनि रहन्छ कार्यक्रम गुड नाइट तपाईँ सुन्दै हुनुहुन्छ हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ यति मात्र होइन तपाईँले हामीलाई विभिन्न रेडियोहरूबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ जस्तै सामुदायिक रेडियो स्काई 90.4 MHz तमघास गुल्मी सामुदायिक रेडियो भोजपुर 93.8 MHz भोजपुरबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ यसै क्रममा हामीलाई रेडियो हापुरी 89.4 MHz हापुरी दाङबाट पनि यति बेला हामीलाई सुन्दै हुनुहुन्छ रेडियो स्काईबाट सुषमा मल्ल रेडियो भोजपुरबाट एलिना श्रेष्ठ रेडियो हापुरीबाट हामीलाई साथ मिलिराखेको छ प्राविधिक साथी रीता बुढा मगरको भने रेडियो धनकोटा 106.2 MHz धनकोटाबाट पनि कार्यक्रम यति बेला सुन्दै हुनुहुन्छ जहाँबाट हामीलाई यति बेला मिठो न्यानो साथ दिइरहनु भएको छ सन्जिता लिम्बुले र आवाजबाट म वीरेन्द्र गिरी छँदैछु तपाईँको संसाथमा छु होइन यी रेडियोहरूबाट यति बेला तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ यो कुरा म तपाईँलाई जानकारी गराए र हामी कार्यक्रम गुड नाइटमा छौ आज तपाईँको प्रतिभा सुन्ने सुनाउने बसाई हो त्यसैले तपाईँ पनि तपाईँका प्रतिभा हामीलाई सुनाउन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ 98-68-39-40 फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ नम्बर तपाईँको लागि हामी खुला गरेका छौ भन्दै आउनुहोस् कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा गीत राख्छौ गीतपछि तपाईँकोमा आजमा फेरि आउँछौ यो गीत तपाईँको लागि

0: यो गीत श्रोतबाला फेरि पनि स्वागत छ। तिम्रो लागि म छु यो दुनिया छोडिदेऊ, दिलमै छ लाल पुर्जा घर बार जोडिदेऊ, होइन मिठो मिठो गीत सुन्न पाइन्छ रेडियो टिपरी एफएम। हामीलाई रेडियो टिपरी एफएमबाट पनि कार्यक्रम प्रसारण भइराखेको छ, त्यहाँबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। यो क्रम तपाईँलाई जानकारी गराए रामेछाममा छ रेडियो टिपरी एफएम है। र यति बेला साथी हुनुहुन्छ त्यहाँबाट हामीलाई राज श्रेष्ठले साथ दिइरहनु भएको छ होइन रेडियो टिपरीबाट, र 9868340 पहिलो साथी हुनुहुन्छ, म स्वागत गरे। नमस्कार हजुर।
1: नमस्ते
0: नमस्कार, को बोल्नु भयो, कहाँ बात छ? तपाईले भनौ न माया गर्ने मान्छेलाई माया गर्नु भएन क्या रे, रुखा खुकीले तपाईँलाई माया गरिदियो, के गर्नुहुन्छ त, गाह्रो छ।
1: अब के गर्नु, अब यस्तै छ त, अब के गर्नु
0: है, यस्तै छ त, के गर्ने होइन। ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, यति बेला के गर्दै हुनुहुन्छ नि?
1: यति बेला चाहिँ कार्यक्रम सुन्दै बस्दै नाच्दै तपाईँले गीत गाएको सुन्दै
0: भन्नुभयो। मैले पनि गीत गाएको छु भने, कलाकारले पो गीत गाउनु भएको छ त?
1: होइन, तपाईँले त्यो सकिएर तपाईँले गीत गाउनु भएको नि
0: है, भनेपछि तपाईँलाई पनि गीत गाउन आउँछ? ल उसो भए मलाई नाचेर देखाइदिनुहोस् त, कसरी नाच्नु हुँदो रहेछ तपाईँले, कता खै त मैले देखिनँ तपाईँलाई, त्यही त नि म कतातिर फर्केर बसेको छु, ल भन्नुहोस् त, पूर्व पाई म पूर्व पाई पो फर्किया छु, अनि कुरा त मिल्ने त भयो नि, तपाईँ पूर्व पाई म पश्चिम पाई, तपाईँ अगाडि म पछाडि, अनि ए होइन तपाईँ पनि अगाडि म पनि तपाईँको अगाडि, कुरा मिल्नु त नि,
1: हुन त हो तर अलि
0: तपाईँ तपाईँले मलाई हेर्ने, मैले तपाईँले कस्तो हेर भइरहेको छ त हाम्रो, होइन फेरि होइन। हुन्छ, आज के सुनाउनुहुन्छ युनिसाले? ओके ल भन्नुहोस्।
1: कुन ठुलो यहाँ धन मन मन धन डुब्यो लाग्छ, कुन ठुलो यहाँ धन मन मन धन डुब्यो लाग्छ, दुःख पाएपछि रुनेर मरेपछि सत्पट्याउने डुब्यो लाग्छ, दुःख पाएपछि रुनेर मरेपछि सत्पट्याउने डुब्यो लाग्छ। खुट्टा तान्ने त कति कति छन् यहाँ, खुट्टा तान्ने त कति कति छन् यहाँ, पैसा हुँदा सन्त र नहुँदा टाढा भन्ने दुबैस्तै लाग्छ, कुन ठुलो यहाँ धन मन मन धन दुबैस्तै लाग्छ, मरेपछि छटपट्याउने र धोका पाएपछि दुने दुबैस्तै लाग्छ। हजुर यति भयो है?
0: ओहो ल है, को हो त्यस्तो?
1: गीत हो तपाईँको लागि,
0: को हो त्यस्तो? कसलाई लेख्नु भयो होइन, तपाईँको मान्छेले सुन्दैनछ भने, आहा मेरी मान्छेले त कस्तो राम्रो दामी यो सिर्जना सुनाएको भन्नुभयो होला होइन, खुबै होला होइन। ल ठिक छ ठिक छ, मनमनै मुस्कुराउँदै बस्दै गर्नुहोस्, तपाईँको मनको मान्छेलाई अहिले तपाईँलाई एकैछिनपछि फोन गर्नुहुन्छ होला। हुन्छ, अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: नाइट छैन हो, के भन्छ अरे, हुन्छ फर्स्ट अन्त हजुरको लागि गुड नाइट सुन्दर्छ पनि मिठुनजीको कामना, अनि प्रगतिका मित्रको लागि पनि गुड नाइट सुन्दर्छ पनि मिठुनजीको कामना, पवनदाको पछाडि आउनुहुने र यति बेला कार्यक्रम सुनेर बस्नुहुने, अनि प्यारे साथी सञ्जम परियार, गीता साथी सपना केसी, अनि प्यारे साथी छायाजी, अनि प्यारो दादा पुरुषोत्तम दादालाई पनि मिठो भन्दा पनि गुड नाइट रोमनी मिठोन्दरको कामना गर्दै सिकिङ जुनौ।
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको फोन गर्नु होला 9867340 40 युनिसाले भनौँ न हामीलाई ऊ गर्नुभएको थियो, के भन्छन् रे, फोन गर्नुभएको थियो, राम्रो गीत सुनाउनु भएको छ उहाँले, गीत होइन के अरे राम्रो मुक्तक सुनाउनु भएको छ होइन। फेरि म गीत भन्न पुग्छु कि के हो के हो, मेरो पारा यस्तै छ, मेरो पारा यस्तै छ होइन, भनौँ भने के भनौँ, गीतलाई पनि मुक्तकलाई पनि गीत भन्छु मैले त, गाह्रो छ मलाई, गाह्रो छ। आउन सक्नुहुन्छ तपाईँ पनि, फटाफट फोन डायल गर्नुहोला 9867340 40 अर्को साथी। नमस्कार हजुर, नमस्कार हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो तर उहाँको नमस्कार के भयो के भयो होइन, यति बेला अर्को साथी आउनु भएको छ, म स्वागत गर्छु। नमस्कार हजुर, ए हजुर नमस्कार, को बोल्नुभयो कहाँबाट, यस्तो त नगर्नु न हो, फोन गर्ने नमस्कार भन्ने अनि फोन काट्ने, यस्तो काम त गर्नु भएन क्या, यस्तो काम गर्नुभयो भने त कहाँबाट हुन्छ त नि, यस्तो काम त यस्तो काम भनेको त फटा मान्छेले मात्रै गर्ने काम हो क्या, तपाईँले तपाईँ जस्तो सज्जन मान्छेले त कहाँ यस्तो काम गर्नै मिलेन नि। यति बेला अर्को साथी हुनुहुन्छ, साथी आउनु भएको छैन भन्ने कुरा आयो, फटाफट फोन डायल गर्नुहोला 9867340 40 को नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ, यो नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुन्दै हुनुहुन्छ हामी, यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु। नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट, यो नम्बर टिपेर मलाई पठाउनुहोस् त, यो अलिकति जिस्किने पाराको भयो, यो सानो बच्चालाई फोन गर्न लगाएर अनि जिस्किन लगाउने, यो अभिभावकले यो कसको यो बच्चा हो, आफ्नो बच्चालाई भनौँ न अलिकति सम्झाउनु होला, यो नम्बर मलाई पठाउनुहोस् त प्राविधिक मित्र, यो नम्बर म वाचन गर्छु, यो राम्रो नियतले फोन आएको फोनै होइन यो होइन, म यो नम्बर वाचन गर्छु, यो कसको नम्बर हो र तपाईँहरूले टिपेर कसको नम्बर रहेछ मजाले थर्काउनु होला, यस्तो व्यक्तिहरूले त थर्काउन पर्छ होइन, फोन नबुझेर आवाज नबुझेर काटेको छु त्यो, अब फोन गर्नुहुन्छ नमस्कार भन्दै फोन काट्नुहुन्छ, अब के भन्ने त अब त्यस्तालाई होइन, यो कहाँ फोन गर्दैछु, कुन ठाउँमा के बोल्दैछु भन्ने कुरा त कमसेकम आफ्नो बालबच्चालाई कुन ठाउँमा कस्तो बोल्नुपर्छ भन्ने कुरा त अलिकति सिकाउनु पर्छ नि, अभिभावक भइसकेपछि आफ्नो एक त आफ्नो बालबच्चालाई मोबाइल दिँदै नदिनुहोस्, अनावश्यक काममा मोबाइल दिँदै नदिनुहोस्, यदि दिँदै हुनुहुन्छ भने कहाँ भनौँ न के काम गर्दैछन्, के कुरा गर्दैछन् मेरो बच्चाले, मेरो मोबाइल कसरी सदुपयोग गर्दैछ कि दुरुपयोग गर्दैछ भन्ने कुरा हेर्नु पर्यो नि होइन। अब म नम्बर वाचन गर्छु र मैले नम्बर वाचन गर्दै गर्दाखेरि हामीलाई फोन आएको नम्बर हामी कार्यक्रम गुड नाइटमा छौँ, तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ 9764897648 अर्थात 97648 07657 07657 है 97648 अनि 07648 07657 यो नम्बरमा चाहिँ फोन गर्नुहोला र यो नम्बरबाट एकदमै मिस कल आइराखेको छ 97448 अनि 0 त्यसपछि 76 57 97448 48 0 76 57 यो नम्बर भएको साथीले चाहिँ फोन गर्दै आफ्नो बच्चालाई फोन गर्न दिनुहुन्छ अनि बच्चाले फोन गरेर के बोल्छ के बोल्छ होइन त्यस्तो काम गर्नु भएन नि. रेडियोमा रेडियो हो होइन, कार्यक्रम गुड नाइट चलिराखेको छ. हामी तपाईँहरूलाई राम्रोसँग तपाईँहरूसँग कुराकानी गर्नका लागि फोन गर्नुहोस् भनिराखेका छौँ होइन. 9869603040 फोन डायल गर्नु होला. यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु. नमस्कार हजुर. नमस्कार हजुर. हेलो. यो साथीको ध्यान हामीतिर छैन, काट्दिनु होला फोन. फोन गरिसकेपछि तपाईँको ध्यान नितान्त रेडियोतिर हुनुपर्छ है. रेडियोतिर केन्द्रित भएन भने तपाईँले फोन गरेको काम लाग्दैन. त्यसैले तपाईँको ध्यान रेडियोतिर केन्द्रित राख्नु होला, म तपाईँलाई आग्रह गर्छु. के छ साथी हुनुहुन्छ, साथी हुनुहुन्छ, साथी हुनुहुन्छ. नमस्कार हजुर. को बोल्नुभयो, कहाँबाट? शर्मिला चोखाङ. अलि टाठो आवाज बनाउनु होला प्रामी मित्र. अनि के छ शर्मिलाजी हालखबर? ए राम्रो छ. अनि भोजपुरतिर के गर्दै हुनुहुन्छ? तपाईँको आवाज किन सानो आइरहेछ शर्मिलाजी? ए लाउड स्पिकर गर्नु भएको छ होला, अनि इयरफोन लगाउनु भएको छ होला, त्यही भएर होला नि. गर्नु भएको छैन. अनि के छ खाना खाइसक्नुभयो? मेरो पनि भइसक्यो. अरे अनि के छ दिनहरू? जोस मकै गोड्ने अनि अरू के गर्ने भन्नुभयो? ओहो ल ठिक छ, कार्यक्रममा आउनु भएको छ. आज के सुनाउनुहुन्छ हामीलाई? ल हुन्छ, सुरु गर्नुहोस्. ल हुन्छ, कार्यक्रममा आउनुभयो, राम्रो तपाईँको प्रतिभा सुनाउनुभयो, प्रतिभाको लागि तपाईँलाई धेरै धेरै धन्यवाद है. र अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्. नमस्ते. यसरी धेरै साथीहरूले सम्झिनुहुन्छ भने के गर्नुहोस् भन्दाखेरि भूमिका नबाडिकन कि सरस्वती साथीहरूको नाम लिनुहोस्, त्यसपछि के भन्ने हो, गुड नाइट भनेर के भन्ने हो, त्यो सबै एकैचोटि भन्नुहोस् है. भूमिका बाँड्नुभयो भने अब तपाईँले धेरै साथीहरूले सम्झिन खोज्नुहुन्छ अनि धेरै समय जान्छ कि, त्यो कारणले गर्दाखेरि सरस्वती साथीहरूको नाम लिनुहोस्, त्यसपछि गुड नाइट के भन्ने हो, त्यसपछि अन्तिममा भनेर अनि बल्ल सबैले होलसेलमा भन्नु होला. समय पनि धेरै जाँदैन, छिटो पनि हुन्छ कि, अनि सबै साथीहरूले समेटिने पनि हुन्छ. यति बेला 9869603040 अर्को साथी हुनुहुन्छ. नमस्कार हजुर.
2: नमस्कार सर. नमस्कार.
0: को बोल्नुभयो, कहाँबाट?
2: म दिनेश धमाला हजुर, सिन्धुलीबाट हजुर.
0: सिन्धुलीबाट दिनेश धमाला
2: हजुर, रेडियो टिफडीबाट सुन्दैछु सर.
0: ए रेडियो टिफडीबाट सुन्दै हुनुहुन्छ?
2: हजुर हजुर सर.
0: अनि कस्तो लागिराखेको छ कार्यक्रम रेडियो टिफडीबाट सुन्न पाउँदा?
2: ठिक लाग्छ सर.
0: ठिक लाग्छ नि
2: हजुर. हजुरको म कति सुन्न खोज्छु सर, जहिले सुन्न बुझ्छु कहिले आउँदैन सर, आज आज मात्रै आउँछ सर.
0: ए आज आज मात्रै आउँछ, होइन हाम्रो त हरेक रात आउँछ. हाम्रो राज्यले अब हिजो अस्तितिर त हिजो पनि आएको थियो, अस्तितिर त अस्ति दुई तिन दिन त हाम्रो के भयो भन्दाखेरि लाइन नियमित नभएर आउन पाइएन, हिजो आज चाहिँ अब हामी नियमित आउने प्रयास चाहिँ छौ कार्यक्रमको नाइट लाई पनि नियमित ल्याउने
2: सर हजुरलाई म धेरै म एफआई सुन्छु हजुरको थाहा छैन यहाँ रेडियो तिपातीबाट सुन्छु अनि हजुरलाई त म धेरै सम्झिन्छु हिजो पनि सम्झेको हिजो पनि आउनु भएन सर अस्ति पनि आउनु भएन
0: हाम्रो राजजीले जोड्नु भयो भने राजजीले कार्यक्रम बजाइदिनु भयो भने म दिनै आउँछु है अब ल तपाईँले यहीँबाट भन्नुहोस् ल रेडियोबाटै भन्नुहोस् नियमित कार्यक्रम जोड दिनु होला भनेर भन्नुहोस्
2: रेडियो नियमित जोड दिनु पर्यो
0: हुन्छ अब आज के सुनाउनुहुन्छ
2: हजुर
0: आज के सुनाउनुहुन्छ
2: आज त हजुर मैले जोडेर छप्केको छ
0: होइन केही न केही त सुनाउनु पर्छ आज गफ गर्नको लागि मात्र होइन आज त एउटा न एउटा प्रतिभा त सुनाउनु पर्छ अब तपाईँले गीत सुनाउन मन लाग्यो गीत सुनाउनुहोस् मुक्त गजल शायरी तपाईँले जे आउँछ त्यही सुनाउनुहोस् ल गीत गाउनुहोस् ल खै त तपाईँको गीत खै
2: हिलो पनि बन्दिन धुलो पनि बन्दिन सँगै सँगै कमाउला गाउँ सहर हजुर सर यति हो त
0: ल हुन्छ धन्यवाद तपाईँलाई गुड नाइटको शब्दहरू राख्नुहोस्
2: हजुरलाई हजुरलाई एकदम धन्यवाद छ अनि भित्र पवन सरलाई पनि जहिले पनि यो कार्यक्रम चाहिँ चलाइदिनु भन्नु है सर
0: हुन्छ अहिलेको लागि विदा गर्छु नमस्ते सिन्धुलीबाट आउनु भएको साथीले एक दिन आउँछ अनि तपाईँको कार्यक्रम आउन्न भन्नुभएको छ कहिले हाम्रो समस्या पनि थियो कहिले उतैबाट आए पनि कार्यक्रम प्रसारण नभएको त्योले गर्दाखेरि हामी आउन सकेका थिएनौ अब चाहिँ नियमित आउँछ कि अब चाहिँ हामी नियमित आउँछौ कि भन्ने हो होइन नियमित अब जोड दिनुहुन्छ हाम्रो राज श्रेष्ठ हुनुहुन्छ त्यहाँबाट प्राविधिक यति बेला 9868 6040 40 यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर
3: हेलो दाई नमस्ते
0: नमस्ते नमस्कार के बोल्नुभयो कहाँबाट के परियार भन्नुभयो
3: समीर
0: समीर परियार समीरजी अलि टाटो आवाजमा बोल्नु पर्यो है
3: हजुर
0: अनि लाउड स्पिकरलाई बन्द गर्नु पर्यो के छ सिन्धुलीतिरको अल्गेबर तपाईँको आवाज बुझिएन हजुर लाउड स्पिकर बन्द गरेर बोल्नु न एयरफोन लगाउनु भएको छ भने एयरफोन पनि निकालिदिनुहोस् ल
3: एयरफोन
0: ला कुन एफएमबाट हामीलाई सुन्नुभयो सिन्धुलीमा ए टिफडी एफएमबाट हामीलाई सुन्नुभयो होइन ल ठिक छ कार्यक्रममा आउनु भएको छ आज के सुनाउनुहुन्छ तपाईँलाई जे आउँछ गीत गजल मुक्तक भावना शायरी जे आउँछ त्यही सुनाउन पाउनुहुन्छ है त लगाउनुहोस्
3: पवित्र लुकेको जुनहेरी जय मैले नपाउनु रहेछ र
0: तिमीलाई मैले नपाउनु रहेछ र यति धेरै माया बसेको होइन हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि आउनु होला अहिलेको लागि तपाईँलाई बिदा गर्छौ गुड नाइटको शब्दहरू राख्नुहोस्
3: गोटातिर सुन्दै हुनुहुन्छ होला बहिनी जेनिसा परियारलाई पनि र मलाई चिन्ने नचिन्ने सम्पूर्णको लागि मेरो घर परिवारको सम्पूर्णको लागि गुड नाइट भन्नु
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो, कति सानो आवाज आयो। मैले साथीहरूलाई भन्छु लाउड स्पिकर नगरिदिनुहोस्, एयरफोन नलगाउनुहोस्, से भन्नुहुन्छ लाउड स्पिकर गरेको छैन, तर आवाज कसरी सानो आउँछ त? कि त मोबाइलमा प्रब्लम भएको हुनु पर्यो, कि त टावरको समस्याले त होइन, फेरि टावरको समस्याले भएको भए त फोन अड्की अड्की आउँथ्यो होइन, आवाज अड्किएर होइन दबिएर चाहिँ आएको छ। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
4: हेलो दादा, नमस्ते। नमस्कार।
0: नमस्ते, नमस्कार, के बोल्नु भयो, कहाँबाट?
4: म त सिन्धुलीबाट मन्जु परियार बोल्दैछु।
0: मन्जु, के छ खबर?
4: एकदम ठिक ठाक छ नि दादाको, के छ?
0: ठिक छ। के गर्दिनुहुन्छ मन्जु?
4: यसरी समयमा चाहिँ खाना खाएर प्रोग्राम सुन्दै बसिरहेको भन्नुभएको छ अनि दादा खाना खानुभयो त?
0: तपाईँले दिनुभएको थियो र?
4: आउनुहोस् न दादा हजुर, खाना खानलाई यतैतिर।
0: तपाईँले खाएर भ्याएर बचेको जुठो खाना खाना हामीलाई बोलाउनु भयो?
4: होइन नि दादा हजुर, जुठो हालेको छैन, नभए हजुरको लागि स्पेसल बनाइदिउँला न।
0: स्पेसल के बनाइदिनुहुन्छ होला भन्नुहोस्?
4: अब दादा उसी टाढादेखि आउने मान्छेलाई अब भाले नै काटेर स्वागत गर्नु पर्यो।
0: म त भाले खान्न, फेरि खसीको मासु खाने बानी छ मेरो।
4: हुन्छ आउनु न, तर अहिले नै सम्भव नभए भोलि जानुसम्म त खसीको मासु रेडी गरिदिउँला नि दादा।
0: अहिले आउन सम्भव पनि त हुनु पर्ने, कहाँ सिन्धुली, म यहाँ रोल्पा छु।
4: हजुर।
0: अनि कुन रेडियोबाट सुन्नुभयो मन्जुले? टिफरीबाट सुन्नु भएको छ होइन? ल, आज के सुनाउनुहुन्छ हामीलाई मन्जुले? कविता सुनाउनुहोस्।
4: पाइन्ट काटे रफ हुन्छ आलु काटे जब, पाइन्ट काटे रफ हुन्छ आलु काटे जब, कुरा काटे गफ हुन्छ रागो काटे गफ, खोकी बिग्रे कप हुन्छ आँखा जुदे लपेट नि है दादा हजुर।
0: खोकी बिग्रे के हुन्छ अरे?
4: खोकी बिग्रे कप हुन्छ
0: आँखा जुदे लप। कोसँग हो
4: अब जोसँग पनि अब आँखा जुदे भने लप हुन्छ
0: भन्नु, तपाईँको तपाईँको आँखा कोसँग जुद्यो भन्नुहोस् त?
4: हजुर,
0: तपाईँको आँखा कोसँग जुट्यो भन्नुहोस् त?
4: मेरो आँखा अब रेडियोमा किन भनिहाल्नु दादा हजुरलाई, म प्रश्नमा भनौँला न।
0: ए होइन, रेडियोमै भन्दा पनि हुन्छ क्या, साँचो माया गरेको छ भने त के हुन्छ र होइन?
4: हजुर,
0: साँचो माया गरेको छ भने भन्दा केही हुन्न क्या।
4: हजुर, मैले चाहिँ कविता भनेको दादा हजुर, तपाईँले
0: कविता मात्रै हो
4: हजुर, यस्तो हुने कुरा पनि हो नि, बुझ्नु न दादा हजुर।
0: ओके, ल ठिक छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, गुड नाइटको शब्दहरू राख्नुहोस्।
4: हजुर, हुन्छ, फर्स्ट पालमा त आजको रात हजुरको सुनौलो रात बनोस् हजुरलाई नै गुड नाइट भन्छु, र मलाई फोन लगाएर साथीले मेरो प्यारो साथी सङ्गीत परियारलाई पनि आजको रात शुभ होस् गुड नाइट साथी भन्छु, र सुन्दैछ छोरी उनीसालाई पनि गुड नाइट भन्छु, राम्रो खुसी रहेको सुन्यो हुनुहुन्छ होला प्यारी मामु बाबा दादाको लागि पनि गुड नाइट भन्छु, घर फ्यामिली मेम्बर सम्पूर्णको लागि आजको रात नौलो बनाउँछ गुड नाइट भन्दै छुटिन्छु। ओके बाबाई।
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी मन्जु। मन्जु परियार आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। प्राविधिक मित्र, प्राविधिकमा बोल्नु भयो भने तपाईँको आवाज श्रोताले पनि सुनिरहनु भएको हुन्छ है। 9868309940 फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। यति बेला अर्को सहभागी साथी हुनुहुन्छ, आउनु भएको छ अरे, म स्वागत गर्छु। नमस्कार हजुर।
5: हजुर दादा नमस्ते।
0: नमस्ते, को बोल्नु भयो, कहाँबाट? नाम के होला?
5: होम
0: प्रसाद कटेल धनकुटाबाट। के छ होम प्रसाद जी, हाल खबर तपाईँको?
5: एकदम राम्रो छ दादा, अहिले अब एकदम चिसो मौसम छ, बस्नलाई आनन्द छ होइन?
0: चिसो मौसम छ, बस्नलाई आनन्द छ होइन?
5: हजुर, गर्मी छैन, हिजो आज राम्रो छ त बस्नलाई।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ यति बेला। आज भोलि के छ, आज भोलि के गर्दै हुनुहुन्छ?
5: आज भोलि अब यस्तै हो, अब मकै गर्ने काम हुँदैछ, आज पनि यसो मकैलाई गर्ने गर्ने कार्यक्रम गरियो होइन, अनि अब हल्का टमाटर खेती त्यस्तै त हो नि। अब हाम्रो चुमाङमा एउटा के हो र अब धान खेतीहरू अहिले एउटा कम नै भइसक्यो, अब यसो दुई चारजना साथीले मात्रै लाउनुहुन्छ, हाम्रो खासै छैन प्रायः जस्तो। अब हाम्रो चुमाङको खेतीहरू एकदमहरू चाहिँ सबै बन्दीको अवस्था भइसक्यो, त्यसले अलिक बारीमा मात्रै व्यस्त हुन्छ आज भोलि।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, आज के छ, आज के सुनाउनुहुन्छ?
5: आज म एउटा गीत सुनाउँछु दादा।
0: ल हुन्छ, गीत सुनाउनुहोस् तपाईँको।
5: कहाँ हो कहाँ हो मुन्द पारी,

0: 在八个泪珠了哟，高看我们的百里，看美丽的了哟，那那百里满车，到那百里满车，好，是白了，行吗？
1: हाँ गाउना पनि मन छ हैन
0: हजुर हजुर
1: आज गाउना पनि पाउनु भो हैन
0: हजुर
1: ल ठीक छ कहिले नाच्न पनि पाइ हाल्नुहुन्छ
0: हजुर अब नाच्न त खासै आउँदैन त्यो पनि गाउन त्यति मन लाग्छ तर अब त्यही पनि काममा व्यस्तता भएपछि सानैले के गरि यो साथी त हो नि मेरो अनि यो जो साथ नै लिएर काम गर्दा प्राय रेडियो अब छुटाउँदिन बोकेर साथ नै जाने गर्छु
1: हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो तपाईँ त हाम्रो धेरै नियमित मित्र हुनुहुन्छ अहिलेको लागि तपाईँलाई विदा गर्छौँ नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी उहाँको नाम हो ओम प्रकाश कटेल उहाँसँग कुराकानी गरिसकेका छौँ कार्यक्रम गुड नाइटमा छौँ तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखि को हुनुहुन्छ नमस्कार हजुर टेलिफोन सम्पर्कमा साथी आउनु भएको छ म स्वागत गर्छु नमस्कार हजुर हेलो
2: हजुर
1: नमस्कार हजुर
2: नमस्कार नमस्कार
1: को बोल्नुभयो कहाँबाट
2: म सिपुवाबाट भूमिका भट्टराई
1: भूमिका भट्टराई कहाँबाट
2: सिपुवाबाट धनकुटा
1: ए धनकुटाबाट अनि के छ भूमिकाजी खबर तपाईँको
2: सबै ठिकठाक छ भन्नुपर्छ
1: अनि कुन रेडियोबाट हामीलाई सुन्दै हुनुहुन्छ भूमिकाले
2: हजुर
1: कुन रेडियोबाट हामीलाई सुन्दै हुनुहुन्छ
2: धनकुटा एफएमबाट सुन्दैछु
1: ए धनकुटा एफएमबाट सुन्दै हुनुहुन्छ नि
2: हजुर
1: अनि यति बेला के गर्दै हुनुहुन्छ नि
2: खाना खाएर गुड नाइट सुन्दै बस्नुपर्छ
1: ए खाना खाएर गुड नाइट कार्यक्रम सुन्दै बस्नुहुन्छ होइन अनि भूमिकाले दिनहरू कसरी बिताउनुहुन्छ के गर्नुहुन्छ के गर्ने मान्छे हो भूमिका ए घरमा को हुनुहुन्छ नि आमा छोरी सबै हुनुहुन्छ ल ठिक छ कार्यक्रममा आउनु भएको छ आज के सुनाउनुहुन्छ हामीलाई गुड नाइन भन्नाले आज के सुनाउनुहुन्छ गीत सुनाउनुहुन्छ कि शायरी सुनाउनुहुन्छ कि के सुनाउनुहुन्छ ल सुनाउनुहोस् ल खै त ल सुनाउनु न त जय जगदीश्वर जय अविनाशी जय जय भगवान करुणा राशि होइन यो कति क्लासमा थियो कक्षा छमा थियो नि कविता होइन यो तपाईँले पढ्नु भएको
2: हो
1: ए अब पुरै नआउँदो रहेछ तपाईँलाई फेरि पुरै सुनाउनु भएको भए कस्तो गजब हुन्थ्यो हजुर
2: पुरा
1: ए बिर्सिसक्नु भएको नि ल हुन्छ कार्यक्रममा आउनुभयो अब गुड नाइटको शब्दहरू राख्नुहोस्
2: हजुर म मेरो बाबा मम्मी हजुरलाई
1: हुन्छ अहिलेको लागि ल नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो भूमिका भट्टराई उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको हो फोन गर्नुहोला 41 मिनट गइसकेको छ 9 बजेर हाम्रो स्टुडियोको घडीमा हामी यति बेला रेडियो जलजला एफएम 96.4 मेगाहर्ज सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज सामुदायिक रेडियो भोजपुर 93.8 मेगाहर्ज रेडियो टिफडी रेडियो धनकुटा 106.2 मेगाहर्ज लगायतका रेडियोहरूबाट गुन्जिराखेका छौँ यति बेला साथी नमस्कार हजुर नमस्कार हजुर टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी उहाँसँग हामी कुराकानी गर्न सकेनौ पालो तपाईँको हो फोन गर्नुहोला 98 68 39 40 को नम्बर तपाईँका लागि हामी खुला गरेका छौ फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला के छ साथी हुनुहुन्छ आउनु भएको छैन ए आउनु आइसक्नु भएको छ अरे म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ नमस्कार हजुर को बोल्नुभयो तपाईँको आवाज सानो आयो को बोल्नुभयो पार्वती कार्कीको आवाज सानो आइरहेछ है तपाईँको आवाज सानो आइरहेछ मैले त सुनेको छु श्रोताहरूले सुन्नुहुन्न कि लाउड स्पिकर बन्द गरिदिनु न तपाईँभित्र ब्याकग्राउन्ड पनि अलिक सानो गराउनु न आवाजै आएन कि उता फोनको आवाज टाटो बनाउनु होला। अनि यति बेला के गर्दै हुनुहुन्छ कार्यक्रम सुन्दै बस्दै हुनुहुन्छ दिनहरू कसरी बिताउनुहुन्छ हाम्रो पार्वती कार्की भन्नुभयो नि तपाईँको नाम अनि पार्वतीले दिनहरू कसरी बिताउनुहुन्छ तपाईँको शिवजी कहाँ हुनुहुन्छ त तपाईँको शिवजी कहाँ हुनुहुन्छ हजुर बाहिरतिर हुनुहुन्छ होइन पार्वती भएपछि त शिवाजी हुनु पर्यो नि होइन हुन्छ कार्यक्रममा आउनु भएको छ आज के सुनाउनुहुन्छ पार्वतीजीले लगाउनुहोस् ल मिठो बोली बोल्ने होइन कसलाई भन्नुभएको मिठो बोली बोल्ने भनेर

0: ठिक छ, कार्यक्रममा आउनुभयो, अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्। नमस्ते, गुड नाइट। आउनु भएको थियो पार्वती कार्की, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको फोन गर्नुहोला 9868309940 को नम्बर तपाईँको लागि खुला गरेका छौँ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। र यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु। नमस्कार हजुर, साथी हुनुहुन्छ म स्वागत गर्छु। नमस्कार हजुर।
1: हजुर नमस्ते।
0: नमस्ते, को बोल्नुभयो?
1: केसरी
0: डोका मगर भन्नुभयो?
1: बाक्सर डोका मगर।
0: अनि के छ हालखबर तपाईँको?
1: ठिक छ, अनि दादा हजुरको लागि
0: मेरो पनि ठिक छ। के गर्दै हुनुहुन्छ?
1: प्रोग्राम सुन्दै बसिरहेछु भन्नु न।
0: ए, प्रोग्राम सुन्दै बस्दै हुनुहुन्छ?
1: हजुर।
0: अनि कस्तो लागिराखेको छ त नि प्रोग्राम?
1: ठिकै राम्रो लागिरहेछ दाइ।
0: राम्रो लागिराखेको छ?
1: हजुर।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज दिनहरू कसरी बिताउनु भयो?
1: गोला गएर
0: बिताउनु भयो। आज त स्कुल पनि थिएन गरी, कति क्लासमा पढ्नुहुन्छ कि पढ्नुहुन्न?
1: 9 क्लासमा पढ्छु।
0: ए, 9 क्लासमा पढ्नुहुन्छ नि। आज के सुनाउनुहुन्छ हामीलाई? हेलो, ए हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गर्दै थिएँ, उहाँको फोन के भो होइन। पालो तपाईँको फोन गर्नुहोला 9868309940 को नम्बर तपाईँको लागि खुला गरेका छौँ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। के छ साथी हुनुहुन्छ? साथी हुनुहुन्छ म स्वागत गर्छु। नमस्कार हजुर, साथी हुनुहुन्छ? नमस्कार हजुर।
2: नमस्कार,
0: को बोल्नुभयो? कहाँबाट? प्राङ भित्र फोनको आवाज अलिक सानो गराउनु है। अनि कहाँबाट को बोल्नुभयो?
2: धनकोटा थिङताङ ओल्मुकाबाट।
0: नाम के होला? रेडियो भन्दा टाढा गइदिनुहोस् न, नाम के होला?
2: रेडियो
0: नाम के होला?
2: कमल वालिङ। हजुर।
0: अनि धनकुटामा हामीलाई कुन माध्यमबाट सुन्नुभयो?
2: भोजपुर एफएमबाट।
0: ए, रेडियो भोजपुर एफएमबाट सुन्नुभयो?
2: हजुर।
0: अनि कमलजीले दिनहरू कसरी बिताउनुहुन्छ, के गर्नुहुन्छ दिनमा?
2: दिनहरू एकदम आरामसितलाई भनौँ न, किसान
0: मान्छे आराम कुशलै दिनहरू बिताउनुहुन्छ होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज के सुनाउनुहुन्छ हामीलाई?
2: अब हजुरलाई एउटा कविता
0: सुनाउँ। ल सुनाउनुहोस्।
2: हजुर, यो धेरै सानो उमेरमा कविता अहिले म गाउँदै।
0: तपाईँको आवाज दबिएर आयो, लाउड स्पिकर बन्द गर्नुहुन्छ? लाउड स्पिकर बन्द गरिदिनु है।
2: हजुर,
0: लाउड स्पिकर बन्द गरेर सुनाउनु होला। ल सुरु गर्नुहोस् तपाईँको कविता।
2: ल काउन्ट गरिदिनुहोस् न।
0: 1 2 3 गो।
2: हजुर, आमाको कान्छो छोरामा, दाजुको कान्छो भाइमा, बहिनी भन्दा जेठो छु, फर्सी भन्दा आफ्नो छु, मैले सर्ने गरेको तिनकै साथी परेको, कुकुर जात्रो घोडा छ, घोडाको अर्को जोडा छ, लैजाऊ एउटा घोडालाई, हामी दुई जोडालाई, घोडा पानी मिल्नेछ, जोडा पानी मिल्नेछ, मैले चर्ने गरेको तिनकै साथी परेको, कुकुर जात्रो घोडा छ, घोडाको अर्को जोडा छ, लैजाऊ एउटा घोडालाई, हामी दुई जोडालाई, घोडा पानी मिल्नेछ, जोडा पानी मिल्नेछ। यति नै हो मेरो कविता।
0: घोडा पनि मिल्नेछ, जोडा पनि मिल्नेछ होइन?

0: धेरै सानो उमेरमा मैले गाएको कक्षा तीनमा थियो।
1: ए ल, यति त्यही भएर त यति राम्रो कविता छ नि होइन?
0: हजुर हजुर।
1: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरि आउनु होला। अहिलेको लागि तपाईँलाई बिदा गर्छौँ, तर त्योभन्दा अगाडि गुड नाइटको शब्दहरू राख्नुहोस्।
0: गुड नाइटको शब्द राख्नु पर्दा सबभन्दा पहिला त प्राविधिक मित्र साथीलाई अनि कमल वालिङ भन्ने चिन्ने मेरो सम्पूर्ण साथीहरू झोलमुखा दासी लगायत देश विदेशमा रहनुभएका मेरा प्यारा प्यारा दाजुभाइ दिदी बहिनीहरूलाई गुड नाइट भन्न चाहन्छु। धन्यवाद।
1: हुन्छ, अहिलेको लागि विदा गर्छौँ। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309940 फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। 50 मिनट गइसकेको छ, अब हामी अन्तिम अन्तिमतिर छौँ, अन्तिम साथीहरूसँग कुराकानी गर्छौँ। अन्तिम साथीको आउनु भएको छ होइन, के छ, आउनु भएको छ, आउनु भएको छैन भन्ने कुरा आयो। 9868309940 नम्बरमा फोन डायल गर्नुहोला। नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ, फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौँ। यो कुरा म तपाईँलाई जानकारी गराएँ। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुन्दै हुनुहुन्छ। आज तपाईँले जुनसुकै प्रतिभा पनि आजको कार्यक्रममा सुनाउन पाउनुहुन्छ, आजको कार्यक्रम गुड नाइटमा। यो कुरा म तपाईँलाई जानकारी गराएँ। 9868309940 नम्बर तपाईँका लागि खुला गरेका छौँ, फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौँ। 51 मिनट गइसकेको छ, अझै अन्तिम एकजना साथी आउनुहुन्छ कि भन्ने आश छ मलाई होइन, आउनुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौँ। यो कुरा म तपाईँलाई जानकारी गराउँछु, फटाफट फोन डायल गर्नुहोला। 9868309940 नम्बर तपाईँका लागि खुला गरेका छौँ। के छ साथी, हुनुहुन्छ मित्र, साथी हुनुहुन्छ कि हुनुहुन्न, हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, को बोल्नु भयो, कहाँबाट को बोल्नु भयो, कहाँबाट, नाम के होला, यो कल हामी लिन सक्दैनौँ, उहाँको आवाज राम्रोसँग सुनिएर। अब म सेयर गर्ने, फेसबुकमा सेयर गर्ने साथीहरूको नाम, कार्यक्रमलाई सेयर गर्ने साथीहरूको नाम म वाचन गर्छु, त्यसपछि हामी कार्यक्रमबाट विदा भएर जानेछौँ। यो कुरा म तपाईँलाई जानकारी गराएँ। धेरैजना साथीहरूले कार्यक्रमलाई सेयर गर्नुभएको छ, म सेयर गर्ने साथीहरूको नाम वाचन गर्छु। रेडियो जलजला एफएम 96.4 MHz फेसबुक पेजबाट हामीलाई तपाईँ सुन्दै हुनुहुन्छ। अब म सेयर गर्ने साथीहरूको नाम भन्छु, त्यसपछि हामी कार्यक्रमबाट विदा भएर जानेछौँ। हामीलाई सेयर गर्ने साथी हुनुहुन्छ मायाको मुटु, मायाको मुटु भन्ने मान्छेले सेयर गर्नुभएको छ कार्यक्रमलाई। हामीलाई यसै क्रममा विष्णु प्रधानले पनि कार्यक्रमलाई सेयर गर्नुभएको छ, धेरै धेरै धन्यवाद छ। भावना मगरले पनि धेरैवटा ग्रुपमा सेयर गर्नुभएको छ, भावना मगरलाई पनि धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। ओहो, भावनाजीले त कति धेरै ग्रुपमा सेयर गर्नुभएको कार्यक्रमलाई, धेरै धेरै धन्यवाद छ। पूर्ण बहादुर मगरले पनि कार्यक्रमलाई सेयर गर्नुभएको छ। हामीलाई रीता बाछाले पनि कार्यक्रमलाई सेयर गर्नुभएको रहेछ, मायाको मुटुले पनि कार्यक्रमलाई धेरै ग्रुपमा, कति धेरै ग्रुपमा सेयर गर्नुभएको, ओहो उहाँको त धेरै ग्रुपमा सेयर गर्नुभएको रहेछ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौँ मायाको मुटुलाई। यसै क्रममा सफल आयुषले पनि कार्यक्रमलाई सेयर गर्नुभएको छ, यसै क्रममा राई सफल आयुषले पनि कार्यक्रमलाई सेयर गर्नुभएको छ, धर्मराजले पनि कार्यक्रमलाई सेयर गर्नुभएको छ, मायाको मुटुले पनि कार्यक्रमलाई सेयर गर्नुभएको छ, उहाँले धेरैवटा ग्रुपमा कार्यक्रमलाई सेयर गर्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। भावना मगरले पनि धेरैवटा ग्रुपमा सेयर गर्नुभएको छ। ल, यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। घर बाहिर कुनै सामान छोड्नु भएको छ कि, ल्याउन बिर्सनु पो भएको छ कि, यसो सम्झिनु होला। अनि घर बाहिरको सामान घरभित्र ल्याएर सुरक्षितसँग राख्नुहोला। औषधि खाना बिर्सनु पो भयो कि, औषधि खानुहोला। भान्सा कोठाको बत्ती खुल्लै बालेरै पो छोड्नु भएको छ कि, खाना पकाइसकेपछि आगो निभाउन बिर्सनु भयो कि, यदि बिर्सनु भएको छ भने सम्झाइदिएको छु। भान्सामा भान्सा कोठामा अथवा अन्य कोठामा विद्युतीय उपकरणहरू बन्द गर्नुभयो कि भएन? भान्सा कोठामा ग्यासको चुलोलाई राम्रोसँग बन्द गर्नुभयो, सिलिन्डरबाट अनि चुलोबाट दुईटैतिरबाट बन्द गर्नुभयो भने सुरक्षित हुनुहुन्छ है? खानेपानी आफूसँगै राखेर सुक्दै हुनुहुन्छ नि? बिरामी हुनुहुन्छ, औषधि खानुभयो? खानु भएको छैन भने खानुहोला है, मैले सम्झाइदिएको छु। सुकाएका लुगा कपडाहरू उठाउनुभयो कि उठाउनु भएन? उठाउनु भएको छैन भने उठाउनुहोला, झालडुकाको चुकुन्दामसँग लगाउनुहोला, खानेपानी आफूसँगै राख्नुहोला भन्दै आजको लागि कार्यक्रम तपाईँलाई कस्तो लाग्छ? मनपर्छ भने मनपर्छ भन्नुहोस्, मनपर्दैन भने आवश्यक सुझाव सल्लाह वा प्रतिक्रिया दिनुहोला। जसका लागि मेरो मोबाइल नम्बर हो 98644 2 98 98 6 44 17 2 98। यसमा तपाईँले कुन कुन ठाउँबाट कार्यक्रम सुन्नुहुन्छ, कस्तो लाग्छ, तपाईँले फोन गर्न मन लाग्छ फोन गर्नुहोस्, होइन म फोन गर्दिन म्यासेज गर्छु भन्नुहुन्छ भने 98644 17 298 मा म्यासेज गर्नुहोस् भन्दै आजको लागि म वीरेन्द्र गिरी बिदा हुने अनुमति चाहन्छु। राम्रोसँग सुत्नुहोला, तपाईँको आजको रात शुभ रहोस्। शुभरात्री, गुड नाइट, शुभ सपनी, शुभ निदरी।

0: भाई भाई भाई सामान पुर्याउने अनि आइहाले अरू सामान पनि पुर्याउनु छ।
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
0: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
0: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
0: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ त्यस्तै यही लिन आएको।
3: विदेशमा पनि फ्लो गार्ड र
2: लेफ्टी प्रडक्ट नै युज हुन्छ,
1: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
0: साँच्ची भन्दा
4: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।

0: खाहा संचार 99.4 निष्पक्ष सक्रियता को अभ्यास
1: रेडियो खाहा संचार 99.4 मा अबको प्रस्तुति
0: जीवन

हार्दिक नमस्कार प्रणाम वरपर सर सर हावाको सरसराहट आफ्नै शैलीमा फुलिरहेका बगैंचाका सुन्दर फूलहरू उदाउने र अस्ताउने निरन्तरको गतिमा गतिशील आकाशका चन्द्र सूर्य अनि तारा नक्षत्रहरू चिरबिर चिरबिर चिरबिराउँदै जीवनका गीत गुनगुनाउँदै गरेका चराचुरुङ्गीहरू र सागरको गहिराई भेट्ने यात्रामा अविरल अविच्छिन्न बगिरहेका नदीनाला एवं छहरा छाङ्गाहरू यी सबै सबै कति दिव्य छन्, कति सुन्दर छन्। यिनकै उपस्थितिमा यो प्रकृति पनि कति सुशोभित देखिएको छ, कति दिव्य र ऊर्जादायी नै देखिएको छ। प्रिय सज्जन, प्रकृतिको यो दिव्य समयमा, यो सुन्दर समयमा तपाईसँगको सुन्दर सामिप्य प्राप्त गर्दै सत्सङ्ग रूपी निर्मल जलमा स्नान गर्ने तपाईँका घर आँगन घरद्वारहरूमा उपस्थित भएको छु। लक्ष्मण भण्डारी, कार्यक्रम जीवन गंगा लिएर, कार्यक्रम जीवन गंगाको एउटा नयाँ प्रवाहमा म तपाईँलाई हार्दिक स्वागत गर्दछु, अभिवादन अभिनन्दन टक्र्याउँदछु। प्रिय सज्जन, जीवनलाई आनन्दपूर्ण उत्सवपूर्ण र सार्थक बनाउने विभिन्न सूत्रहरू विभिन्न चिन्तकहरूले मनीषीहरूले सुझाएका छन्, चर्चा गरेका छन्, निर्देशन दिएका छन्। खास गरी तीनवटा कुराहरूमा हामी अत्यन्त सतर्क रहनुपर्दछ भन्ने उनीहरूको मत छ। पहिलो मत छ, हामी लगनशील हुनुपर्दछ, श्रमशील हुनुपर्दछ। चाहे हामी जेसुकै गरौं, चाहे आध्यात्मिक जीवनयापन गरौं, चाहे भौतिक जीवनयापन गरौं, हामी पाँचुञ्चेल श्रम गर्नुपर्छ। यो अकाट्य सत्य हो। श्रम नै सिर्जना हो। श्रमका माध्यमले, सिर्जनाका माध्यमले हामी समृद्धिको दिशातिर अघि बढ्न सक्दछौं। हाम्रो जीवन नै श्रम गर्नका निमित्त हो। प्रिय सज्जन, हामीभित्र स्रष्टाको धर्म पनि छ। हामी स्रष्टा पनि हौ, हामी सर्जक पनि हौ, हामी सिर्जना गर्नका निमित्त जन्मिएका हौ। जीवन भन्नु नै सिर्जनाको नाम हो। जति पनि जीवित छन् ती सबैले कुनै न कुनै किसिमको सिर्जना गरेका छन्। चाहे किट पतङ्गलाई हेरौं, चाहे वनस्पति बोट बिरुवालाई हेरौं, चाहे पशु पक्षीलाई हेरौं वा मनुष्यलाई हेरौं, जो जीवित छन्, जो गतिशील छन्, जो बाँचेका छन् ती सबैले सिर्जना गरेका छन्। किनकि सिर्जना भनेको जीवन हो, सिर्जना भनेको बाँच्नुको नाम हो, श्रम भनेको बाँच्नुको नाम हो। एउटा बच्चा आमाको गर्भबाट धरतीमा अवतरित भइसकेपछि चलमलाउन सुरु गर्दछ। त्यो तिनजेलसम्म चलमलाउँछ जबसम्म ऊ धरतीबाट विदा हुँदैन, उसको देह अवसान हुँदैन। देहावसान पर्यन्त आमाको कोखबाट धरतीमा जन्मिएको एउटा शिशु दौडिरहन्छ, दौडिरहन्छ, गतिशील भइरहन्छ। यसैले गतिशीलता अर्थात श्रम नै हाम्रो जीवन हो, यसमा कुनै शंका छैन। त्यसकारण हामी निरन्तर श्रमशील हुनुपर्दछ, सृजनशील हुनुपर्दछ। मनुष्यका हकमा यो श्रम र सृजना भन्ने शब्दले अलि विशिष्ट खालको मूल्य राख्दछ, अलि विशिष्ट किसिमको अर्थ राख्दछ। मनुष्य सृजनशील र श्रमशील हुनुको अर्थ के त भन्दा जीवनको अर्थ के हो, कसरी हामीले
जगतको हित र कल्याण गर्दछौं, सक्दछौं, पुण्य गर्न सक्दछौं। कसरी? हाम्रा कारणले यो जगतले आनन्दको अनुभूति गर्दछ, आर भरोसाको अनुभूति गर्दछ। त्यो काम गर्नुको अर्थ नै मनुष्यका लागि सृजनाको अर्थ हो। प्रिय सुन, हामीले निरन्तर श्रम गर्दछौं, श्रमबाट जुन सृजना हुन्छ त्यो सृजनाका माध्यमले नै हामीले समृद्धिको अनुभूति गर्दछौं। जीवन भन्नु नै समृद्धिको नाम हो। हामी संसारमा आर्जन गर्न आएका हौं, विभिन्न किसिमका समृद्धि हुन सक्दछन्। सबै खाले समृद्धिहरू केवल श्रमबाट सम्भव हुन्छ, सृजनाबाट सम्भव हुन्छ। प्रिय सुजन, चाहे भौतिक समृद्धि होस् चाहे आध्यात्मिक समृद्धि होस्, यी दुवै खालका समृद्धिका हामी मालिक हुनुपर्दछ। जन्मदा हामीले खाली हात लिएर जन्मिएका हुन्छौं, मर्दा पनि हामी खाली हात नै मर्दछौं। खाली हुनु त हाम्रो धर्म हो, तर जति बाँच्छौं हामी समृद्धिका साथ बाँच्छौं, शानका साथ बाँच्छौं, मुठी पारेर बाँच्छौं। यसको अर्थ के हो त भन्दा हामीसँग शक्ति छ, हामीसँग दम छ, हामीसँग योग्यता छ। त्यो योग्यता, त्यो दम, त्यो शक्ति हामीलाई हाम्रो श्रमले प्रदान गरेको हुन्छ। त्यसैले श्रमशील बन्नु हरेक मनुष्यको पहिलो आवश्यकता हो। यसैले हामी श्रमशील बन्नेतिर निरन्तर लागिरहनु पर्दछ। दोस्रो कुरा हाम्रा आचार्यहरूले भनेका छन्, योगका माध्यमले रोगलाई हटाउनु छ, शरीरको कुनै ठेगान छैन। पञ्चतत्वले निर्माण भएको हाम्रो मनुष्य शरीर हो, जीवन जिउने, जीवन बाँच्ने जुन हाम्रो शरीर छ, जुन आवरण छ, जुन मूर्ति छ, त्यो मूर्ति पृथ्वी, जल, तेज, वायु, आकाश, यी पाँच तत्वको सम्मिश्रण हो। जीवन जहिले पनि यी पाँच तत्वका कारणले शरीर मार्फत प्रकट हुन्छ। त्यसैले यो पञ्चतत्वको गडबडीका कारण हाम्रो शरीरमा विभिन्न किसिमका रोगहरू पैदा हुन सक्दछन्। हामीले बिर्सन के हुँदैन त भन्दा जहाँ समस्याहरू हुन्छन् त्यसको नजिकै समाधानहरू पनि हुन्छ, जहाँ रोग छ त्यसको नजिकै योगको पनि व्यवस्था गरिएको छ। हाम्रा ऋषि महर्षिहरूले, हाम्रा चिन्तकहरूले, पूर्वजहरूले, हाम्रा आचार्यहरूले के भने त भन्दा योगका माध्यमले तिमीले आफ्नो शारीरिक अनि मानसिक रोगलाई समाप्त गर्नु छ। रोगले युक्त भएको व्यक्तिले जीवनमा कहिले पनि उन्नति गर्न सक्दैन, समृद्धि प्राप्त गर्न सक्दैन। शारीरिक रूपमा पनि ऊ अपाङ्ग भएर समाप्त हुन्छ, मानसिक रूपमा पनि ऊ अपाङ्ग भएर समाप्त हुन्छ। जीवनको सार्थकता कतै पनि हामी खोज्न सक्दैनौँ। यसैले रोगी हुनुको अर्थ जीवनको जुन प्राकृतिक गतिशीलता छ त्यो गतिशीलतामा रोकावट पैदा हुनु हो, त्यो गतिशीलतामा अवरोध पैदा हुनु।